देखि कार्यान्वयनमा ल्याइएको उक्त व्यवस्था चौतर्फी विरोध र दबावपछि फिर्ता लिने निर्णयमा सरकार पुगेको हो। सरकारले समता शुल्क सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ। उहाँले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको परामर्शमा यो निर्णय गरिएको जनाउँदै नागरिक असन्तुष्ट हुने निर्णय सुधार्न आफू तयार रहेको फेसबुकमा उल्लेख गर्नु भएको छ। अर्थमन्त्री डाक्टर वाग्ले आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा 3-3% समता शुल्क लगाउने घोषणा गर्नुभएको थियो। निजी विद्यालय, कलेज, अस्पताल, मेडिकल कलेज, नर्सिङ होम लगायत संस्थाले लिने सेवा शुल्कमा 3% अतिरिक्त शुल्क लिएर त्यसलाई सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न र विपन्न नागरिकको पहुँच विस्तारमा खर्च गर्ने सरकारको योजना रहेको थियो। तर बजेट सार्वजनिक भए लगत्तै निजी विद्यालय, कलेज र अस्पताल संचालकहरूले उक्त व्यवस्थाको विरोध गर्दै आएका थिए। उनीहरूले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा थप शुल्क लगाउँदा त्यसको भार अन्तत विद्यार्थी, अभिभावक र बिरामीमाथि पर्ने तथा सेवा थप महँगो हुने तर्क गरेका थिए। स्वास्थ्य र शिक्षामा अतिरिक्त शुल्क लगाउने प्रयास विगतमा पनि भएको थियो। तर नेकपा एमाले तर्फबाट अर्थमन्त्री बन्नुभएका डाक्टर युवराज खतिवड़ाले उक्त शुल्क हटाउनु भएको थियो। संविधानमै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको व्यवस्था गरिएकोले थप शुल्क र कर लगाउनु हुँदैन भन्ने तर्कसहित खतिवड़ाले त्यसलाई खारेज गर्नु भएको थियो। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले यससँग सम्बन्धित कार्यविधि स्वीकृत गरेसँगै प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा आएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख गरिएको छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10 लाख रूपियाँ पाउनेछ। यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्। सरकारले आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको हो। यो कार्यक्रमले उपभोक्तालाई बिल माग्न प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शिता ल्याउने अर्थ मन्त्रालयको विश्वास रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो भेटवार्ता भएको छ। ओली र दाहालबीच करिब 3 घण्टा भन्दा बढ़ी छलफल भएको नेकपा स्रोतले जनाएको छ। ओली गुण्डुबाट बाहिर निस्किएर ललितपुरमा उहाँहरूबीच भेटघाट भएको थियो। उहाँहरूबीच पार्टी एकतासम्मका विषयमा छलफल भएको स्रोतले जानकारी गराएको छ। प्रदेश सरकारमा गठबन्धन गर्नेदेखि स्थानीय तह र प्रदेश सभाको निर्वाचनसम्म सहमति गरेर जाने कुरा भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको बताउनु भएको छ। कंग्रेस र एमालेको गठबन्धन टुटेपछि एमाले र नेकपा नजिकेका थिए र ओलीलाई भेटेर जनकपुर निस्कनुभएका प्रचण्डले जनकपुर धाम विमानस्थलमा आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको उल्लेख गर्नु भएको छ। तीन दल बीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको भन्दै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कंग्रेससँग पनि छलफल भइरहेको बताउनु भएको छ। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर धाम पुग्नुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणका लागि प्राथमिकताका साथ अघि बढ़ाइने उल्लेख गर्नु भएको छ। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई हिजो आज पार्टीका संयोजक दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली कंग्रेस र नेकपा एमाले बीच प्रदेश तहमा रहेको गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे अन्यल कायमै छ। प्रदेशका तीन ठूला दल नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा यति बेला केन्द्रबाट आउने निर्देशन पर्खिरहेका छन्। केन्द्रको निर्णय मान्ने भन्दै आएका दलहरूले प्रदेशमा आफ्नै ढंगबाट राजनीतिक छलफल र भेटघाटलाई समेत तीव्रता दिएका छन्। कंग्रेसले एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेपछि प्रदेश सभामा
तेस्रो शक्तिका रूपमा रहेको नेकपाले पनि आफ्नो राजनीतिक सक्रियता बढ़ाएको छ। हाल लुम्बिनी प्रदेशमा नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। अन्य प्रदेशमा कंग्रेस र एमाले बीचको सत्ता सहकार्य तोड़िए पनि लुम्बिनीमा भने कंग्रेस एमाले सहकार्यलाई निरन्तरता दिने प्रयास प्रदेश तहमा भइरहेको छ। नेपाली कंग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले अहिलेसम्मको अवस्था हेर्दा एमाले अन्य प्रदेशमा जे भए पनि लुम्बिनीमा सहकार्य गरेर अघि बढ़ने पक्षमा देखिएको जानकारी गराउनुभयो। त्यसका लागि मुख्यमन्त्रीसँग कुराकानी भइरहेको पनि उहाँले बताउनु भएको छ र पटक पटक छलफल भइरहेको उहाँको भनाइ छ। कंग्रेसले सत्ता सहकार्य कायम राख्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्ना मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाएको छैन। मुख्यमन्त्री चेतनारायण आचार्य पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल गर्न काठमाडौँ पुग्नु भएको छ। त्यसै उहाँ अस्ति मात्रै काठमाडौँ पुग्नु भएको आचार्यले विभिन्न नेताहरूसँग भेटघाट गरिरहेको बताइएको छ र त्यससँगसँगै हामी भेटवार्ताको विषय र त्यसबारे प्राप्त निर्देशनबारे सार्वजनिक रूपमा भने केही आएको छैन। कंग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जमुना ढकालले प्रदेशमा सरकार फेरबदलका विषयमा पछिल्लो समय कुनै नयाँ निर्णय नभएको बताउनुभयो। हामी केन्द्रबाट आउने निर्देशनको पर्खाईमा छौं उहाँले भन्नुभएको छ। एमाले नेता एवं लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले कंग्रेस एमाले र नेकपा मिलेर अघि बढ़नुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो। तर अन्तिम निर्णय केन्द्रबाट आउने निर्देशनमा निर्भर हुने उहाँको भनाइ छ। आचार्य दाङ फर्किएपछि सरकारको गठबन्धन कसरी अघि बढ़ने भन्ने विषयमा थप प्रश्न हुने खत्रीको भनाइ छ। नेकपा लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराले भने कंग्रेस र एमाले भित्र देखिएको समस्यालाई लिएर आफूहरूले अहिले धेरै चासो नदिएको बताउनुभयो। केन्द्रबाट आउने निर्देशन अनुसार नै आफूहरू अघि बढ़ने उहाँको भनाइ छ। लुम्बिनी प्रदेशमा 2081 साल साउनमा कंग्रेस र एमाले बीच बनेको सत्ता समीकरण अनुसार चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। हाल प्रदेश सरकारमा कंग्रेस एमाले सहित अन्य साना दल सहभागी छन्। स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा ढिलासुस्ती, ठेक्का पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र व्यथिति सम्बन्धी गुनासोको सम्बोधनका लागि सरकारले नयाँ व्यवस्था लागू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्दै हेलो सरकार पोर्टल तथा गुनासो सुनवाईका विभिन्न संयन्त्र मार्फत प्राप्त स्थानीय तह सम्बन्धी उजुरी अब नेपाल सरकारका मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन गरिने जनाएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित गुनासोको छिटो र प्रभावकारी समाधान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो। गुनासा दर्ताका लागि हेलो सरकारको विद्युतीय प्रणाली, निशुल्क हटलाइन नम्बर, मोबाइल नम्बर तथा वाट्सएप नम्बर प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। सम्बन्धित सबै सरोकारवालालाई उक्त व्यवस्थाबारे जानकारी लिन र गुनासा दर्ता गर्न सूचनामा भनिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ। नेपाल र कोरिया बीच भएको समझदारी पत्र अनुसार रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरियाले 7,200 कोटाका लागि आवेदन आह्वान गरेको हो। एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रका लागि 100 जनाको माग आएकोमा ईपीएस कोरिया शाखाले अनुसार भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाई 2026 2 अगस्तसम्म दिन सकिनेछ। 18 वर्ष पूरा भई 39 वर्ष ननागेका फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा E19 वा E10 भिसामा 10 वर्ष वा सोभन्दा बढ़ी नबसेको व्यक्तिले आवेदन दिन पाउनेछन्। बुटुलको तरकारी थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो खुर्सानीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको पाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बुटुलले थोक बजार केन्द्रमा हिजो हरियो तरकारी र फलफूलको नमूना परीक्षण गर्दा खुर्सानीमा अत्यधिक विषादी प्रयोग गरेको पुष्टि भएको हो। सल्यानको कपुरकोटबाट आएको हरियो खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा 60.52% भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी गराउनु भएको छ। सामान्यतया कुनै पनि तरकारीमा
कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा 35% भन्दा कम भएमा खान योग्य मानिन्छ। 35%देखि 45% भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा 45% भन्दा बढ़ी देखियो भने त्यसलाई नष्ट गरिने भण्डारीले जानकारी गराउनु भएको छ। परीक्षण गरिएका अन्य तरकारीमा विषादीको मात्रा सामान्य भेटिएको भन्दै उहाँले विषादीयुक्त खुर्सानीलाई बुटवल उपमहानगरपालिका संघको समन्वयमा नष्ट गरिएको समेत बताउनु भएको छ। बुटोलको बेलबासदेखि मायादेवीको बेथरीसम्मको 21 किलोमिटर सड़क विस्तार आयोजना शुरू भएको करिब एक दशक बितिसक्दा पनि अझै पूर्ण हुन सकेको छैन। निर्माणको जिम्मा लिएको कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि बजेट अभाव ठेक्काको म्याद समाप्त र कानूनी अलमलका कारण आयोजना थप अन्यलमा परेको हो। यो सड़क विस्तार आयोजनालाई दुई प्याकेजमा विभाजन गरी निर्माण अघि बढ़ाइएको थियो। दक्षिणतर्फको खण्ड सम्पन्न भए पनि उत्तरतर्फको करिब 8.5 किलोमिटर सड़क निर्माण अझै अधूरो छ, जसका कारण बुटोल लुम्बिनी जोड्ने प्रमुख पर्यटकीय तथा व्यापारिक सड़कमा दैनिक आवाज जावत गर्ने यात्रु र स्थानीयवासीले वर्षौंदेखि शास्ति खेपिरहेका छन्। सड़कको करिब 2.5 किलोमिटर भागमा कालो पत्रे हुन बाँकी छ भने विभिन्न स्थानमा 300 देखि 500 मिटरका खण्डमा पनि कालो पत्रे हुन बाँकी छ। त्यस्तै सड़क दायाँ बायाँ नाली हरियाली र अन्य संरचनागत व्यवस्थापनका काम पनि अधूरा छन्। विक्रमसम्म 2073मा संघीय सरकार अन्तर्गत सड़क डिभिजन कार्यालय मार्फत शुरू गरिएको आयोजनाको जिम्मेवारी समयक्रममा संघबाट प्रदेश मातहत आएको छ। सड़क निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले सड़क संघर्ष समिति गठन समेत गरेको छ। र दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 देखि मंगसिर 1 गतेसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको हो। साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफको घोषणा गर्नु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगिताको आधिकारिक लोगो साउन 9 गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै प्रतियोगिताको गोला प्रथा साउन 16 गते भूटानको थिम्पूमा हुने साफले जनाएको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। चौतर्फी आलोचनापछि शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता, नागरिक असन्तुष्ट हुने निर्णय सुधार्न तयार रहेको प्रधानमन्त्रीको भनाई। ओली प्रचण्ड बीच भेट, नेकपा एमाले सहकार्यको औपचारिक प्रारम्भ, लुम्बिनी प्रदेशमा सत्ता समीकरण बारे अन्यल कायमै। अर्थ मन्त्रालयद्वारा कर प्रोत्साहन कार्यविधि जारी, उपभोक्तालाई 1 देखि 10 लाख रूपियाँसम्म उपहार योजना, स्थानीय सेवामा हुने ढिला सुस्ती र भ्रष्टाचारका उजुरी मुख्य सचिवले हेर्ने। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 कोटाका लागि आवेदन माग, बुटोलको थोक बजारको हरियो खुर्सानीमा खान अयोग्य विषादीको मात्रा। ठेकेदारको ढिला सुस्तीले 1 दशक बित्दा पनि पूरा भएन बेलबास बेथरी सड़क र साफ च्याम्पियनशीप आउँदो कार्तिकमा बंगलादेशको ढाकामा हुने। अवस्थ यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 6 गते बुधबार, जुलाई 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको अष्टमी तिथि, बीपी स्मृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना। 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो।
1: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्ष दलको माग। चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने। विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार।
1: भोगमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा। अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक। युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित। भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ। जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिवाना गराएको हो। सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो, तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो। परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योग मध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम हदैसम्मको कार्यवाही गर्न पत्राचार गरिएको छ। मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 दफा 35 बमोजिम तीव्र जरिवाना लाग्नेछ।
0: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो। सरकारले निर्णय फिर्ता लिएको छ। आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ। गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो। हाल देशको कुल घारस्थ उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। यस अनुसार हाल 66.7 करोड़ रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अरब 72 करोड़ रूपियाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड़ 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ। यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्। ती विद्यालयमा 38,00,000 विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएनसँग बताउनुभयो।
3: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति नै छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथै 30% त गरीब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएका छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्। भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरिए चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
0: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुन निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार्य अभियानमा जोड्ने सरकारी योजना
4: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
1: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आवाज।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: डडेलधुराको आलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
13: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका 1 माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
14: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसबास छौ अहिले पनि, हामीले अगाडि पारी गर्न समस्या छ, अब 10 दिनले भन्दा छन् त्यो त चेकअप गरिसकेको त उनले अब यसमा बसौँ भन्दा थिए अब तनाव तनावैमा छु मेडम के गर्ने त्यस्तै छ जिन्दगी।
13: मालागाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती पशुपालन र घर धन्दा गर्छन् तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छजनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ ७९ सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मालागाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो तर चार वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन् तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा ओभा दुबखेडा खिन्नेभाडी कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर राय माग गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
1: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौं पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देशबीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पिचमा नेपाली ब्याटरहरू संघर्ष गर्नु परेको थियो। जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। पाकिस्तानमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्ववरीयताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
1: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति

0: तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगर सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
1: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
0: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ। त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
1: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
0: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा तपाईँको उद्धार कर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
1: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
0: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले नै बलियो बनाउनुपर्छ भन्ने कुरा।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
2: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका,
1: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने, विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार,
2: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा, अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक, युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा
3: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भोलि नेदरल्याण्डसँग खेल्ने काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै
2: साझा खबरको अन्त्यमा कार्टुन

0: कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बाँस शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क शुरूमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ र यही बीचमा कतिपय मन्त्री र प्रधानमन्त्रीको बीचमा कुराकानी नमिलिरहेको खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा मन्त्रीले लगाउने, अर्को तर्फबाट नलगाउने निर्णय सार्वजनिक भइरहँदा शंका पनि बढ्दै गरेको देखिन्छ। यहाँ एउटा ढोका अथवा यो कुनै सिंहदरबार भित्रको एउटा स्थान जस्तो देखाइएको छ। दुईजना व्यक्तिहरू लमक लमक लम्किँदै अगाडि बढ़िराखेका छन् र सिंहदरबार भित्रका एकजना कर्मचारी पछाडिबाट हेर्दैछन्। तल चाहिँ यस्तो लेखिएको छ, कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने कि कर हटाउनेवाला?
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। हामीले पछिल्लो समय केही स्थानीय तहहरूसँग पछिल्ला 4 वर्षमा गरिएका काम र त्यसको प्रभावकारिताका विषयमा कुराकानी गर्दै आइरहेका छौं। भौतिक विकासको साथमा मानवीय विकासमा पनि बजेट विनियोजित गरिएको छ भनेर स्थानीय तहहरूले भनिरहेको अवस्था हो। खासमा के कस्ता विषय प्राथमिकतामा पारिएको छ र त्यसमा पनि महिला सशक्तिकरणको सवाललाई चाहिँ बजेटमा कसरी सम्बोधन गरिन्छ र पछिल्लो यो हामीले हेर्यौं भने चाहिँ केही उत्तरी बेल्ट भन्दा दक्षिणी बेल्टमा अलिकति महिला हिंसाका घटना, बाल बालिका हिंसाको घटना र किशोर किशोरीका कुराहरू चाहिँ अलिक बढ़ी जोडिने गर्छ। यसमा चाहिँ खासमा के कसरी कामहरू भएको छ, त्यसको लागि बजेटलाई कसरी बजेटमा चाहिँ कसरी सम्बोधन गरिएको छ र कामहरू चाहिँ के कसरी भएको छ त भन्ने विषयमा आज हामी कुराकानी केन्द्रित हुनेछौ। कुराकानीका लागि यति बेला हामीसँग हुनुहुन्छ सिद्धार्थ नगर नगरपालिकाका उप प्रमुख उमा अधिकारी।
2: यहाँलाई स्वागत छ, नमस्कार।
3: धन्यवाद, नमस्ते।
2: यो 4 वर्षलाई यहाँले कसरी समीक्षा गर्नुहुन्छ, के कामहरू चाहिँ हामी आइसके पछाडि गर्न सक्यौँ भन्ने चाहिँ यहाँलाई लाग्छ, अहिले के कामहरू भएको छ यहीबाट सुरु गरौँ।
3: धन्यवाद। यो 4 वर्षको कुराहरू गर्ने हो भने त हामीले हाम्रो अहिलेको नयाँको कार्यपालिकाको टिमले चाहिँ धेरै कुराहरूमा चाहिँ काम गर्नुभएको छ। हाम्रो त्यो भौतिक पूर्वाधार नै जुन निरन्तरता हामीले दिइरहेछौँ र योभन्दा पनि मलाई आफैलाई धेरै कुराहरू कस्तो लाग्छ भने कहिलेकाहीँ हामी विकास भन्ने बित्तिकै हामी म धेरैचोटि नै भनिरहन्छु यो कुराहरू चाहिँ विकास भन्ने बित्तिकै हामीले खाली नाला, बाटो, भवन, भौतिक पूर्वाधारलाई बाहेक अरूलाई हामीले विकास मान्दैनौँ। समाज विकास गर्नु पर्यो भने हामी त्यो मात्र कुरा गर्छौँ। तर मलाई आफूलाई के लाग्दैन, समाज विकास गर्ने हो भने शैक्षिक स्तरमा हाम्रो र हामीलाई कति कुराहरूको बारेमा चाहिँ ज्ञान नहुँदा हुँदा त्यसको बारेमा चाहिँ हामीले कतिवटा कार्यक्रमहरू गरेर चेतनामूलक कार्यक्रमहरूलाई यो गर्दा यस्तो हुन्छ, यो गर्दा यस्तो हुन्छ भन्ने कुराहरू चाहिँ जानकारी नभएको पनि मैले त्यतातिर अलिक बढी फोकस चाहिँ मेरो त्यतातिर चाहिँ त्यसले गर्दा चाहिँ जस्तो महिला, बाल बालिका अनि ज्येष्ठ नागरिकहरू त्यस्तै गरेर चाहिँ म चाहिँ यो उपप्रमुख पद चाहिँ अपाङ्गता समितिको संयोजक भएको हुनाले पनि उहाँहरूको सेक्टरमा पनि यतातिर चाहिँ अलिक बढ्ने काम गरिएको छ। यसमा चाहिँ नभएको काम चाहिँ धेरै चाहिँ भएको छ। यसमा मेरो चाहिँ अहिले हामी हाम्रो टिम आइसकेपछिबाट हामीले अहिले व्यतिथि पनि कति धेरै देख्छौँ, छोरीहरूमाथि भएको हिंसाहरू देखेका छौँ, सेक्सुअल हेरेसमेन्टहरू देखेका छौँ हामीले, यो सम्बन्धी पनि एकदमै धेरै काम हुन्छ, यतातिर अलिक बढी नै भएको छ।
2: भौतिक विकास अलिक छिटो छिटो देखिन्छ भने तत्काल देखिन्छ कि एउटा माचोको जस्तो कुरा घिउले अलिक पछाडि गएर त्यसले ताकत दिन्छ, बल दिन्छ भने जस्तो, यो पनि अब मानवीय विकास चाहिँ महसुस गर्ने कुरा हो, अलिकति देखिन समय लाग्छ भन्ने कुरा पनि
3: नै समय लाग्छ, नलाग्ने होइन, समय चाहिँ एकदमै लाग्छ। त्यही भएर पनि जनप्रतिनिधिहरूले देखिने काम गर्न पाए हुन्थ्यो भनेर भौतिकतिर पनि बढी गरेको जस्तो चाहिँ मलाई लाग्छ है। फेरि हाम्रो समाज पनि कस्तो छ भने मैले अस्ति पनि एउटा कुरा पढेको थिएँ, देश सुध्रोस् म चाहिँ सुध्रिन्न, होइन, समाज बनोस् तर म चाहिँ बन्दिनँ भने जस्तै भयो कि कुराहरू चाहिँ। कस्तो छ भने तपाईँले साँच्ची नै समाजलाई परिवर्तन गर्न तपाईँले चाहनुहुन्छ भने पनि तपाईँ पनि परिवर्तन हुन पर्यो, अनि तपाईँ परिवर्तन हुनुको लागि त ज्ञान पनि हुन पर्यो। जस्तै हामी बाल विवाह भनिरहन्छौँ, होइन, बाल विवाहको बारेमा, होइन, बाल विवाह गर्न भएन, बाल विवाह हुन भएन, हामी भनिरहन्छौँ। तर व्यवहारमा चाहिँ मैले बाल विवाह मेरै परिवारमा गरिदिइसकेपछिबाट त त्यो त बाल विवाह गर्न हुन्न भन्ने कुराको त प्र्याक्टिकल भएन नि त्यो कुराहरू त। त्यो बाल विवाह किन गर्नुहुन्न भन्ने चेतना ममा हुन पर्यो, त्यसको लागि शिक्षा, होइन, हाम्रो छोरीहरू खुट्टामा उभिन पर्यो, हाम्रो छोरीहरू पढ्न पर्यो, हाम्रो छोरीहरू अगाडि बढ्न पर्यो, होइन, भविष्य आउने हिंसाबाट बस्न लागि पनि हाम्रो छोरीले आफ्नो खुट्टामा उभाउन पर्यो, तयार गर्न पर्यो, यो चेतना हुन पर्यो नि त व्यक्तिमा। यसको लागि चाहिँ ठुलो लगानी के छ भने छोरीहरूलाई शिक्षामा लगानी गर्न पर्यो। 10 पढेपछि यो ज्वाइँ खोज्न हतार गर्न भन्दा पनि प्लस 2 को लागि राम्रो कलेज कहाँ छ त्यो खोज्न पर्यो, त्यसपछि उसले अझ राम्रो कोच बन्छ। यो कुराहरूमा चाहिँ हामीले क्रमिक रूपमा प्रत्येक एकदमै यो नभइकन त हामीलाई कुनै पनि कुराको विकास हुन्छ। बाटो भनेको छ तर बाटोलाई हामीले अलिक क्लिन गर्नु पर्यो, सफा गर्नु पर्यो, नाला भन्नु छ, नालामा फोहोर फाल्न पर्यो, फालेछ चेतना छैन नि त। त्यो चेतना किन भन्यो भने नलेज भएन। यो कुराहरूको बारेमा चाहिँ आफ्नो अनुभूति भयो भने अटोमेटिक समाज चाहिँ परिवर्तन चाहिँ हुन्छ।
2: भर्खर अब धेरै समय भएको छैन, बजेट पनि ल्याउनु भएको छ।
3: हजुर,
2: महिला सशक्तिकरणका लागि
3: हजुर
2: के कस्तो कुराहरूमा कार्यक्रमहरूका लागि
3: मेरो निरन्तरता नै छ। भनौँ महिला सशक्तिकरण पनि उसको परिभाषा के त मैले अघि नै भने नि होइन, कतिजना महिला दिदी बहिनीहरूले चाहिँ तालिम पनि लिनुभएको छ, कतिजना दिदी बहिनी त्यो तालिमलाई चाहिँ आर्थिकतिर पनि अगाडि बढाउनु भएको छ, त्यो निरन्तरता नै छ। त्यसको साथसाथै मैले चाहिँ अघि नै भनेको थिएँ, मैले कतिजना चाहिँ यो हामीले चाहिँ हेरेसमेन्ट धेरै फेस गरेको अवस्था पनि छ र हामीले सहेको अवस्था पनि छ। भन ला कुनै मान्छेले ममाथि अलिकति अनैतिक तरिकाले काम गरिरहेको छ भने बाहिर ट्राभल गर्दा हुन्छ कि स्कुलमा हुन्छ कि अफिस जहाँ पनि म त्यसको बारेमा बोलिरहेको छैन, किनभने ममा चाहिँ अलिक डर छ कि ला मलाई नेगेटिभ भन्छन् कि मलाई नराम्रो भन्छन् कि भने त्यसमा चाहिँ अलिकति आत्मबल अलिकति आत्मरक्षा पनि गर्न पर्ने भन्ने कुरा चाहिँ त्यसको लागि छोरीहरूलाई नै स्कुल लेभलबाट नै आत्मरक्षा तालिम चाहिँ जुन सुरुवात गरेको त्यो निरन्तरता नै छ। त्यसले गर्दा धेरैजना नानीहरू चाहिँ अलिकति अगाडि आउन सक्नुभएको छ आज उसले कतिजनाले भन्नुहुन्छ त्यो पनि होइन,
2: केही परिवर्तन त भएको छ। माथि हेऱ्यौँ भने र तलतिर हाल्दै गर्दाखेरि एउटा समुदायको हिसाबले अलिकति चुनौतीपूर्ण छ कि भनेर चाहिँ हामीले यतिकै बुझ्न सकिन्छ, तर खास चुनौती चाहिँ यहाँले कहाँनिर देख्नुहुन्छ कि
3: चुनौती छ। सिद्धार्थनगर नगरपालिकामा चाहिँ मिश्रित बस्ती समुदाय भएको हुनाले पनि होइन, पाहाडे समुदाय पनि हुनुहुन्छ, नदी समुदाय पनि हुनुहुन्छ, त्यसको साथसाथै मुस्लिम समुदाय पनि हुनुहुन्छ। कुनै कुनै समुदायमा त काम गर्न यति असहज भएको छ कि मैले अघि भयो नि हाम्रो मानसिक चेतना अलिकति नबढेर नै त्यो कुरालाई मध्यनजर नै नगरेको अवस्था चाहिँ देखिन्छ। छोरी पनि पढ्ने हो र भन्ने कुराहरू पनि छ, एकदमै छ, अनि अझ पढाउने हो र बाहिर पठाउने हो र क्याम्पस पढ्न उता पठाउने हो र अरू ठाउँमा पठाउने हो र भन्ने कुरा क्वेसन मार्क एकदमै धेरै छ। त्यसलाई चिर्न चाहिँ टाइम लागेको छ। समुदाय बेसिक कुराहरू गर्यो भने समुदायमा जाने गाह्रो, बुझाउने गाह्रो, होइन स्वास्थ्य सम्बन्धी कुरा जान गराउन पनि एकदमै गाह्रो, शिक्षा सम्बन्धी नाम लेख्न आउँछ अलिकति पढ्न आउँछ भइहाल्यो नि त, यहाँबाट किन चाहियो त भन्ने, अनि त्यसलाई उहाँलाई बुझाउन चाहिँ एकदमै गाह्रो, त्यसले गर्दा समुदायमा काम गर्न चाहिँ गाह्रो चाहिँ भएको छ।
2: यहाँ अगाडि जोड्नु भएको थियो हामी अनौपचारिक रूपमा पनि कुराकानी गर्यौँ, महिला स्वास्थ्यका कुरा पनि जस्तो महिला र बाल बालिकाको स्वास्थ्य अवस्थाको कुरा गरौँ, यहाँ ठुला ठुला अस्पतालहरू पनि छन्, ती अस्पतालहरू यहाँको लागि यो नगरपालिकाका लागि चुनौती हुने सम्भावना हुन् अवसरको रूपमा लिनुहुन्छ, अथवा भनौँ ती अस्पतालहरूसँग चाहिँ यहाँले कसरी समन्वयकारी भूमिका चाहिँ निर्वाह गर्नु?
3: हाम्रो यहाँ चाहिँ प्राइभेट अस्पताल पनि छ होइन, मेडिकल कलेज पनि छ, त्यसको साथसाथै सदरमुकामको भीम अस्पताल भएको हुनाले चाहिँ सरकारको सरकारसँग सहकारी भएको हुनाले बढी हाम्रो काम उहाँहरूसँग नै हुन्छ। अनि गाइनोहरू चाहिँ हामीले स्त्री विशेषज्ञहरू बोलाएको चाहिँ हामीले दुईटै अस्पताल समन्वय पनि गर्छौँ। त्यति बेला नगरपालिकाले हामीले ठुलो शिविर पनि लगाउँछौँ, हामीले स्क्रिनिङहरू पनि गर्छौँ पाठेघरको। अब मेरोमा समस्या छ, म तपाईँ कुनै डक्टरका गयो भने त बल्ल त्यो समस्या छ भन्ने थाहा हुन्छ, त्यहाँसम्म नगइसकेपछि त शिविरको त अवधारणै भएन नि त, होइन अवधारणा भयो भने पनि अचेतै रहेन नि त, आउँदै आउनु न। त्यसमा चाहिँ हाम्रो स्वयंसेविका दिदी बहिनीहरू, हाम्रो सिद्धार्थनगर नगरपालिकाको स्वयंसेविका दिदी बहिनीहरूले चाहिँ स्वास्थ्य क्षेत्रमा एकदमै धेरै राम्रो काम गर्नुहुन्छ उहाँहरूले चाहिँ, अनि उहाँले प्रत्येक घरहरूमा चाहिँ गएर चाहिँ यो हुँदैछ होइन, कतिजना चाहिँ परिवारले साथ दिनुहुन्न, लगिदिनुहुन्न, जान पर्दैन भनिदिनुहुन्छ। अनि त्यसले गर्दा चाहिँ हाम्रो शिविर हुँदा हुँदै पनि त्यसले जति अझ काम गर्न पर्ने हो त्यो बेसी नभएको अवस्था चाहिँ छ, किनभने उहाँहरू नआइदिइसकेपछि उहाँको परिवारबाट नआइदिइसकेपछि अगाडि बढ्दै पर्ने, कतिजना रोगीहरू पनि आउनुहुन्छ हामीले कति पोहोर पनि मैले उहाँलाई होइन तपाईँ अझ फर्दर ट्रिटमेन्ट गर्नुपर्छ भने परिवारले साथ दिन भनेर भन्नुभयो होइन, अहिले पनि आउनुभएको थियो, मैले फेरि भने होइन झन् बल्झेको छ किन हो र भन्दा परिवारले साथ दिनु भएन म्याडम होइन, मैले त्यसो भए अलिकति हामी सहयोग गर्छौँ त भन्दा पनि होइन उहाँले पर्दैन भनिदिनुहुन्छ भने यो कुरालाई पनि हामीले खासै संवेदनशील रूपमा नलिएर पनि यो अझ बढिरहेको छ, झन् काम गर्न जटिलता भइरहेको छ हामीलाई चाहिँ।
2: यहाँ आउँदाखेरि यो समुदायलाई त बुझ्नु भएको थियो
3: हजुर,
2: यो समुदायलाई बुझ्दाखेरि यहाँका चेली बाल बालिका भनौँ न किशोर किशोरीहरू होइन जुनसुकै अवस्थाको ज्येष्ठ नागरिक भनौँ सँग अलिकति नजिक नै भएर आउनुभयो र यहाँ उपप्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि मैले यो काम चाहिँ यसरी यहाँ जुन खालको देख्नु भएको थियो 5 वर्षमा देख्नु
3: भएको थियो
2: सोचे जस्तो रहेछ
3: काम गर्न गाह्रो काम गर्न होइन तपाईँले एउटा सोचेर आउनुहुन्छ त्यो सोचलाई काम गर्न तपाईँको त सोचलाई साथ दिनेले साथ नदिइसकेपछि पनि त्यसलाई काम गर्न चाहिँ एकदमै गाह्रो हुन्छ किनभने यो कुरालाई चाहिँ मलाई प्राथमिकता लाग्ला औला नलाग्ला होइन कतिवटा कुरा छ बोर्डमा कुरा लाग्न पर्ने हुन्छ नगरसभाबाट गर्ने कुराहरू हुन्छ अघि मैले भने नि जनप्रतिनिधिहरूले चाहिँ आजको भोलि रिजल्ट देखिने खाले काम गरेपछि मलाई उपलब्धि मान्नुहुन्छ तर मेरो यो कामहरू चाहिँ उपलब्धि मलाई आजको भोलि देखिन्न अलिक पछि देखिन्छ मैले तपाईँ सानो कुरा जोडेँ अहिले चाहिँ उपप्रमुख सुत्केरी कोशीले चाहिँ एकदमै धेरै चलेको छ मेरोमा चाहिँ होइन अनि हामीले चाहिँ यसको मापदण्ड बनायौँ एउटा मापदण्ड के बनायो भने त्यो कोशी लिन आउने व्यक्तिले चाहिँ जन्म दर्ता अनिवार्य बच्चा अस्पतालमा जन्माएको अनि वार्डमा जन्म दर्ता गरेको श्रीमान श्रीमतीको नागरिकता अनि बिहा दर्ता अनि अस्पतालमा जचाएको त्यो सबै डकुमेन्ट बुझाउनु भयो भने राम्रो प्याकेज छ हाम्रो त्यो पाउनुहुन्छ भनेपछि सुरुवाती सालमा चाहिँ पहिलो साल चाहिँ एकदमै न्यून भयो ला यो त राम्रो भएन कि भन्ने पनि भयो अलिकति कागज कटौती गर्नुपर्छ कि भन्ने गर्दा चाहिँ होइन यसलाई अलिकति प्रचार गरौँ भनेर हामी चाहिँ डोर टु डोर क्याम्पेन गरेपछि अर्को साल चाहिँ एकदमै धेरै तादातमा चाहिँ त्यो भयो अनि त्यो बिक्यो त्यो सामान दियौँ भन्दा पनि जनदर्ता पनि भयो ब्यादर्ता पनि भयो नायिका पनि बन्यो सुत्केरी पनि हुनुभयो अनि त्यसले चाहिँ साथ दियो किनभने कतिजना आमाहरू यहाँ कुनै कुनै समुदायको आमाहरू आउनुहुन्छ छोराको बिहा गर्ने बेला भइसकेछ मेरो नायिका बनेको छैन भन्नुहुन्छ कि उहाँले चाहिँ अब भविष्यमा आजको त नायिका देखिन्न आज त नायिका बन्यो होइन आज त्यो नदेखिएला आज त्यो बच्चाको जन्मदर्ता भयो आज त्यो नदेखिएला त्यो ठुलो कुरो नलाग्ला तर भविष्यमा त्यो कागजले यो नरोकिन उहाँको सुविधा लिने भन्ने कुराले गर्दा चाहिँ भविष्यमा लङ डिस टाइम भयो नि त त्यस्तो कामहरू चाहिँ धेरै चाहिँ भएको छ यो चाहिँ गरेछ
2: अब अहिले यो वर्षलाई निरन्तरता त दिँदै हुन्छ के कुरालाई चाहिँ निरन्तरता दिँदै हुन्छ के कामहरू भयो
3: यसमै समिति बाहेक कुरा गरौँ मैले चाहिँ होइन म अपाङ्गता समितिको संयोजक भएको हुनाले पनि हामीले चाहिँ आउने बित्तिकै हजुर आउने बित्तिकै के गरेको थियो भने चाहिँ हाम्रो चाहिँ जस्तो एकजना बच्चा ह्यान्डिक्याप बच्चा छ भने त्यो बच्चालाई काठमाडौँ हाम्रो चाहिँ एचआरडीसीमा सहकारी धुलीखेलमा छ उहाँहरूसँग सहकारी नै भइरहेको हुन्छ त्यो बच्चालाई त्यहाँ पुर्याउन म एक्लै जान सक्दिनँ दुई तिनजना चाहिन्छ होइन ह्यान्डिक्याप बच्चालाई लिएर जान चाहिँ एकदमै गाह्रो हुन्छ अनि एकदमै निम्न वर्गकाहरूले अलिक आर्थिक रूपमा कमजोर भएकोलाई त्यो बच्चा लग्न एउटा समस्या छ त्यसको साथ तिनजनालाई जान आउन खाना एकदमै गाह्रो हुन् त्यसले गर्दा एउटा कोष स्थापना गरेको थिएँ मैले चाहिँ हाम्रो चाहिँ कोष छ म आइसकेपछिबाट उहाँ अनि कोष स्थापना गरिसकेपछिबाट हाम्रै सिद्धार्थनगर नगरपालिकाको स्थानीय बासिन्दा जसलाई यो समस्या परेको छ हामीले सिफारिस गरेर त्यहाँ चाहिँ आते जाते सबै चाहिँ हामीले नै गर्छ त्यो चाहिँ सुरुवात गरेको हामीले चाहिँ होइन निरन्तरता नै छ त्यो चाहिँ र प्रत्येक साल शिविर लगाउँछ शिविर लगाएको साथसाथै चाहिँ यो समितिमा बसेपछि यो सिकेको मैले चाहिँ यो मैले लागि चाहिँ नहुनु कुरा नै थियो कुनै कुनै बच्चाहरू जन्मिने बित्तिकै खुट्टाहरू बाङ्गो हुँदो रहेछ त्यो मलाई थाहा थिएन त्यो कुराहरू चाहिँ अनि समयमा त्यो बच्चाको चाहिँ प्लास्टरहरू चाहिँ ब्यान्डेजहरू गऱ्यो भने त्यो बच्चाको खुट्टा सिधा हुँदो रहेछ अनि त्यो चाहिँ मेरो अगुवामा चाहिँ हामीले भीम अस्पतालमा सुरु गऱ्यौँ त्यो चाहिँ अहिले भीम अस्पतालमै रूपन्देही भरिका वरिपरिका पालिकाका पनि अनि वरिपरि जिल्लाका पनि आएर यहाँ चाहिँ सुविधा लिइराख्नु भएको छ र अस्ति हामीले यो चाहिँ प्रत्येक हप्ता हुन्छ यो चाहिँ प्रत्येक हप्ता चाहिँ भइरहेको छ यो चाहिँ हाम्रो अहिले पहिला आइतबार चाहिँ आइतबार बिदा भएको हुनाले हामीले चाहिँ बुधबार गरेको छ मैले त्यो प्रत्येक हप्ता चाहिँ मजाले हुन्छ सधैँभरिको त्यो त सधैँभरिको त्यो चाहिँ अलिकति असहज नै हो त्यो चाहिँ होइन अनि हामीले चाहिँ कर खले चाहिँ अलिक सुविधा पाउनुहुन्छ नेपाल सरकारले अलिक सुविधा दिन्छ त्यसमा स्वाभाविक मान्छे आइहाल्नुहुन्छ गर घरमा आउनुहुन्न है अनि गर घरमा नआइसकेपछिबाट चाहिँ हामीले के भन्यो भने गर घर झन् धेरै लिन आउनुपर्छ यो कागज कार्ड चाहिँ भन्छु मैले चाहिँ गर घर पढ्न पनि सक्नुहुन्छ हात खुट्टा अलिकति बाङ्गो भएको होइन अलिकति अवस्था भएको हुनुहुन्छ उहाँहरू चाहिँ पढिसकेपछि भने नेपाल सरकारले लोकसेवामा कतिमा चाहिँ अपाङ्गता कोटाहरू भइरहेको हुन्छ त्यो खाली गइरहेको छ हेर्नुहोस् त त्यो नपढेर हो कि परिवारले समय नदिएर यो सम्बन्धीमा धेरै क्याम्पेन चाहिँ हामीले 4 सालमा गरेर अहिले गर गर झन् धेरै आउनु भएको छ लिनको लागि त्यहाँदेखि पढ्नु पनि भएको छ कतिवटा बच्चाहरूले चाहिँ फेरि स्कुल पनि जोइन गर्नुभएको छ यो चाहिँ उपलब्धि लाग्छ यो यस्तो यस्तो काम चाहिँ यो निरन्तरता नै छ यो भयो अनि त्यस्तै गरेर हाम्रो एकल महिलाहरूको पनि छ होइन हाम्रो एकल महिलाहरूको पनि तालिम राखेको छ हाम्रो यहाँ चाहिँ नेत्र आँखा कमजोर भएको र दृष्टिबिन्दुहरूको पनि समिति नै छ, उहाँहरूलाई पनि तालिम राखेको छ, उहाँले पोहोर पनि गर्नुभयो, तालिम अहिले सानो सानो व्यवसाय पनि गर्न सुरु गर्नुभएको छ, उहाँलाई पनि समावेश गरिएको छ। हुने क्षेत्र जति छ त्यो सबै सम्पूर्ण क्षेत्रलाई चाहिँ हामी समावेश गरेका छौँ।
2: यहाँ न्यायिक समिति कस्तो खालका समस्याहरू लिएर
3: अघि हजुर आउने बेला पनि एकजना न्यायिक समितिकै यहाँ आएर बस्नुभएको थियो होइन, हो अटेरी बढी भइदियो कि हामी चाहिँ हामीले नट हेरिदिने होइन, जनप्रतिनिधिलाई हामीले जिताएर पठाएको होइन, अनि त्यही भएर चाहिँ हामी किन टेर्नु पर्यो भन्ने कुरा जे भयो त्यो चाहिँ हामीमा एकदमै धेरै छ। एउटा पक्षले यहाँ निवेदन पेश गरिसकेपछिबाट अर्को पक्षलाई नगरपालिकाले होइन यस्तो तपाईँको बारेमा यस्तो भएको छ आउनुहोस् भन्दा उहाँहरू नआइदिने, नआइदिइसकेपछिबाट नगर न्यायिक समितिको त्यसपछिको अधिकार लिएर आएर जबरजस्ती लिएर आएर थुन अन्त्य गर्ने अधिकार छँदै छैन, त्यसले गर्दा अलिकति काम गर्न चाहिँ अस्तक्षेप भएको छ। तर कतिजना चाहिँ यहाँ मिलेर पनि जाने पनि गर्नुभएको छ। अब अस्ति पनि हाम्रो इजलास यहाँ हेर्नको लागि समुनको श्रीमानहरू आउनुभएको थियो, उहाँले सबै हेरेर जानुभयो, एकदमै राम्रो डकुमेन्ट्स भेटाउनु भएछ, उहाँले राम्रो एकदमै उत्कृष्ट नै गर्नुभयो हजुरले त भनेर जानुभयो। उहाँहरूले चाहिँ समस्या चाहिँ छ, चुनौती पनि समस्या चाहिँ यसमा धेरै छ।
2: आन्दोलन घोषित पनि हुन्छ, अघोषित पनि हुन्छ,
3: हजुर
2: कुनै कुनै आन्दोलनहरू चाहिँ अघोषित पनि हुन्छ,
3: हजुर
2: घोषित मात्रै लाग्दैन। यहाँका कति यहाँ चाहिँ कति आन्दोलनहरूमा कस्ता खालका भनौँ न क्रान्तिकारी महिला त
3: हजुर
2: राजनीतिमा लाग्ने प्राय क्रान्तिकारी नै
3: हजुर
2: होइन, केही न केही उनीहरूले चाहिँ पचाइ पचाइ आएर हुन्छ
3: क्या,
2: त्यो कुराहरूलाई चाहिँ यहाँले कसरी लिनु भएको छ र कति आन्दोलनहरू चाहिँ साँच्चै मैले पनि केहीमा चाहिँ सहभागिता जनाएर भोलि मेरो म पछिका भाइ बहिनीहरूले छोरीहरूले मबाट पनि केही कुरा चाहिँ सिक्ने भयो भन्ने कुरा के हुन्छ नि। अब यो भने नि मैले घोषित वा अघोषित जे पनि हुनसक्छ,
3: अब कति त आन्दोलनको त मिडियामा कभर भइहाल्छ होइन, हामीले आन्दोलन गर्ने क्रममै यहाँ विद्यार्थी काली राष्ट्रिय गरेको व्यक्तिले स्वाभाविक भयो आन्दोलनमा आउने कुराहरू भयो। तर कतिवटा कुराहरू चाहिँ मैले कति मभन्दा अब जुन उपप्रमुखहरू हुनुहुन्छ उपाध्यक्ष हुनुहुन्छ होइन मभन्दा धेरै छिर उहाँलाई देखेदेखि कति इन्सपायर भइरहेको हुन्छ कि म आफै पनि होइन, उहाँले गरेको मेरो बेलामा राजनीति गर्दा अलिकति सहजता थियो, साधन थियो होइन, स्रोत थियो, मलाई खासै यति अलिकति गाह्रो पनि भएन। तर जुन बेला साधन स्रोत केही थिएन, दुई तिन घन्टा तिन तिन घन्टा हिँडे ठाउँ पुग्न पर्ने थियो, उहाँहरूलाई देख्दा चाहिँ प्रेरणा चाहिँ पाउँछु मैले, र उहाँहरूको प्रेरणाले जब ममा परिवर्तन आउँछ नि मेरो प्रेरणालाई अब कति परिवर्तन आउँछ भन्ने कुरा चाहिँ हुन्छ। मेरो एज ग्रुपका र मेरो अहिले जुन सँगसँगैका हुनुहुन्छ उहाँहरूको नयाँ च्यालेन्ज के छ भनेपछि अहिले हामी मिडिया स्कुल चाहिँ एकदमै धेरै भइरहेको छौँ साहेबहरू, एकदमै के चित्त नबुझ्दो कुराहरू लेखिहाल्ने कसैले कसैको बारेमा। अझै अघि नै भनेको थिएँ मैले, हामी उपप्रमुख भन्दा पनि फिमेल भएर धेरै कुरा सुन्न परिरहेको हुन्छ अवस्था चाहिँ छ। तपाईँको जजमेन्ट तपाईँको डिस्टर्बबाट स्टार्ट हुन्छ है, अरे उपप्रमुख भएर जिन्स लाएर हिँडेपछि सुरुवातै त्यही हुन्छ, कुनै जिन्स लाएर हिँडे भने है, चस्मा लाएर हिँडेस अहिले पनि चस्मा लायो भने है, कस्तो साडी नलगाएको आज
2: कपडा
3: होइन, कस्तो कुर्ता लगाइरहेको आज है भने, यो कुराहरू सबै मापदण्ड चाहिँ हामीलाई मात्र हुन्छ। अनि यो पनि कस्तो आन्दोलन जस्तो कि यो एक दिन दुई दिनको कुरा होइन नि त, प्रत्येक चोटिको हुन्छ कि हामी कतै गएर हाँस्यो भने पनि यस्तो उपभोगहरू हाँसिरह होला, यो त पुरुष लागु हुँदैन, पुरुषमा जस्तै पनि हिँड्दा पनि हुन्छ, यो यस्तो चाहिँ एकदमै धेरै सुनिरह हुन्छ। तर यस्तो कुरालाई खासै मलाई असर हुँदैन किन यो कुरा मलाई गौण लाग्छ। अनि कतिवटा कुराहरूमा चाहिँ हामीलाई मात्र क्वेसन मार्क गरिन्छ एज अ फिमेलको रूपमा चाहिँ, किनभने तपाईँले कुनै कुनै ठाउँमा पुरुषलाई पनि हेर्नुहोस् कुन कतिवटा पुरुषहरू कुनै पदमा बसेर पनि अर्को कुनै सानो पदमा पनि बस्नुभएको छ। अस्ति भर्खरै मेरो एउटा क्रिकेट सङ्घको बारेमा पनि उठेको थियो होइन, अनि म चाहिँ मलाई जसले चिन्नु भएको छ उहाँले मलाई खेलाडीको रूपमा चिन्नुहुन्छ, म खेलकुदमा धेरै आबद्ध भएको व्यक्ति पनि भएँ, अनि मैले निरन्तरता मेरो भन्दा यो दोस्रो कार्यकाल हो मेरो, तर म अहिलेको दोस्रो कार्यकालमा चाहिँ मैले की पोस्टको दावेदार थिएँ कि म चाहिँ, तर मेरो यो पदले गर्दा त्यहाँ जान नमिल्ने कारण हो त्यो चाहिँ होइन, अनि टिम वर्क पनि हुन्छ, टिमको कुराहरू पनि हुन्छ त्यहाँ,
2: खेलप्रतिको प्रेमको
3: एकदमै एकदम मलाई त एकदमै लगाव नै छ बढी होइन, मलाई कहिले कतै नभिरे पनि कहाँ हुन्छ म त्यही नै भइरहने हुन्छु जस्तो चाहिँ। अनि त्यो टिममा जानको लागि पनि एउटा मापदण्ड छ हाम्रो त्यहाँ चाहिँ होइन, हाम्रो क्यानको नि एउटा मापदण्ड छ, प्रक्रिया छ, त्यो नभइकन जान मिल्दैन त्यहाँ चाहिँ, अनि त्यसमा चाहिँ दुई तिनजना मात्र हुनुहुन्थ्यो महिलाहरू हुनुहुन्थ्यो, मैले उहाँलाई कुरा राखेको तपाईँहरू जानुहोस् होइन, तपाईँहरू जानुहोस् तपाईँहरू गर्नुहोस् न त म त सपोर्टमै छु नि भन्दा एकजना चाहिँ हाम्रो नेसनल खेलाडी पूर्वले नितु थापा, उहाँले चाहिँ उहाँ चाहिँ कोचिङतिर हुनुहुन्छ अहिले, म कोचिङतिर छु, म त्यसमा जान भ्याउँदिनँ। अनि अर्कोलाई भने जसरी तपाईँले टाइम दिनुभएको छ हामीले यति पनि दिन सक्दिनँ, मैले म त्यहाँ गएर बस्ने मात्र होइन, त्यो टाइम दिने भएको हुनाले चाहिँ म चाहिँ जान भ्याउँदिनँ, तपाईँ नै जानुहोस् भनेर मैले सल्लाह नै गरेर कुरा गरेर गएको। अब त्यो कुरा टोल बनाइयो होइन, त्यो किनभने त्यो ठाउँ पुरुष भएको बनाइन्थेन होला, पक्कै बनाइन्थेन कि, किनभने कुनै कुनै त माथि उठेका पुरुषहरूको पनि त मेरमा उठ्नुभएको छ नि त, त्यो त भनेन नि त, त्यो कुराहरू त कुनै कुनै मानिनेहरू पनि त मेरोमा उठ्नुभएको छ नि त, त्यो कुरा त भनेन नि त।
2: महत्त्वपूर्ण कुरा मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ के
3: लाग्छ
2: भने, एउटा कुरा यो यहाँको व्यक्तिगत कुरा
3: हो,
2: यो बिल्कुल व्यक्तिगत कुरा हो लाग्छ। अनि अर्को कुरा के पनि लाग्छ भने चाहिँ हाम्रो धरातल के होइन, उडेर जतिसुकै माथि गए पनि हामीले टेक्री भनेको
3: धरातलले एकदम
2: त्यो कुरालाई चाहिँ बिर्सिनुहुन्न भन्ने पनि लाग्छ। मैले चाहिँ त्यो कुरामा चाहिँ यहाँले एक खालको इन्सपायर चाहिँ गर्नुभयो
3: होइन,
2: एक खालको क्रान्ति चाहिँ यहाँ यो पनि हो भन्ने लाग्छ। माथि गएपछि माथि माथि खोजेर नपाएर अन्त पछि होइन एक खालको मानसिक रूपमा भएर अहिले विभिन्न खालका पार्टीहरू
3: हेर्नेको
2: कारण त्यही त
3: हो
2: होइन, हामीले चाहिँ माथि गएपछि त्योभन्दा माथि जाँदा त फेरि अर्को केही ग्याप हुनुपर्ने होला, त्यो खालको कुराहरू होला भन्ने लाग्छ यो कुरा।
3: अनि कतिले मलाई तपाईँले किन यो मेरो काम हो ठुलो कुरो भने होइन, मैले त्यहाँ बसेर कति काम गरेको छु भन्ने कुराहरू चाहिँ मैले प्रत्येकजनालाई स्पष्टीकरण दिँदै हिँड्न जरुरी छैन, मलाई चाहिँ मेरो काम के भएको छ र म कस्तो काम गरेको छु भनेको त्यो मलाई थाहा छ, र मेरो टिमलाई थाहा छ, र त्यो ग्राउन्डलाई थाहा छ, अनि त्यही भएर मैले हाइएस्ट भोट नै लिएर म पनि जितेँ त्यति बेला चाहिँ होइन। यस्तो कुराहरू चाहिँ एज अ फिमेलको रूपमा चाहिँ मैले धेरै कुरा चाहिँ सुनिनेर आउँछु, बलियो बनाइरहेछ, अनि त्यो कुरालाई टच हुँदैन केही पनि, खासै असर चाहिँ पर्दैन। कतिवटा तालिमहरू पनि कतिवटा फिमेललाई नै अङ्कित गरेर के यो के नगरेको त, त्यो पुरुषको कुरा उठ्दैन कि त्यहाँ चाहिँ के, अनि यो कुराहरू यहाँ आउनभन्दा पनि बुझेर आएको कुराहरू हो, यो हुन्छ, यो बढिरह हुन्छ,
2: विवादित कुराहरू हुन्छन्
3: हजुर,
2: जब विवादित हुन्छ कुरा अथवा काम यसलाई कसरी लिनु
3: भएको छ? म लिएकै छैन, मैले त्यो कुरालाई ठुलो इस्यु नै लिँदिनँ के, किनभने मैले अघि नै भने मैले एउटा कुरा के बुझेर आएको छु भने, तपाईँ नेतृत्वमा आइसकेपछिबाट तपाईँले आफ्नो वोइस रेज गर्नुहुन्छ नि होइन, त्यो रेज गरेको वोइसलाई चाहिँ एज अ फिमेलको रूपमा रेज गरेको वोइसलाई चाहिँ समाजले पचाउँदैन, त्यो नपचाएको खण्डमा चाहिँ कुनै न कुनै के न के अभिव्यक्ति व्यक्त गरिराख्नुहुन्छ, त्यो उहाँको पर्सनल कुराहरू हो। मेरो काम के हो म त्यतातिर फोकस गर्न पर्यो भने चाहिँ म चाहिँ कसले मलाई के भन्यो भने म खासै कुरा चाहिँ त्यति मनमा लिँदिनँ होइन, त्यो जुन बेला पनि म चाहिँ यसरी नै यो म के छु भन्ने कुराहरू मैले तपाईँको अनुसारले काम गर्ने उहाँको अनुसारले काम गर्ने भने काम बिग्रिने हो, मैले नियम र सिस्टमको अनुसारले काम गरेँ भने बिग्रिनँ, अनि त्यो काम चाहिँ म गर्न चाहिँ पछि चाहिँ पर्दिनँ।
2: सीमा क्षेत्र अब यसै पनि चुनौती पूर्ण देखिन्छ देख्दाखेरि, जस्तो अनुगमनको कुरालाई पनि
3: जोडाउँछ,
2: विभिन्न पालिकाहरूमा अनुगमन गरेर विभिन्न खालका समस्याहरू चाहिँ देखिराखेका
3: छौँ
2: के छ, सिद्धार्थ नगर नगरपालिकाले अनुगमनको कार्यलाई चाहिँ कसरी अगाडि बढाएको छ?
3: मेरो यस्तो खुल्ला सिमाना मानव बेचबिखन बढी हुने ठाउँ होइन, सिमाना भन्ने बित्तिकै हामीले बेहलेला मात्र भनेर भएन, किनभने हाम्रो 70 किलोमिटर पुरा खुल्ला रहेछ हेर्नुहोस्, जहाँबाट पनि तस्करले जहाँबाट पनि खेतबाट लिएर जान सक्ने अवस्था छ। मैले नानी धेरै उद्धार पनि गरेँ, धेरै छोरीको उद्धार गरेँ होइन, एकदमै धेरै उद्धार गरेँ नानीहरू, अहिले कोही नानी सेफ हाउसमा हुनुहुन्छ, कोही नानी परिवारसँग मिलिसक्नु भएको छ, कति नानीहरूको चाहिँ परिवारमा कोही नभएको हुनाले फेरि यसै फर्किनुहुन्छ कि भयो डरले, त्यो त्रासले गर्दा उहाँहरू आफै पनि तालिमहरू हामीलाई दिनुहोस् न त भनेर हामीले कतिवटा संस्थासँग सहकार्य गरेर हामीले चाहिँ उहाँलाई चाहिँ काठमाडौँ तालिम, पोखरा तालिम होइन, चितवन तालिम त्यहाँ पठाइरहेको छौँ, कतिजना चाहिँ नर्मल लाइफमा आइसक्नु भएको छ। यो चुनौती छ मेरो लागि चाहिँ होइन, ट्रान्जिट पोइन्ट भयो क्या, यो चाहिँ मानव बेचबिखनलाई लिएर आएर जमा गर्नुहुन्छ, अनि कुन बेला कुन समयमा उता लग्नुहुन्छ थाहै हुँदैन, त्यो चाहिँ एकदम ठुलो चुनौती छ, र संस्थाले धेरैले आफ्नो काम पनि गर्नुभएको छ, त्यो एउटा चुनौती पनि भयो। अर्को चाहिँ हाम्रो चाहिँ यहाँ बिहाको पनि, अब उता पारीको नानीहरू यहाँ बिहा भएर आउने होइन, उता कल्चरमा हुर्केको नानीहरू यहाँको कल्चरलाई एक्सेप्ट गर्न नसक्ने, त्यसले गर्दा अलिकति क्लासहरू बढी भएको चाहिँ देखेको छ, त्यो पनि अझ चुनौती नै छ। अब आउने चुनौती चाहिँ भविष्यको चुनौती चाहिँ हामीलाई अझ बढी यो सम्बन्धी झन् धेरै हुने नै छ, बर्डर खुल्ला भएको हुनाले चाहिँ
2: कति नानीहरू
3: चाहिँ यहाँले धेरै नै भन्नु 65 नानीहरू भन्दा बढी भइसकेछ अहिले त
2: हजुर।
3: बाबुहरू चाहिँ हुनुहुन्न, बाबुहरूको चाहिँ खासै धेरै त्यति गर्न परेको छैन, कुनै कुनै होटलहरूबाट काम गर्ने बाबुहरू चाहिँ हुनुहुन्थ्यो, उहाँहरू चाहिँ बाबुहरू चाहिँ धेरै छ, नानीहरू चाहिँ म्याक्सिमम नानीहरू चाहिँ पारी लग्दै गरेको नै समातिएको छ
2: पहिला बेकीको आधारमा कि अनुगमनकै
3: अनुगमनक्रममा अनुक्रम अनि कसै कसै चाहिँ खबर दिएर पनि यहाँ त यस्तो नानीहरू भएको अवस्था देखिएको छ आइदिनु पर्यो भनेर चाहिँ अनि कतै बाटो भेटिएको अवस्थामा होइन उसको आमाले यता पेस छ त्यो अवस्थामा चाहिँ देखेर चाहिँ हामीले लिएर आएको छौँ अनुन गर्ने क्रममा चाहिँ नपताउँदै हिसाबले चाहिँ 13-14 वर्षको नानीहरू थियो तिनीहरू त्यति बेला त्यो सानै नानीहरू तिन नानी चाहिँ उद्धार गर्दा चाहिँ अलिकति असहज लाग्ने
2: कस्तो समुदायको
3: बालिकाहरू कस्तो कस्तो खाले यस्तो रहेछ उहाँलाई के रहेछ भने हामी जति ठुलो कुरा गऱ्यो भने व्यावहारिक रूपमा चाहिँ हामीले मेरो पेट भर पाए हुन्थ्यो होइन र लुगा लगाउन पाए हुन्थ्यो भन्ने कुरा प्राथमिकतामा हुन्छ होइन कति मान्छेलाई चाहिँ हामीलाई पनि त्यही नै हो सुरुवातमा त भोग्नै लाग्ने हो नि त त्यो यस्तो ट्र्यापमा पार लिएर आउनुहुँदो रहेछ उहाँहरूलाई जस्तो कुनै गाउँमा त्यो नानीहरू यहाँको हुनुहुन्न होइन कुनै नानीहरू अरू अरू जिल्लाबाट बाहिरी बाहिरी जिल्लाबाट आउनुभएको छ होइन अरू अरू प्रदेशबाट आउनुभएको छ दुर्गम ठाउँबाट आउनुभएको छ
2: तिमीलाई
3: गाह्रो छ खान पाइए छैन लाउन पाइए छैन सबभन्दा पहिला खानै पाए मैले सोध्थेँ नानी उहाँ सुरुमा उद्धार गर्दा रिसाउनु भएको थियो कि दुई तिनजना नानीहरूले कि उहाँलाई त्यो सहज लाग्यो कि त्यो टर्चर सहज लाग्यो होइन अनि मैले किन त्यस्तो अनि पछि उहाँहरू एक दुई हप्ता पछि कुरा गर्दा म त्यहाँ खाना पनि पाउँथेन नि त यहाँ त मैले भात पुरा खाना पाएको छु नि त भन्दा चाहिँ अलि हाम्रो समाज कता क्षमतामै भन्ने चाहिँ भएको थियो मलाई अनि त्यो नानीहरूसँग कुराहरू गर्ने क्रममा चाहिँ त्यो गाउँभरको दिदीबहरू अब को कसले जसले होइन म तिमीलाई यता काम गर्नलाई लगाइदिन्छु यो गरिदिन्छु भने लिएर आउने अनि होटलमा राखिदिने बिस्तारै बिस्तारै उसलाई त्यसमा ढाल्ने खाना पाछस् लाउन पाछस् वास नै गर्ने बाले अर्को बिहा गरेको र अर्को सौतिनी हामीलाई माया नगरेको नानी धेरै देखेँ कतिको बामा नभएको देखेँ कतिको कोभिडमा बितेको देखेँ होइन कतिको चाहिँ भूकम्पको बेलामा धेरैसम्म मैले देखेको भूकम्पमा बितेको बा आमाको र भूकम्पमा बा बितेको र आमा विदेश गएको आमा बितेको बाले अर्को बिहा गरेको धेरै यस्तो नानीहरू चाहिँ अहिलेको अवस्थामा चाहिँ यहाँ आइसकेपछिबाट चाहिँ देवभाव फुलाएको चाहिँ बढी देखेँ अनि हामी मानव बेचुक भनेपछि होइन हामी पारी मात्र भन्छ तर हाम्रो यही पनि भन्नु सुरु भयो भन्ने अहिले त मेक्सिमम यहाँ सुरु भयो स्पाको नाममा हुन्छ कि डान्स बारको नाममा हुन्छ कि यो एकदमै धेरै फस्टेको छ अहिले चाहिँ एकदमै धेरै एकदम
2: खास के गर्न सम्म एउटा हुन्छ नि सीमा या नगरपालिकाको के कतिसम्म गर्न सक्छ आफ्नो मानवीयताका हिसाबले गर्ने कुरा त फरक भयो होइन
3: मैले गर्छु प्रहरीसँग सम्मेलन गर्छु एकदमै प्रहरीको रोभरमा नि हामी जान्छौँ होइन हामी त्यो नानीहरू कहाँबाट आएका छन् के आएको छन् भनी सबै त्यो पनि गरिन्छ र सङ्घ संस्थासँग पनि आबद्ध भएर हामीले काम गर्छौँ र प्रशासनलाई पनि मिलेर काम गर्छौँ गाह्रो के भएको छ भने त्यो पीडित पक्षले चाहिँ मुद्दा दर्ता नगरिदिइसकेपछिबाट त्यो अपराधले चाहिँ सजाय नपाएको अवस्थामा चाहिँ अझ यो पीडित पक्ष ब्याक भइदिनुहुन्छ अलि पछि होइन परिवारले साथ दिनु न अब के हुन्छ त्यो त्यसले गर्दा चाहिँ अपराधीहरू हुन्छन् अनि अपराधीहरूले चाहिँ सजाय नपाइसकेपछिबाट उहाँ फेरि निक्लिनुहुन्छ बाहिर अनि फेरि त्यस्तैमा लाग्नुहुन्छ त्यसले गर्दा यो अझ कम चाहिँ हुन पाइरहेको छैन
2: यो जुन अब यो ठाउँ स्थान हेर्दा पनि र यहाँ भन्दै गर्दाखेरि दाइजुका कुराहरू अब धेरै कामहरू साँच्चै यहीँ मात्रै थुप्रिने हो कि जस्तो यहाँबाट यता हाम्रो दक्षिणी भेगमा चाहिँ यी समस्याहरू चाहिँ झेल्न परेको अवस्था छ कि
3: छ
2: अब यसलाई चाहिँ कसरी
3: यस्तो यसमा त कस्तो छ भने भरिभरिको काम जनप्रतिनिधि प्रहरी र प्रशासनलाई थुप्रेर मात्र पनि हुँदैन तपाईँको मेरो दायित्व के त सामाजिक दायित्व पनि त हुन्छ नि त होइन जस्तो मेरो टोलमा मेरो घरको वरिपरि मेरो नानीको सँगसँगै त्यही घरको वरिपरि अर्को नानी पनि जन्मेको छ नानीको उमेर कति भएको छ भन्ने मैले थाहा पाउँछु हो कि होइन होइन जस्तो तपाईँको वरिपरि कोही बच्चा जन्मेको छैन हुर्किँदै गर्दा त्यो कत्रो भएको थाहा पाइन्छ उसको बिहा आउने बेला ला 18 वर्षको त भर्सी जम्मा किन यस्तो बिहा गरिदिनु भनेर म मन भयो भने त होइन म मन हुन भएन नि त तपाईँ पनि मन हुन हुनु तर यो हामीले कसले गर्ने त खालि जनप्रतिनिधिलाई प्रहरीलाई प्रशासनमा देख यो सिहाको कुरा त कति कुरा हामीलाई थाहा हुँदैन नि त सबै कुराको बारेमा जानकारी हामीलाई हुँदैन अनि म सबै ठाउँमा धेरै ठाउँमा गरेर पनि म त्यो भनेर तपाईँलाई अगाडि देखिन पनि तपाईँलाई गाह्रो हुन्छ भने जानकारी गराइदिनुहोस् त्यसपछि प्रहरीसँग र प्रशासनसँग समन्वय गरेर त हामी त रोक्छौँ नि त त्यतिखेर त मेरो सामाजिक दायित्व के त भन्ने कुरा चाहिँ हुनपर्छ त्यो सामाजिक दायित्व भयो नि अघि नै भने नि मैले नाले र बाटोले सामाजिक दायित्व हुँदैन कि अनि शिक्षा हामीले हाम्रो चेतना होइन हाम्रो चेतनाको यहाँको यो डेभलपमेन्ट भएन भने नि भयो भने सम्पूर्ण कुरा समेटिन्छ, यताको डेभलपमेन्ट नै भएन भने कुनै पनि कुराहरू समेटिन्न। त्यही भएर
2: अब अभिभावकलाई राख्नुपर्ने हो कि
3: भनौँ
2: न, अब दाइजुको कुराहरू आउँछ त्यसमा चाहिँ छोरीपट्टिकोलाई भन्दा छोरापट्टिकोलाई अलिक बढी बुझाउनु पर्ने होला कि
3: यस्तो हामीले चाहिँ यो कतिवटा सङ्घ संस्था होइन आमा समूह त्यस्तै गरेर त्यहाँ भएको चाहिँ स्वयंसेविका दिदी बहिनी त्यहाँ भएको जनप्रतिनिधिहरू र त्यो वार्डमा अगुवा भएको कुनै अरू कुनै सङ्घ संस्थाको सबलाई राखेर यस्तो कार्यक्रम चाहिँ गऱ्यौँ हामीले चाहिँ यो सम्बन्धी चेतना चाहिँ, किनभने नेतृत्व गरेर अब केही परिवर्तन गर्छु भनेर केही काम गर्छु भनेर सङ्घ संस्थामा आएका जुन महिला दिदी बहिनीहरू जुन पदाधिकारी हुनुहुन्छ उहाँको नै दायित्व नै हो त भनेर हामीले उहाँलाई नै सिकाएर चाहिँ अलिकति कम चाहिँ भएको छ हाम्रो यहाँ अलिक कम चाहिँ छ तर शून्य चाहिँ भएको चाहिँ छैन, कागजमा शून्य देखिएला। किनभने मैले अघि नै भने कतिवटा समुदायले चाहिँ तपाईँको उमेर यति हो भन्ने कुरा तपाईँको जन्मदर्ताबाट थाहा हुन्छ, तपाईँको जन्मदर्तै सही छैन भने तपाईँ कसरी थाहा हुन्छ त, त्यसले कतिवटा समुदायले जन्मदर्तै बनाइदिनु भएको छैन, सहज भयो त्यति गरिसकेपछिबाट त होइन कति उमेर थाहा हुँदैन अनि त्यो बेला यस्तो कुराले गर्दा पनि सानसानो कुराले चाहिँ बाँध्न चाहिँ पर्छ भन्ने भएको छ।
2: उमेर भयो भन्ने जानकारी
3: छैन त्यो चाहिँ छ यहाँ, म कहिले भीम अस्पताल अलगढमा जान्छु राति होइन लेबर वार्डमा गएको बेलामा नानी उमेर कति भयो के भयो भन्यो भने उसले आमालाई हेर्छ कि अब मैले कति भन्यो होला भनेर उमेर होइन, अनि मैले यसो उहाँहरूको त्यो कार्डमा देखेँ भने 21 वर्ष 22 वर्ष लेखाइदिएका हुन्छन् कि, अनि त्यो भनेको त अब त्यो 21 वर्ष अहिले भयो भने पनि त 20 वर्ष हुन्छ कसैको कसैको 19 हुन्छ, अनि बिहा कहिले भयो भनेको त अब बिहा भएको 3-4 साल भयो भन्नुहुन्छ, त्यो भएको त बिहा पनि छिटो भएर रहेछ नि त अहिले पनि रहेछ नि त भन्ने त्यो चाहिँ देखिन्छ। त्यसले गर्दा चाहिँ उमेर सोध्यो भने ठ्याक्क आफ्नो आमालाई न त को हुनुहुन्छ उहाँलाई हेर्नुहुन्छ उहाँले आफै भन्नुहुन्छ।
2: यो व्यवहारिक कुरा भयो होइन, मैले थोरै अब अलिकति हामी राजनीति किताबमा
3: हजुर
2: यहाँको त्यो म चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ होइन दौडिनुपर्छ हिँड्नुपर्छ भनेर जुन खालको सोच आयो त्यो चाहिँ कसरी आयो भनौँ न, एक खालको हुन्छ नि मान्छेको केहीको प्रेरणा कसैबाट प्रेरित हो कि अथवा भनौँ होइन भनै भन्नुपर्छ भन्ने खालको हो कि के हो खासमा?
3: म चाहिँ भैरव क्याम्पस पढेँ, म भैरव क्याम्पस पढ्ने बेलामा चाहिँ मैले धेरै ठाउँमा पनि भनिरहेको छु त्यति बेला चाहिँ फी बढाएको थियो क्याम्पसले चाहिँ फी बढाएको थियो अलिकति धेरै नै 50 रुपियाँ कति बढाएको जस्तो लाग्छ मलाई होइन 57 सालको कुरा गर्दैछु मैले 57 सालको कुरा गर्दैछु मैले पिसी पढ्ने बेलामा, अनि त्यहाँ चाहिँ एउटा विद्यार्थी सङ्गठनले त्यति बेला म पछि पनि जुन पार्टीमा छु म अहिले अखिलले चाहिँ फी घटाउन पर्छ भनेर उहाँहरूले चाहिँ साइन गराउँदै हिँडिराख्नु भएको थियो, अनि मैले यो के को लागि हो सोधेको थिएँ मैले, यो चाहिँ फी बढाएको छ यो घटाउनु पर्छ किनभने सरकारी स्कुल क्याम्पसमा चाहिँ आर्थिक अवस्था अलिक कम भएकोले पढ्न पर्छ भन्ने कुरा चाहिँ यो हाम्रो कर्तव्य हो भनेर एकदमै त्यो 2-3 जनाले भन्दा चाहिँ, अनि त्यो चाहिँ मलाई एकदमै टच भएको थियो कि होइन तपाईँले यो घटै हुन्छ भने त तपाईँले आशा राख्नुहुन्छ भने तपाईँ त लाग्नु पर्यो नि त्यसको लागि त, अनि त्यति बेला चाहिँ मलाई चित्त बुझेर चाहिँ मैले त्यहाँ त्यसपछिदेखि चाहिँ मैले साइन पनि गरेँ, अनि 1-2 हप्तामा चाहिँ मैले त्यो विद्यार्थी सङ्घको सदस्यता पनि लिएँ, त्यसपछि फेरि अर्को काम देखेँ उहाँहरूको ब्लड डोनेसन कहाँ ब्लड कम भएको थियो भनेर ए यस्तो गर्न पर्दो रहेछ भने मैले त्यसरी चाहिँ म अट्याच भएर चाहिँ मलाई मन लागेर तिमीले यो चेन्ज खोज्छ भने तिमी आफूले लाग्न पर्छ भने त्यसपछि चाहिँ म राजनीतिक नै गर्छु नि भनेर त्यहाँदेखि सुरुवात चाहिँ गरेको मेरो जर्नी त्यहाँ सुरुवात गरेँ।
2: अब यो यहाँसम्म आइपुग्दाखेरि होइन भनौँ न अब यो 4 वर्ष पछा अब त लगभग
3: हजुर
2: सकिने टाइममा चाहिँ छ यो कार्यकाल, अब यहाँको यात्रा चाहिँ भन्न
3: भविष्यको मेरो निरन्तरता नै रहन्छ होइन, मैले अघि नै भने होइन म आफ्नो परिचय दिने बेलामा पनि म राजनीतिक कर्मी भनेर नै आफ्नो परिचय दिन्छु, मैले चाहिँ भोलि पर्सि कहाँ उठ्ने हो केमा उठ्ने हो कुन पदमा उठ्ने भन्ने कुराहरू भन्दा पनि म निरन्तरता चाहिँ हुन्छ मेरो चाहिँ, यसमा मेरो ब्रेक चाहिँ लाग्दैन, यो मेरो दायित्व हो मैले चाहिँ गर्नपर्छ, अझ कति धेरै यहाँ आएर यो कुर्सीले सिकाएको कुरा धेरै छ, अझ गर्नपर्ने एकदमै गर्नपर्ने काम अझ धेरै छ होइन, त्यो काम बाँकी नै धेरै छ, त्यो काम गर्नको लागि पनि भन्दा पनि मैले गर्न पर्छ यो मेरो ड्युटी भनेर चाहिँ म चाहिँ अझ निरन्तरता पनि दिन्छु मैले चाहिँ।
2: यो अहिलेसम्मको यो 4 वर्ष भनौँ न त्योभन्दा अगाडिका पनि सिकाइहरूलाई चाहिँ कहीँ कतै डर पुग्ने चाहिँ
3: छ एकदमै एकदमै, मलाई धेरै सेक्टरमा चाहिँ मलाई अझ परिवर्तन गर्न चाहिँ मन इच्छा चाहिँ छ धेरै कुराहरूमा चाहिँ, म सधैँ भन्छु आज यो पदमा होइन यहाँ उपप्रमुख यहाँ अगाडि राखेको छ होइन उप अधिकारी यहाँ लेखेको यो पद पाएको मेरो योगदानले गर्न भन्दा पनि म भन्दा अग्रज महिला नेत्रीहरूले गरेको योगदानले गर्दा अनिवार्य महिलाहरूको सहभागिता र अनिवार्य दुईटा पदमा एउटा अनिवार्य महिला भएको हुनाले उहाँले गरेको आन्दोलनको उपलब्धि म हो, मैले गरेको उपलब्धि म यहाँ आएको होइन नि त. होइन हाम्रो स्थापित समाजले हेर्ने दृष्टिकोण महिला भन्ने बित्तिकै हेर्ने दृष्टिकोणै फरक छ. सुरुमै कुनै पदमा कुनै महिला जान पर्यो भने सबभन्दा पहिला उसले सक्छ त, होइन ल उसले सक्यो, उसले कति पढेकी छ त, होइन ल उसले पढेकी छ, त्यसपछि उसले निरन्तर दिन सक्छ त, अनि त्यसपछि लास्ट मार्च चाहिँ कार्यक्रममा कि यो एक दुई तिन छ कि यो कजहरू छन् यस्तो होइन, त्यो चाहिँ सबै कुरा चाहिँ फिमेललाई मात्र छ, मेललाई छैन. त्यही भएर यहाँ यो पदमा पुर्याउनु हुने महिला नीतिहरूको जसरी गर्नुभयो हाम्रो आउने भविष्यका हाम्रो छोरीहरूलाई होइन आउनेहरूलाई चाहिँ हामीले धेरै गर्नुपर्छ, बल्ल उहाँले आफ्नो राइट स्वरूप पाउनुहुन्छ भनेर पनि यो चाहिँ निर्णय चाहिँ दिनुपर्छ.
2: अब चुनावकै कुरा निर्वाचनलाई जोड्नु,
3: हजुर
2: आम महिला भनौँ न,
3: हजुर
2: यहाँ आफू त जानुहुन्छ बाटो खालको बनिसके,
3: हजुर
2: बाटो नबनेका राजनीतिमा आउन चाहने महिला हुनुहुन्छ, वडा अध्यक्षकै दावेदार हुन सक्नुहुन्छ, सदस्यकै दावेदार हुन सक्नुहुन्छ, के गरेर आउनु पर्ला? सिधै सांसद बनेर पनि देखिएको छ
3: कि
2: त्यो त्यो नहुनका लागि चाहिँ यहाँ स्टेप बाई स्टेपमा कुरा गर्नु भएको थियो,
3: हजुर
2: त्यो फलो गर्नलाई
3: चाहिँ के गर्नुपर्छ, कसरी आउनुपर्छ यस्तो निरन्तरता चाहिँ दिनुपर्छ है. यो काममा चाहिँ निरन्तरता चाहिँ एकदम जस्तो तपाईँ पत्रकार हुनुहुन्छ, हेर्नुहोस् है मैले अघि पनि भनेको थिएँ तपाईँको पत्रकारितामा के छ भने तपाईँको 10 to 4 जागिर होइन कि, तपाईँ पत्रकार भइसकेपछि एउटा राति 11 बजे कतै के दुर्घटना भएको छ भने तपाईँ जान पर्यो, तपाईँ नियन्त्रण दिन पर्यो त्यो कुरामा. त्यसमा तपाईँले कटौती गर्दै गर्दै गर्नुभयो भने तपाईँलाई पत्रकारिता भन्ने कि नभन्ने भन्ने कुरा पनि निरन्तरताको रूपमा कुरा गरेँ मैले कतिवटा कुराहरूमा, राजनीति पनि त्यही नै हो, हेर्नुहोस् राजनीति पनि त्यही नै हो कि. अनि हामी निरन्तरता दिइराख्यौँ भने होइन हामी पुग्छौँ, आज नपुग्ने तर पुगिन्छ कुनै कुनै पनि. म आज यही सालमा म सदस्य भए अब मलाई तुरुन्तै मलाई अध्यक्ष तुरुन्तै मलाई उपचाहियो मलाई तुरुन्तै मेचे भन्नु चाहिँ हुँदैन कि, धैर्य त एकदमै चाहिन्छ यसमा, धैर्य त तपाईँले धारणै गर्नु भएन भने तपाईँले प्रेसर फेस गर्नै सक्नुहुन्न. अनि त्यही भएर निरन्तरता अहिले चाहिँ झन् कति मैले भने नि अग्रज महिला दिदी बहिनी अग्रज नेत्रीहरूले यति राम्रो योगदान गरिदिनु भएको छ हाम्रो लागि, हाम्रो त महिला कोटा अनिवार्य छ, दलित कोटा अनिवार्य छ हाम्रो तल हाम्रो वार्डमा, त्यहाँ आफूले एक एक साल एक कार्यकाल पूरा गरिसकेपछि आफूलाई ग्रुम गर्ने आफूलाई निरन्तरता गराउने होइन समय लाग्छ, तुरुन्तै माथि नदिनु होला उहाँले तर कति समय दिनुहुन्न त. जस्तो कतिजना मैले कति धेरै देख्छु मैले होइन अरू पार्टीको मलाई दिदी मलाई कस्तो स्मार्ट हुनुहुन्छ उहाँहरू चाहिँ यस्तो मजाले कुराहरू गर्नुहुन्छ तर अध्यक्ष दिने बेलामा दिने त अघि मैले भने त सक्छन् त पढेका छन् त बिगार्छन् कि यो गर्यो भने त्यो महिलालाई मात्र लागु हुन्छ, हामीमा त्यो छ ला भन्छ सुरुमै ला ल दिदी यहाँ जानु ला भन्नुहुन्थ्यो
2: अधिकारीज्यूलाई
3: प्रमुख भन्थेन तर कसैले समग्र महिलाको हामीले नेतृत्वमा तहमा पुग्नको लागि हामीले सोच्छौँ भने मेरो पार्टीबाट मात्र नभइकन प्रत्येक पार्टीबाट हाम्रो महिला दिदीबहिनीहरू अगाडि बढ्नुभयो भने मल्ल समाजमा चाहिँ प्रत्येक सेक्टरमा अगाडि देखिन्छन् महिला दिदीबहिनीहरू. मेरोले मात्र हुने उसले नदोने भने त त्यो भयो भने त हुँदै हुँदैन, अनि त्यो चाहिँ निरन्तरता चाहिँ निरन्तरता र धैर्यता चाहिँ हुनुपर्छ.
2: अब अरू मानवीय विकासका कुराहरू यहाँले गर्नुभएको छ बिस्तारै गर्नुहुन्छ के जस्तो भौतिक कुराहरूमा पनि भैरहवामा यो भइदिन्थ्यो यो गर्न सकियो हुन्थ्यो भन्ने के छ पालिकाले गर्न सक्ने?
3: यस्तो छ हाम्रोमा समस्या के भयो भने हाम्रो पुरानो पालिका एकदमै अनि हाम्रो एकदम सानो पालिका र हामीसँग यहाँ चाहिँ सरकारी जग्गा र नगरपालिकाको जग्गा नभएको अवस्थामा र जुन ठाउँमा छ वार्ड नम्बर 10 र 11 छ त्यहाँ जग्गा छ त्यहाँ एयरपोर्टले गर्दा हामीले के बनाउन पाउँदैनौँ. हाम्रो हामीलाई फोहोर व्यवस्थापन हेर्नुहोस् सबभन्दा ठुलो यो हाम्रो भइरहेकोलाई क्यान्सर नै रोग भएको छ. यो व्यवस्थापन गर्न नसकेर नसकेको होइन हामीले जग्गा नभएर गर्न कहाँ लगाउने होइन हामीले डम्पिङ साइड पनि गर्न खोजे होइन हामीले रिसाइकल गर्न खोजे अल्टान फ्याक्ट्री नै बनाउँछ हाम्रो चाहिँ यता पटकोलीमा चाहिँ हाम्रो चाहिँ जग्गा छ हाम्रो है तर त्यो पनि हामीले अरू पालिका भएको हुनाले चाहिँ हाम्रो त्यहाँ काम गर्नै सके छैनौँ. त्योभन्दा पहिला पनि को टिमले पनि गर्न सक्नु भएन त्यही राजनीतिक कुराहरू लिएर आउनुभयो इस्युहरू उठाउनु भयो यसको पालामा यो काम भयो भने त यो पार्टीले नाम कमाउने हो भनेर यो नचाहिने राजनीतिकरण भएर चाहिँ त्यही नै भएर त बिग्राउँथ्यो न त हाम्रो त्यहाँ 6 बिघा 10 कठामा हाम्रो राम्रो एउटा रिसाइकल दिन भनेर त्यो भएर फ्याक्ट्री नै भएर चाहिँ कति राम्रो व्यवस्थापन हाम्रो मात्र पालिकाको नभएर वरिपरि पालिकाको पनि जुन अहिले सबै पालिकाको समस्या नै त्यो भइसकेको छ कि फोहोरलाई कहाँ व्यवस्थापन गर्ने भयो सबै पालिकाको आइसकेको छ अन्त हामीले एकदमै हाम्रो त खेपि हाम्रो मुद्दै खेपिरहेको छ नि त नगरपालिकाले त अहिले पनि हामीले समय समयमा हामीले एक ठाउँमा चाहिँ व्यवस्थापन गर्दैछौँ बर्खा आएर चाहिँ हाम्रो अलिक असहज भएको छ फेरि पनि हामीले उठाइरहेको छौँ बाटो बाटो हामीले फोहोर गरिरहेछौँ यो चाहिँ ठुलो च्यालेन्ज चाहिँ भैरवमा चाहिँ यो क्यान्सरको रूप नै लिइरहेको छ यसलाई समस्या समाधान गर्न पाए हुन्थ्यो अब सुनेको छ कि कता कता नगरपालिकाको संख्याहरू बढाउने चाहिँ क्षेत्रफल बढाउने संख्या घटाउने भएको हुनाले अलिक ठुलो क्षेत्रफल भइसकेपछि बाट 2 देखि 3 बिघा पाएपछि त्यो समस्या हाम्रै पालिकामा समाधान हुन्छ कि भने चाहिँ एउटा आशा चाहिँ छ समाधानतिर चाहिँ हामीले सुरुवात गरेछौँ पानी परे चाहिँ काम गर्न अलिकति रोकिएको छ अहिले चाहिँ छैन एकदम गाह्रो छ व्यवस्था गर्दैछ हजुर
2: हुन्छ यहाँलाई महत्त्वपूर्ण समय अनि यो जानकारी राख्नको लागि
3: धेरै थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद हजुरलाई पनि
1: उहाँ हुनुहुन्थ्यो सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
4: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98570-21-835।
11: भर्ना खुल्यो।
12: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
12: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
11: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई

नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटुलको पाँचौ अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटुल बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनी

0: संघको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटुल उपमहानगरपालिकाले स्वास्थ्य सुदृढीकरणमा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास गरी पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी बुटुल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री यस कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौ। बुटुलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन्, स्वस्थ रहन के कुरामा ध्यान दिन सकिन्छ, रोग लाग्न नदिन के गर्ने र रोग लागिसके पछाडि उपचारमा कसरी ध्यान दिने, आज हामी यसै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित रहन्छौं। विगतदेखि नै बुटुल उपमहानगरपालिकाले सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दासंघको सहकार्यमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू गर्दै आइरहेको अवस्था छ। भौतिक निर्माण तथा स्वास्थ्य सेवा पहुँच वृद्धिका लागि भनेर बुटुलले यस अस्पतालसँग सहकार्य गरिराखेको अवस्था हो भनिरहेको सन्दर्भमा खासमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन के कार्यक्रममा सहकार्य हुन्छ र महिला तथा बालबालिकाको स्वास्थ्य सेवा प्रवाह पश्चात देखिएको प्रभावकारिता कस्तो छ, साथै हामीले मातृ शिशु मृत्युदर कम गर्न आम्दा अस्पतालले गरेको प्रयासको विषयमा पनि कुराकानीलाई जोड्ने प्रयास गरेका छौं। हामीसँग कुराकानीका लागि हुनुहुन्छ सिद्धार्थ महिला तथा बालबालिका अस्पताल आम्दाका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विनोद पराजुले।
1: यो सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल आम्दा अस्पताल भन्नेको नामले हामी चिन्छौं र यसको स्थापना भएको पनि 27 वर्षभन्दा बढ़ी भयो। 2055 साल कार्तिक 16 गते यसको स्थापना भएको हो र शुरूमै आम्दा नेपालले यसको स्टाब्लिस्ड स्थापना गरे पनि आम्दा नेपाल, बुटुल उपमहानगरपालिका र उद्योग वाणिज्य संघ तीनटा सहकार्यमा यो अस्पताल सञ्चालन भएको छ र यो अस्पतालको व्यवस्थापन समितिमा पनि बुटुल उपमहानगरपालिकाको प्रमुख चाहिँ यसको अध्यक्ष र उपाध्यक्ष चाहिँ बुटुल उद्योग वाणिज्य संघको अध्यक्ष हुने व्यवस्था छ र सुरुवातको अवस्थादेखि नै एक किसिमको सम्झौता, त्रिपक्षीय सम्झौता भएर यो अस्पतालको सुरुवात भएको व्यवस्थापनको हिसाबले र आम्दा नेपालले सम्पूर्ण कर्मचारी व्यवस्थापनहरू, यहाँको सबै अरू व्यवस्थापनहरू, दिन प्रतिदिनका सबै क्रियाकलापहरू, सेवाहरू आम्दा नेपालले हेर्ने र बुटुल उपमहानगरपालिकाले यसको इन्फ्रास्ट्रक्चर विकासको लागि, भौतिक पूर्वाधार विकासको लागि सहयोग गर्ने भन्ने हिसाबले नै स्थापना भएको हो र बुटोल उद्योग वाणिज्य संघले चाहिँ यसको मर्म सम्भारहरूमा सहयोग गर्ने भन्ने हिसाबले नै सुरु भएको हो। त्यो हिसाबले सुरुवातदेखि नै बुटोल उपमहानगरपालिकाबाट सहयोगहरू प्राप्त भएकै छन् र पछिल्लो समयमा विगत 2-3 वर्षदेखि चाहिँ बुटोल उपमहानगरपालिकाबाट यहाँको यो भित्री सड़कहरू हुन्छ, यहाँको अस्पतालभित्रका सड़कहरूको निर्माणमा सहयोग गरिदिनु भएको छ र अर्को कुरा यसको हाम्रो अस्पतालको यो छतमा ट्रस निर्माणदेखि लिएर त्यसको निर्माणको लागि पनि उपमहानगरपालिकाको सहयोग थियो र त्यस्तै गरेर पछिल्लो वर्ष योभन्दा अब गएको आर्थिक वर्षमा भनौँ, गएको आर्थिक वर्षमा चाहिँ हामीले यो बुटोल अब उपमहानगरपालिका नै भनौँ, वडा नम्बर 7 हामीलाई चाहिँ यो हाम्रो क्यान्टिनसम्मको सडकहरू मूल हस्पिटलबाट बिल्डिङबाट क्यान्टिनसम्म जाने अथवा अहिले चाहिँ हामी छात्रावासको रूपमा त्यसलाई विकास गरेका छौँ, त्यो सडकको निर्माण गरेर हामीलाई सहयोग गरिदिनु भएको छ। त्यो मात्रै नभएर र अहिले हामी अगाडि देख्न सक्छौँ बालबच्चाहरूको लागि एक किसिमको बाल उद्यान अथवा खेलकुदको लागि हामीले एउटा एरियाहरू भनौँ बगैँचा जस्तो छुट्याएका छौँ, त्यो बगैँचामा खेलकुदका सामग्रीहरू राखिदिएर जुन किसिमको सहयोग गरिदिनु भएको छ त्यो पनि हामी सराहनीय छ भन्नुपर्छ, त्यो सहयोग हामीले प्राप्त गरेका छौँ। अहिले यसरी हामीले हेर्दाखेरि बाल अस्पताल र त्यहाँ चाहिँ बाल उद्यानमा अहिले बच्चाहरू खेलिरहँदाखेरि, खेलेको देखिरहँदाखेरि हामी आफैलाई पनि खुसी लाग्ने कुराहरू हुन्छ र त्यस्तै गरेर अब नगरपालिकाबाट अहिले हामीलाई एक किसिमको ठुलै सहयोग नै भन्नुपर्छ, हामीले अस्पतालको बच्चा वार्डको माथिल्लो तल्लामा एउटा चाहिँ वातानुकूलित किसिमको एयर कन्डिसन सहितको सुविधा सम्पन्न खालको हामीले चाहिँ क्याबिनहरू निर्माण गरेका छौँ, किनभने हाम्रो अस्पताल च्यारिटी अस्पताल भए पनि यहाँ सबै किसिमका बिरामीहरू सेवा लिन आउनुहुन्छ, ज्यादै न्यून स्तरकादेखि लिएर मध्यम स्तरकादेखि लिएर अब फाइनेन्सियली साउन्ड भएको अलिकति राम्रो किसिमको आर्थिक स्रोत भएका व्यक्तित्वहरू पनि उपचारमा आउनुहुन्छ। सबैलाई समेट्ने गरिकन हामीले सबै खालको चाहिँ व्यवस्थापन गरेका छौँ र त्यसको लागि चाहिँ बुटोल उपमहानगरपालिकाले हामीसँग 15 क्याबिन र सेमी क्याबिनहरू सहितको एउटा वार्ड चाहिँ हामीले निर्माण गरेका छौँ। यो करिब करिब अन्तिम चरणमै छ, यो अब सायद यही साउन महिनामा नै हामीलाई चाहिँ त्यो ह्यान्डओभर हुन्छ ठेकेदारहरूबाट र हामी त्यसको चाहिँ उद्घाटन गर्छौँ र यो चाहिँ उपमहानगरपालिकाको पछिल्लो हाम्रो ठुलो सहयोग नै हो। र त्यस्तै गरेर यो अस्पताललाई हामीले अस्पतालको विकासको लागि अहिले 100 बेडको स्वीकृति प्राप्त गरी अस्पताल चाहिँ सञ्चालनमा छ, यसलाई हामीले 200 बेड थप गरेर 300 बेडको अस्पतालको रूपमा विकास गर्ने भन्ने हाम्रो चाहिँ उद्देश्य हो। त्यो उद्देश्य अनुरूप यसको चाहिँ डिपिआर निर्माणको लागि नगरपालिकाले नै आफैले टेन्डर गरिकन डिपिआरको प्रक्रियाहरू अगाडि बढाएको छ। यो पनि करिब करिब अन्तिम चरणमा छ, करिब 3-4 महिना पछाडि यसको डिपिआर चाहिँ 200 बेडको डिपिआर पुरा भएर अनि 300 बेडको अस्पतालको रूपमा यसलाई विकास गर्ने हाम्रो चाहिँ सोच छ। यो चाहिँ बुटोल उपन महानगरपालिकाको नै सहयोगमा भइरहेको छ।
0: डाक्टर साहब, जस्तो यहाँले चाहिँ सबैलाई समेट गर्नु भन्नुभएको छ, पक्कै पनि हो। यो अस्पतालमा न्यून वर्ग भनौँ न, एउटा सीमान्तकृत वर्गदेखि समग्र भनौँ न हाई लेभलको व्यक्तिहरूसम्म यहाँ चेकअपको लागि आउनुहुन्छ, कसरी छुट्याउनुहुन्छ अनि उहाँहरूलाई चाहिँ सेवा पहुँचमा चाहिँ कसरी पुर्याउनु भएको छ, कसरी सेवा दिइरहनु भएको छ न्यून वर्गको लागि खास गरी?
1: अब खास अस्पतालको उद्देश्य नै सुरुदेखि नै सीमान्तकृत वर्गहरूको लागि र भनौँ सबै किसिमको सेवाग्राहीहरूको लागि भनेर नै हामीले विशेष गरी मध्यम स्तरीय र सीमान्तकृत व्यक्तित्व व्यक्तिहरूको लागि भनेर नै हामीले सुरु गरेको अस्पताल र विशेष गरी के छ भने हामीसँग अहिले त्यही कारणले गर्दाखेरि धेरैवटा क्याबिनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरूको लागि धेरैवटा क्याबिनको सुविधाहरू हामीसँग थिएन। हामी चाहिँ जेनरल बेड अथवा सामान्य 3-4 बेड भएका रुमहरू त्यस्तोमा चाहिँ हामीले र सेवा शुल्कहरू पनि त्यही किसिमले हामीले चाहिँ सबैलाई पहुँच हुने खालको सेवा शुल्कहरू राखेर नै हामीले उपचार गरिरहेका थियौँ, सेवा दिइरहेका थियौँ। र जो एकदमै सीमान्तकृत हुन्छ, जो गरिब हुनुहुन्छ, उहाँहरूको लागि निशुल्क रूपमा हामीले सर्भिस पनि दिएका छौँ। कति व्यक्तिहरूलाई केही भनौँ न च्यारिटी भनेर अथवा चाहिँ कसैलाई 10%, कसैलाई 20%, कसैलाई 50% त्यस्तो खालको चाहिँ अथवा चाहिँ कसैलाई अब 100% नै पनि अब अवस्था हेरिकन, बिरामीको अवस्था हेरिकन त्यो किसिमको चाहिँ निशुल्क रूपमा अथवा च्यारिटी रूपमा हामीले सेवा दिइरहेका छौँ। र जो बिरामीहरू यहाँ उपचारको लागि आउनुहुन्छ, बिरामीहरूलाई चाहिँ पैसाको अभावमा बिरामीहरूले चाहिँ उपचारबाट वञ्चित हुनुपर्ने अवस्था चाहिँ छैन। अहिले पछिल्लो समयमा त झन् नेपाल सरकारले 10% निशुल्क गर्ने भन्ने पछिल्लो समयमा अथवा यो त पहिलादेखि नै थियो तर पनि यसलाई अलिकति लागू गर्ने हिसाबले एग्रेसिभली लागू गरेको हो। त्यो कुराहरू पनि हामीले त्योभन्दा अगाडिदेखि नै बिरामीहरूलाई चाहिँ त्यो किसिमको सेवाहरू चाहिँ हामीले दिइरहेकै छौँ।
0: यसरी सेवा दिइरहँदाखेरि अब भनौँ न, अब म चाहिँ न्यून वर्गको व्यक्ति हुँ भनेर त धेरै आउनुहुन्छ नि, कसरी छुट्याउनुहुन्छ अनि प्रक्रिया के हो, पुर्याउनु पर्ने कुराहरू चाहिँ के छ प्रक्रिया?
1: एकदमै राम्रो क्वेसन गर्नुभयो, किनभने अब सबै मान्छेहरू प्राय धेरै मान्छेहरू अब म आफू चाहिँ न्यून स्तरको गरिब हो भनेर नै अब निशुल्क सेवा लिन खोज्ने मान्छेहरू पनि हुनुहुन्छ, त्यस्तो हुन्छन्, त्यस्तो आउनुहुन्छ। तर हामीले चाहिँ एउटा के गर्छौँ भने जो बिरामी अब आफैले सुरुदेखि नै अब म गरिब छु भनेर इमर्जेन्सीमा आउँदादेखि नै उसले चाहिँ सक्दैन भन्यो भने त्यहीँबाट नै सुरु हुन्छ। तर पनि हाम्रो के छ भने एउटा त नेपाल सरकारले गरिब अथवा असहाय अपाङ्ग भनेर एउटा चाहिँ सर्टिफिकेट नै दिएको छ, त्यो त एउटा आधार त भइ नै हाल्यो। र त्यसको अलावा हामीले चाहिँ जस्तो अब गाउँपालिका अथवा नगरपालिकाहरूले चाहिँ हामीलाई त्यो उहाँहरूले चाहिँ एउटा सिफारिस पनि गरिदिनुहुन्छ, यो व्यक्ति गरिब छ, यसको उपचारहरू गरिदिनु पऱ्यो भन्ने, त्यो पनि एउटा चाहिँ आधार त भइहाल्यो। अझै हामी विशेष त अझै हामी के हेर्छौँ भने हामीले अस्पतालमा जो बिरामी भर्ना भएको छ त्यहाँ काम गर्ने सिस्टर हुनुहुन्छ, त्यो उपचार गर्ने नर्सेसहरू हुनुहुन्छ, त्यो उपचार गर्ने डक्टर हुनुहुन्छ, उहाँहरूलाई उहाँको दैनिक क्रियाकलापको बारेमा थाहा हुन्छ। उसले कतिको खाएको छ कि छैन, बिरामीलाई औषधि ल्याउनुहोस् भन्दा औषधि ल्याउन सकेको छ कि छैन, होइन, उसको अवस्थाहरू चाहिँ हामी त्यहाँबाट हेर्छौँ। र हामीले चाहिँ एउटा एक किसिमको टिम जस्तै छ, हामीले एउटा च्यारिटी गर्ने अथवा फ्री गर्ने चाहिँ त्यहाँको उपचार गर्ने जो हेड नर्स अथवा इन्चार्ज हुनुहुन्छ वार्डको उहाँ हुनुहुन्छ, त्यसपछि उपचार गर्ने जो जो डक्टर छ जसको अन्डरमा बिरामी भएको हुन्छ त्यसको अन्डरमा भएको हुन्छ, एडमिनिस्ट्रेसन हुन्छ र हामी हुन्छौँ। सबै हामी चाहिँ तिन चारजना मान्छेहरूले चाहिँ यो साँच्चीकै गरिब छ, यो चाहिँ असहाय छ भन्ने त्यो खालको भइसकेपछि हामीसँग एउटा फर्म हुन्छ, त्यो फर्म हामी बिरामीलाई पनि भराउँछौँ उसको आम्दानी के छ कस्तो छ भनेर, र त्यो आधारमा चाहिँ उसँग गरिब छ भन्ने किसिमले हामी छुट्याएर उसलाई कुन किसिमको चाहिँ च्यारिटी गर्ने हो त्यो किसिमले चाहिँ हामीले च्यारिटी गर्ने
0: गर्छौँ। यहाँले अब 2055 सालमा स्थापना भए यता होइन एउटा अनुभव बनाउन, कति धेरै मातृ शिशु मृत्यु चाहिँ हुने गरेका थियो होइन, त्यो घटेको हो वा बढेको हो, यहाँको अवस्था चाहिँ के छ र त्यसलाई घटाउनका लागि त्यसलाई कम गर्नका लागि चाहिँ अस्पतालले के गरिराखेको छ, कसरी काम गरिराखेको छ?
1: हजुर, वास्तवमै यो 2055 सालमा स्थापना हुँदाखेरि नै काठमाडौँ बाहिरको पहिलो बाल तथा महिला अस्पताल भन्ने हिसाबले नै सुरु गरेको, जुन बेला नेपालमा मातृ तथा बाल मृत्युदर एकदमै अत्यधिक नै थियो भन्नुपर्छ, त्यो अवस्थामा यो अस्पतालको स्थापना भनेकै बाल तथा मातृ मृत्युदर घटाउने र विशेष गरी अब काठमाडौँ उपत्यका बाहिर नै यो सेवा दिने भन्ने उद्देश्यले चाहिँ स्थापना भएको हो। र पछिल्लो नेपालको अझ 27 वर्षदेखि अहिले पछिल्लो तथ्याङ्कहरू हेर्दै गर्दाखेरि पनि नेपालमा मातृ मृत्युदर एकदमै धेरै नै घटेको छ। अब यो लेटेस्ट तथ्याङ्क अनुसार नै हामी भन्ने हो भने नेपालको मातृ मृत्युदर 142 पर 1,00,000 बच्चा भन्ने छ नेपालको। त्यसमा पनि अब विशेष गरी यो लुम्बिनी प्रदेशको चाहिँ मातृ मृत्युदर एकदमै बढी छ, सबै नेपालभरिका 5 प्रदेशभन्दा सबभन्दा बढी 207 प्रति 1,00,000 जीवित बच्चा हुन्छ, त्यस्तो जीवित बच्चाहरूमा छ। त्यो हिसाबले पनि हामीले अब तथ्याङ्क अब हाम्रै अस्पतालको मात्रै तथ्याङ्क त त्यसरी निकालिएको पनि छैन, तर निकाल्न पनि अब भनौँ निकालिएको छैन भनौँ, तर समग्र लुम्बिनी प्रोभिन्सको अथवा चाहिँ र देशकै हामीले चाहिँ हेर्दाखेरि पनि यो अस्पताल अब सुरु सुरुमा त लुम्बिनी प्रादेशिक अस्पताल मात्रै थियो, त्यसपछि त यो आम्दा अस्पताल नै थियो बाल तथा महिलाहरूको उपचार गर्ने, त्यो हिसाबले पनि हामीले सुरुमै पनि कति धेरै बच्चाहरूलाई चाहिँ हामीले काठमाडौँ नै रिफर हुन्थ्यो लुम्बिनी अस्पतालमा उपचार नहुँदा अरू ठाउँमा उपचार नहुँदा त्यहाँ नै पनि अब किनभने अब एउटा मात्रै अस्पताल भएको कारणले गर्दाखेरि पनि भिडभाड पनि हुन्थ्यो, कति अवस्थामा चाहिँ त्यहाँ थिक्न नसक्ने अवस्थाहरू पनि हुन्थ्यो, त्यो अवस्थालाई यो अस्पतालले त्यतिखेरदेखि नै भनौँ काठमाडौँ रिफरल चाहिँ कम नै बच्चाहरूको लागि महिलाहरूको लागि चाहिँ कम गरे हो, र धेरै रिफरल केसहरू महिलाहरूकै लागि पनि टाढा टाढाबाट होइन नव रोल्पाबाट पनि अब दाङबाट अब पहाडी जिल्लाहरूबाट गुल्मी अर्घाखाँची स्याङदेखि लिएर होइन पाल्पा सम्पूर्ण पहाडी जिल्ला र यहीँ कपिलवस्तु नवलपरासी रूपन्देहीका धेरै ठाउँहरूबाट पनि सबै बिरामीहरू रिफर गरेर यहाँ आउनुहुन्थ्यो। पछिल्लो समयमा धेरै अब बर्थिङ सेन्टरहरू पनि खुलेका छन् होइन, नेपाल सरकारले पनि धेरै नै भनौँ न महिलाहरूको चाहिँ मातृ मृत्युदर कम गर्नलाई धेरै नै ठुलो उत्कृष्ट कामहरू गरिरहेकै छ। त्यो अवस्थामा अहिले पछिल्लो समय पनि हामीसँग धेरै सामान्य भन्दा पनि अलिकति जटिल जुन बर्थिङ सेन्टरहरूमा पनि नसकेका अनि त्यसपछि जिल्ला अस्पतालहरूमा पनि नसकेका त्यस्ता केसहरू रिफरल केसहरू हामी कहाँ आउँछन् र त्यो किसिमले चाहिँ हामीले चाहिँ उपचार गरिरहेका छौँ। र धेरैजसो हाम्रो अस्पतालमा त अब हुन त अरू अस्पतालमा पनि हुन्छ 24 घन्टा हामीले चाहिँ सर्भिसहरू दिइरहेको हुन्छौँ, कुनै पनि आमाको प्रसुति गराउनुको लागि सिजेरियन गरेर होस् नर्मल गरेर होस् सिजेरियन सेवा पनि हामीसँग 24 आवर नै एभाइलेबल छ। त्यो हिसाबले हामीले चाहिँ सर्भिस दिइरहँदाखेरि नेपालकै तथ्याङ्क लुम्बिनी प्रोभिन्सको तथ्याङ्कहरू हेर्दाखेरि पनि पहिलाभन्दा धेरै नै मातृ मृत्युदरमा कम भएको हिसाबले पनि हाम्रो अस्पतालको त्यसमा महत्त्वपूर्ण योगदान छ नै भन्ने लाग्छ मलाई।
0: हजुर, अब यो सँगसँगै बुचुलोको महानगरपालिकाका नगरवासीले भनौँ न आम नागरिकले आम्दा अस्पतालमा पाएको सुविधा केही छ त्यस्तो?
1: हजुर, अब त्यस्तो अब स्पेसली नगरवासीकै लागि मात्रै भनेर भन्दा पनि अस्पताल त सबैको हो, सबैको हिसाबले हामीले सबैलाई जो सेवा दिन आउनुहुन्छ उहाँहरूलाई उत्तिकै सेवा र सुविधा हामीले प्रदान गरिरहेका छौँ। अब पक्कै पनि नगरवासीको लागि नजिकको अस्पताल हो, त्यो हिसाबले पनि सहकार्य पनि नगरपालिकासँग सहकारी भएको हिसाबले पनि, र विशेष गरी अहिले पछिल्लो समयमा चाहिँ हाम्रो वडा नम्बर 7 भनेको जुन हाम्रो अस्पताल वडा नम्बर 7 अवस्थित छ, वडा नम्बर 7 अवस्थित भएको कारणले गर्दा पनि वडा नम्बर 7 उपचार गर्न आउने जो बिरामीहरू हुनुहुन्छ, यदि वडाको सिफारिस लिएर आउनुभयो भने जोसुकै होस् हामीले चाहिँ गरिब होस् अथवा नहोस् सबैलाई चाहिँ केही प्रतिशत निशुल्क त नभनौँ केही प्रतिशत सहुलियत रूपमा छुटको रूपमा चाहिँ हामीले पछिल्लो गएको वर्षदेखि चाहिँ हामीले त्यो सुविधा पनि वडा नम्बर 7 लागि चाहिँ विशेष गरी उपलब्ध गराउँदै आएका छौँ।
0: हजुर, अब हामी थोरै अलिक फरक प्रसङ्ग त होइन होइन, तर पनि योभन्दा यो प्रशासनिक कुराभन्दा अलिक फरक, बाल बालिका पछिल्लो समयमा अब भनौँ न एक खालको मातृ शिशु मृत्यु दर चाहिँ कम भएको छ भन्दै गर्दाखेरि फेरि जन्मिसके पछाडिका बाल बालिकाहरूमा देखिने खालको समस्या चाहिँ बढेको हो कि भन्ने पनि देखिन्छ कि होइन, त्यो पछि भरे अब त्यो अलिक पछाडि गएर त्यो समस्या देखियोस् तर त्यो समस्या चाहिँ छ भन्ने लाग्छ। यसको लागि चाहिँ गर्भवती आमाले के कुरामा ध्यान दिने होइन, बच्चा जन्मिसके पछाडि बाल बालिकाका लागि चाहिँ के गर्न सकिन्छ एउटा आमाले अथवा परिवारले चाहिँ?
1: हजुर, अब पक्कै पनि अहिलेको भनौँ एक किसिमको आधुनिकतातर्फ लम्किँदै गरेको समाज होइन, त्यसमा पनि विशेष गरी अब सानो परिवार हुने सबैको रहर पनि हो र अहिलेको अब एक किसिमले सानो परिवार नै हुन्छ नि, त्यो हिसाबले पनि हामीले आफ्नो बच्चाहरूलाई स्वस्थ, पहिलो कुरा त स्वस्थ बच्चा जन्माउनु पर्यो र त्यो बच्चालाई स्वस्थ वातावरणमा हुर्काउनु पर्यो, त्यो दुईवटा कुरा दुइटै महत्त्वपूर्ण कुरा छ। त्यसले गर्दा अहिले भनेको अब एउटा दुईवटा बच्चाहरू जन्माउने सबै आमा बुवाहरूको त्यो नै हुन्छ र देखिन्छ पनि, र के हुन्छ भने हामीले बच्चालाई एउटा नयाँ भनौँ दम्पति बिहा गरिसकेपछि हामीले बच्चा प्लान गरेर नै जन्माउने चलन पनि हुन्छ र त्यो एकदमै राम्रो कुरा पनि हो। आमा बुवा दुइटै स्वस्थ हुनु पर्यो स्वस्थ बच्चा जन्माउनुको लागि, त्यो हिसाबले चाहिँ एकदम आफूले प्लान गर्ने सबभन्दा पहिला, अब हामी बच्चा जन्माउने हो भन्ने हिसाबले सोच गरिसकेपछि चिकित्सकको सल्लाह लिनुपर्छ, दुवैजना स्वस्थ पनि हुनु पर्यो र कति अवस्थामा चाहिँ कति आमा बाबामा भएका रोगहरूको कारणले पनि अरू समस्याहरू पनि आएको हुन्छ, कति अब वंशजमा भएका रोगहरू पनि वंशानुगत पनि रोगहरू पनि आइरहेको हुनसक्छ, त्यो सबै कुराहरू यकिन गरेर र यदि पहिला नै आमा बुवा स्वस्थ हुनुहुन्छ अब हामी चाहिँ आमा गर्भवती हुने हो भन्ने किसिम प्लान गरेर एउटा पहिला चाहिँ बच्चाको हामीले सोच गर्नु पर्यो, त्यो गरिसकेपछि हामीले आमालाई दिनुपर्ने स्वस्थ आमाले स्वस्थ बच्चा जन्माउनुको लागि उसलाई चाहिने हेरचाह, एक त अब एउटा चिकित्सकीय हेरचाहको कुराहरू पनि भयो, उपचारका कुराहरू हुन्छन्, त्यो कुराहरूमा हामीले सुरुदेखि नै बच्चा गर्भमा बसेदेखि नै डक्टरको चिकित्सकको सल्लाह लिनु पर्यो। सल्लाह लिएपछि हामीले अब अहिले चाहिँ सरकारले नै तोकेको पनि छ 8 पटक चाहिँ गर्भवती महिलाले चाहिँ जाँचहरू गराउनुपर्छ, विभिन्न समय जुन चिकित्सकले जुन किसिमका जाँचहरू भन्नुहुन्छ त्यो किसिमका जाँचहरू, आमामा फेरि पनि अब गर्भवती हुँदा केही रोगहरू छ कि छैन त्यो कुराहरूको इन्भेस्टिगेसनहरू गर्नु पर्यो, समयमै त्यसको चाहिँ भिडियो एक्सरे गरेर अनि त्यो बच्चाहरूमा आजकल एनोमली स्क्यानिङहरू भन्ने चलन छ, त्यो एनोमली स्क्यानिङ भनेको चाहिँ गर्भमा भएको बच्चालाई कुनै किसिमको जन्मजात रोगहरू छ कि छैन त्यो कुराहरू चाहिँ मुटुका रोगहरूदेखि लिएर अरू किसिमका जन्मजात रोगहरू अरू अपाङ्गताका कुराहरू त्यो छ कि छैन भन्ने कुराहरू पत्ता लगाउनु पर्यो, त्यो कुराहरू पत्ता लगाइसकेपछि र त्यसपछि अनि जुन किसिमको महिना महिना दिने अब अरूको भ्याक्सिनको कुराहरू आउँछ होइन, भ्याक्सिनहरू समयमा गर्नु पर्यो, जे पनि 8 पटकसम्म बच्चा पेटमा बसेपछि डेलिभरी नहुन्जेलसम्म 8 पटकसम्म पनि गर्भवती महिलाको जाँचहरू गराउनुपर्छ, र त्यसको साथसाथै के भने त्यो त एउटा उपचारमा गर्ने प्रक्रियाहरू, त्यसमा केही समस्याहरू देखियो भने समयमै समस्याको निदान गर्न सकिन्छ उपचार गर्न सकिन्छ, र हामीले चाहिँ अब प्लान गर्नको लागि कहाँ गएर हामी चाहिँ डेलिभरी गराउने हो होइन त्यो कुराहरूमा पनि हामी सुरुमै प्लानहरू गरेको सबभन्दा राम्रो हुन्छ, र आमालाई पौष्टिक आहार एकदमै जरुरी हुन्छ, आरामको जरुरी हुन्छ होइन, त्यो डक्टरको सल्लाह चिकित्सकको सल्लाह अनुसार आमालाई दिनुपर्ने पौष्टिक आहारहरू त्यो हामीले प्रशस्त जुन दिनुपर्ने कुराहरू खुवाउनुपर्छ, आमालाई दिनुपर्ने जुन आराम हो त्यो कुरा आरामको जरुरी हुन्छ। र अर्को कुरा के छ भने मानसिक रूपले पनि परिवारमा आमा स्वस्थ हुनुपर्छ। एउटा गर्भवती आमा शारीरिक रूपले पौष्टिक आहारको कारणले पनि उसले समयमै खान पाउनु पर्यो, समय आराम गर्न पाउनु पर्यो, अनि त्यसपछि मानसिक रूपले उहाँलाई दिने, किनभने अझ पहिलो बच्चा छ भने त धेरै कुराहरू थाहा हुँदैन, थाहा नहुँदाखेरि अब केही सानोतिनो समस्याले पनि अब जुन गर्भवती महिला हुनुहुन्छ उहाँलाई केही समस्याहरू हुनसक्छ, पीडाहरू हुनसक्छ। परिवारको आफ्नो श्रीमान अथवा सासु जो परिवारमा हुनुहुन्छ, नन्द आमाजुहरू हुनुहुन्छ, उहाँहरूले दिने हौसला ती सबैले चाहिँ भित्रको बच्चा राम्रोसँग हुर्किनुको लागि महत्त्वपूर्ण सहयोग गर्छ।
0: डाक्टर साहब, जस्तो एक खालको भनौँ न यो जिज्ञासा पनि हो र धेरैको अनुमान भनौँ न कस्तो छ भने, अब अहिले त सबै डक्टर हुने चलन पनि छ, धेरैले अब यो भएरलाई ऊ भएरलाई भन्ने खालको कुरा पनि छ समाजमा होइन। त्यो सँगसँगै के कुरामा भने यो अटिजम जुन बालबालिकाहरू अहिले जन्मिएको छ नि, यो अटिजम चाहिँ अलिकति उमेर पार भइसके पछाडि जन्मनुको भनौँ न कारण चाहिँ त्यो 30 वर्ष पछाडि भनौँ अथवा भनौँ न कुनै उमेर हुनसक्छ, त्यो उमेरभन्दा पर बच्चा जन्माइयो भने चाहिँ त्यो खालको समस्या हुन्छ भनेर भनिरहेको अवस्था हो, कति सत्यता छ यसमा?
1: अटिजम चाहिँ ठ्याक्कै यही कारणले भन्ने चाहिँ अटिजमको कुनै पनि त्यस्तो कारण चाहिँ अहिलेसम्म थाहा छैन। अब उमेर 35 वर्षभन्दा बढी उमेर भएका आमाहरूले जन्माएका बच्चाहरू कुनै न कुनै किसिमले चाहिँ अपाङ्गता हुनसक्छ भन्ने छ। जस्तै एउटा एक किसिमको डाउन सिन्ड्रम भन्ने हुन्छ, डाउन सिन्ड्रम चाहिँ 35 वर्षभन्दा माथिको आमाहरूले जन्माउनु भयो भने त्यो हुने सम्भावना हुन्छ भन्ने छ। त्यो हुने नै पनि फेरि 100% पनि होइन, कति अब 40 वर्षको आमाले जन्माएका बच्चाहरू पनि नर्मलै भएर जन्मेका छन्। र अटिजममा चाहिँ ठ्याक्कै त्यस्तो त केही होइन, तर अटिजम चाहिँ को कारण भनेर ठ्याक्कै यो कारण भन्ने त छैन। अब विभिन्न कारणहरू हुनसक्छन् होइन, अब भनौँ इन्भाइरोमेन्टको कारणहरू पनि हुनसक्ला, अब ठ्याक्कै यही कारण भन्ने चाहिँ छैन। तर अटिजमको के भने भएको बच्चाहरू अलिकति सुरुदेखि नै केही न केही थोरै लक्षणहरू चाहिँ देखाउँछन् उनीहरूले होइन। तर यदि चाहिँ बच्चाहरूको चाहिँ डेभलपमेन्टल माइल स्टोन भन्छ, माइल स्टोन भनेको चाहिँ के हो भने कति उमेरको बच्चाले के गर्नुपर्ने, कति विकास हुनुपर्ने, उसको सेन्सरी मोटर भन्छ अब शरीरहरू चलाउनेदेखि लिएर उसले बोल्ने कुराहरूदेखि लिएर होइन सेन्स थपाउने कुराहरू, त्यो कुराहरू चाहिँ कतिको समयमा विकास भएको छ कि छैन भन्ने कुराहरूमा पनि अलिकति विशेष चाहिँ हामीले ध्यान दिनुपर्ने जरुरी हुन्छ। अब के हुन्छ भने सामान्य दुई महिनाको बच्चाहरूले आमाको मुखतिर अथवा 2 महिनाको बच्चाहरू चाहिँ टाउकोहरू धान्न सक्ने अनि आमाहरूको मुख यसो हेर्दाखेरि चाहिँ हाँस्ने त्यस्तो खालको लक्षणहरू देखाउँ, सोसियल स्माइलहरू भन्दछौँ हामी। 6 महिना भएपछि बिस्तारै उसले बस्न थाल्ने होइन, अब 9-10 महिना भएपछि बामे सर्ने, अनि 1 वर्ष भएपछि केही बाबा मामा भन्ने बोल्ने, 1-2 पाइलाहरू चाहिँ सार्ने, त्यस्तो खालको भनेको चाहिँ नर्मल डेभलपमेन्ट हो, नर्मल विकासक्रम हो। अब यो विकासक्रम अनुसार चाहिँ केही ढिलोहरू भएको छ भने चाहिँ त्यस्तो बच्चाहरूमा चाहिँ अब कुनै विकासक्रममा केही समस्या भयो कि भनेर हामीले चाहिँ सोच्न पर्ने हुन्छ। त्यो लक्षणहरू यदि देखिए भने चाहिँ त्यसलाई चाहिँ समयमै चिकित्सकको सल्लाह लिएर गर्नुहुन्छ। र अटिजमको बच्चाहरू चाहिँ अब अलिकति के हुन्छ भने एकोरो हुने होइन, भनेको चाहिँ हामीले जुन कुराहरू भन्छौँ त्यसको कुराहरू चाहिँ फलो नगर्ने, साथीभाइसँग आफ्ना साथीभाइसँग चाहिँ घुलमिल नगर्ने, जुन पियर ग्रुप भन्छ नि त्यो ग्रुपहरूसँग चाहिँ खेल्ने भने नगर्ने, यस्तो खालको चाहिँ लक्षणहरू देखाउँछन्। अलिकति बढी तिनीहरू अलिकति म्युजिकहरू जस्तोमा पनि अलिकति चाहिँ ध्यान बरु त्यस्तोहरूमा बढी चाहिँ ध्यान दिने खालकोहरू होइन, अथवा कुनै चिज अब अलिकति ठुलो हुँदा नै पढाउने कुराहरू भने त्यतातिर ध्यान नदिने, अब ढिलो बोल्ने, यो खालको चाहिँ लक्षणहरूमा चाहिँ अटिजमहरूमा देखिन्छ। तर ठ्याक्कै अटिजम आमाको उमेर बढीको कारणले भएको हो भनेर त्यस्तो भन्ने आधारहरू चाहिँ छैन।
0: बालबालिकाहरूलाई अब व्यस्त परिवार होइन, यहाँले भनिसक्नुभयो एकल परिवारमै अहिले सीमित छ, धेरै अब संयुक्त परिवार भन्ने कुरा त अब एकदमै विरलै छ होला भन्ने लाग्छ। यो सँगसँगै जस्तो व्यस्त जीवनशैली होइन बाबा आमाको भनौँ अभिभावकको, बालबालिकालाई चाहिँ त्यो काजु किसमिसहरू त ल्याउने होइन दिने, तर जुन उसलाई दिनुपर्ने उसले पाउनुपर्ने पौष्टिक आहार भनौँ पोषणको कुराको जोडिन्छ, ती कुराहरू नपाउँदाखेरि पनि कुपोषित बालबालिकाहरू चाहिँ भएको छ भन्ने खालको कुराहरू पनि आउँछ क्या कहिलेकाहीँ। यो खास के दिने त कस्तो खुवाउने होइन बालबालिकाहरूलाई चाहिँ, हामीले यहाँ दैनिक प्रयोग गर्ने कुराहरूमा चाहिँ कति पोषण चाहिँ मिक्स हुन्छ त भन्ने कुरा कि
1: हजुर एकदमै हो कति कुराहरू के हुन्छ भने हामीले जानेर अथवा नजानेर कति एक किसिमको के हुन्छ कुपोषित बाल बालिकाहरू साँच्चीकै खानेकुरा खान नपाएर पौष्टिक आहार खान नपाएर कुपोषित भएका हुन्छन् साँच्चीकै भनौँ न जसलाई परिवारमा आर्थिक समस्या छ त्यस्तोहरू हुन्छ अर्को चाहिँ हजुरले भन्नुभएको जस्तै हामीले नजानेर हामीसँगै छ अब हामी गाउँघरमै हामीसँगै घरमा चाहिँ करेसाबारीमा तरकारीहरू छ होइन हामीसँगै सबै कुरा खानेकुराहरू छ त्यो कुराहरू चाहिँ हामीले जति दिनुपर्ने हो त्यो कुरा न हामीले दिन नजानेर पनि हुन्छ कति चाहिँ विज्ञापनको आधारमा पनि होइन बाहिरका चिजहरू खायो भने चाहिँ अझ मेरो बच्चा राम्रो हुन्छ भन्ने धारणाहरू पनि जुन गलत धारणाहरू पनि भइरहेका हुन सक्छन् त्यो हिसाबले चाहिँ के छ भने हामीसँगै घरमै अझ विशेष गरी त अब सहर बजारमा भन्दा पनि घरमा बस्ने गाउँघरमा बस्ने अथवा हाम्रै घरबारीमा तरकारीहरू हुन्छ हामीसँगै गेडागुडीहरू हुन्छन् होइन दाल चामल हामीसँगै हुन्छ प्रशस्त त्यो कुराहरू चाहिँ हामीले पौष्टिक आहार भनेको के हो भने हामीलाई चाहिने बालबच्चालाई चाहिने सम्पूर्ण हामीले चाहिँ कार्बोहाइड्रेट फ्याट प्रोटिन मिनरल भिटामिन्सहरू भन्छ नि सबै कुराहरू भएको चिजहरू कार्बोहाइड्रेट भनेका चाहिँ अनाजहरूमा गुलियो पदार्थमा कार्बोहाइड्रेट पाइन्छ त्यो चिज भयो अब प्रोटिन भनेको गेडागुडी माछा मासु अन्डा यिनीहरूमा प्रोटिन पाइन्छ मिनरलहरू सागसब्जीहरूमा भिटामिन मिनरलहरू फलफुल सागसब्जीहरूमा पाइन्छ त्यो हिसाबले यी सबै कुराहरू फ्याट भनेको चाहिँ अब घिउ तेलहरू फ्याटको सोर्सहरू हो यी सबै भएका चिजहरू जस्तो हामीसँग गाउँघरमै हुन्छ नि त हामी गाउँघरमै चाहिँ हामी बजारमा चाहिँ सानो बच्चाहरूलाई चाहिँ हामी लिटो खुवाउने भनेर बजारमा किनेको लिटोहरू खुवाउँछन् बजारमा किनेका अरू त्यस्ता प्रोडक्टहरू चाहिँ खुवाउँदाखेरि अझ राम्रो हुन्छ भन्ने खालको सोचाइ तर त्योमा नभएर हामीसँगै घरमा भएका हामीसँगै दालहरू छ चामलहरू छ भटमासहरू छ केराहरू छ यी सबै कुराहरू अब हामीसँगै सागसब्जीहरू छ हामीले घरमै एउटा जाउलो बनायौँ भने जाउलोमा चाहिँ चामल हुनसक्छ त्यसमा दालहरू राख्न सकियो गेडागुडीहरू राख्न सकियो सागसब्जीहरू राख्न सकियो अलिकति घिउ राख्न सकियो होइन यी सबै कुराहरू बनाएर हामीले त्यो पौष्टिक आहार भनेको चाहिँ के हो भने सबै किसिमको मैले यदि भने कि जतिका चिजहरूको सम्मिश्रण बनेको चिज चाहिँ पौष्टिक आहार हो र ती हरेक चिज चाहिँ हामीलाई कहिले काहीँलाई होइन कि हामीलाई हरेक दिन हाम्रो खानामा हाम्रा बालबच्चाहरू खानामा त्यो चिजहरू चाहिँ हुनु पर्यो त्यो हिसाबले चाहिँ हामीले खुवायौँ भने अब सहर बजारमा उनीहरू काजु किसमिसहरू ठिक छ त्यो पनि राम्रै कुरा हो होइन नराम्रो त होइन तर काजु किसमिस मात्रै खाएर भएन हामीलाई चाहिने सबै किसिमका चाहिँ पौष्टिक आहारहरू भएका चिजहरू चाहिँ हामीले दिनहुँ हामीले हाम्रो बच्चाहरूलाई खुवायौँ भने र त्यो पौष्टिक आहार प्राप्त गर्छ र उसको वृद्धि विकासमा पनि त्यसले ठुलो महत्त्वपूर्ण सहयोग गर्छ
0: हजुर अब लगभग हामी अन्त्यमा पनि छौँ बालबालिकालाई देख्दाखेरि एकदमै धेरै ख्याल गरेको छ होइन र पनि बारम्बार बिरामी हुन्छ कि कुनै कुनै बालबालिकाहरू त्यो चाहिँ अब भनौँ न गर्भबाटै त्यो खालको समस्या हो कि पछि आएको समस्या के कारणले त्यस्तो हुन्छ
1: अब एउटा कुरा के हुन्छ भने मानिसको अथवा बालबच्चा सबैको एउटा रोग प्रतिरोधात्मक क्षमता हुन्छ मान्छेको होइन अब रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नलाई मैले अघि भने कि यस्तो पौष्टिक आहारहरूको एकदम जरुरी हुन्छ अनि कहिलेकाहीँ कोही कोही बच्चाहरू के हुन्छ भने अब जन्मिँदै चाहिँ कम तौलको भएर जन्मिन सक्छन् होइन अब जन्मिँदाखेरि कहिलेकाहीँ अरू इन्फेक्सनहरू भएको हुनसक्छ र त्यस्ता बच्चाहरूलाई अलिकति बढी सङ्क्रमण हुने सम्भावना बढी हुन्छ त्यो कुरामा चाहिँ हामीले विशेष ख्याल गर्नुपर्छ जरुरी छँदैछ होइन त्यही पनि अझै विशेष गरी 5 वर्ष मुनिका बच्चाहरू अलिकति बढी रोग प्रतिरोधात्मक क्षमता कम भएको कारणले बढी रोगहरूको जोखिममा हुन्छन् उनीहरूलाई बढी छिटो छिटो बिरामी हुन्छन् त्यो मध्ये पनि हजुरले भने जस्तो कोही कोही बच्चाहरू अलिक बढी छिटो छिटो बिरामी हुन्छन् भन्नुभयो होइन हामीले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ नि बच्चाहरूमा भनेको धेरै जसो रोगहरू हुन त अब धेरै किसिमका रोगहरू हुन्छन् तर पनि सङ्क्रमण हुने खालका के सरुवा किसिमका रोगहरू चाहिँ जस धेरै देखिन्छ कि अनि समय अनुसारको मौसम अनुसारको रोग भनौँ अब जाडो मौसम भयो निमोनिया भयो अथवा श्वास प्रश्वास सम्बन्धीहरू रोगहरू भयो दम भयो रुगाखोकी भयो यस्ता रोगहरू बढ्छन् अलि गर्मी मौसम भयो झाडा पखालाका रोगहरू भए अनि त्यस्तै अब खानेकुराहरूबाट पानीबाट हुने सङ्क्रमण भएका रोगहरू टाइफाइडहरू भए झाडा पखाला भयो त्यस्ता रोगहरू चाहिँ लाग्न सक्छन् त्यो भएर हामीले विशेष गरी सरसफाइ हाम्रो वातावरणीय सरसफाइ र हामीले घरभित्रको सरसफाइ विशेष गरी घरभित्रको सरसफाइमा चाहिँ अलि बढी ध्यान दिनुपर्छ त्यसमा पनि के भने अब बच्चालाई हामीले चाहिँ अलिकति जान्ने भएपछि नै सिकाउनु पर्यो हात धोएर खुवाउने हात धोएर बच्चाहरू के हुन्छ भने अब खानेकुराहरू जहाँ भेट्यो एउटा फलफुल भेट्यो टिप्यो अब हातमा लियो खाइहाल्यो त्यो सफा छ कि छैन, धोएको छ कि छैन, होइन, फलफुल भनेर मात्रै भएन नि, फलफुल त अब बाहिर बजारमा बिचमा राखेको हुन्छ, बाटोमा राखेको हुन्छ, त्यहाँ त कति बाहिर त अब भनौँ एउटा एप्पल नै एउटा स्याउ नै हामीले चाहिँ त्यहाँ अगाडि राख्यौँ भने त्यसमा त बाहिर त सङ्क्रमणहरू भएको हुनसक्छ नि, त्यसलाई राम्रोसँग तातो पानीले पखालेर घरमा चाहिँ त्यो किसिमले खुवाउने र पानी मुख्य गरिकन पानीलाई नै म विशेष जोड दिन्छु, हाम्रो पानीहरू त्यति शुद्ध छैनन्, त्यसरी बच्चा कमसे कम पनि हामी सबैले नभए पनि बच्चाले चाहिँ कम सबैले नै भन्छु म त उमालेर पानीलाई उमालेर खुवाउने, उमालेर कमसे कम पनि 10 मिनटसम्म त्यसलाई राम्रोसँग उमालेर खुवायौँ र हात धोएर खुवाउन सिकायौँ भने त्यो धेरैबाट हाम्रो हातबाट किनभने खानेकुरा स्वच्छ होलान् सफा होलान् प्रदूषण मतलब कीटाणुरहित होला तर हाम्रो हातमा भएको कीटाणुहरू खाँदाखेरि हाम्रो पेटमा जान्छ, धेरै जसो रोगहरू खाना पानी र श्वास प्रश्वासबाट सर्ने भएको कारणले गर्दाखेरि हामीले विशेष गरी खुवाउँदाखेरि विशेष आफ्नो घरको सरसफाइ र हामीले हात धोएर खुवाउने खानेकुरा पकाएर खुवाउने खाइसकेपछि पकाइसकेपछि हामीले चाहिँ खानेकुरालाई छोपेर राख्ने किनभने कहिलेकाहीँ झिँगाहरू हुनसक्छ त्यसले पनि सङ्क्रमण फैलाउन सक्छ त्यो कुराहरूमा विशेष हामीले ध्यान दिनुपर्छ र अलिकति जो बच्चाहरू अलिक छिटो छिटो बिरामी हुन्छ त्यस्तो बच्चाहरूलाई पौष्टिक आहार दिनु पऱ्यो जो उमेर अनुसार बढेको छैन जो चाहिँ उमेर अनुसारको वृद्धि विकास भएको छैन एक किसिमले कुपोषित छ त्यस्ता बच्चाहरूमा सङ्क्रमण छिटो हुने र बढी हुने भएको कारणले उनीहरूलाई मुख्य कुरा चाहिँ पौष्टिक आहार खुवाउनु पऱ्यो र उनीहरूलाई विशेष गरिकन हामीले चाहिँ अलिकति बढी ख्याल गर्नु पर्ने जरुरी छ।
0: हजुर, अब हामीले आगामी योजनाको विषयमा पनि कुरा गरौँ होइन, जस्तो अब बेडका कुरा भयो, सैयाका कुरा भयो, 300 सैयाको चाहिँ अब हामी छिटै सुरु गर्दैछौँ भन्ने खालको कुरा त भइहाल्यो, त्यो बाहेक अरू के कामहरू चाहिँ गर्दै हुनुहुन्छ खास गरी बिरामीहरूको सेवाको पहुँचको क्षेत्रलाई हेर्दाखेरि चाहिँ?
1: हजुर, हामीसँग अहिले भएको सेवाहरू चाहिँ मुख्यतया भन्नुपर्दाखेरि हामीसँग यो बाल तथा महिला अस्पताल भएको हिसाबले पनि हामीसँग बालरोग सम्बन्धी चाहिँ सबै किसिमका भनौँ सेवाहरू छन्। हामीसँग एनआइसियू भनेको 28 महिना अथवा 28 दिन अथवा 1 वर्ष 1 महिना मुनिका बच्चाहरूको लागि नवजात शिशुको लागि क्रिटिकल केयर अथवा इन्टेन्सिभ केयर युनिट भन्छ एनआइसियू न्युनाटल इन्टेन्सिभ केयर युनिट, त्योभन्दा अब 1 महिनाभन्दा माथि र 14 वर्ष मुनिका बच्चाहरूको लागि पिआइसियू भनेर त्यो किसिमको चाहिँ सुविधा पनि हामीसँग छ र त्यसभन्दा अगाडि गर्ने एचडियू जुन किसिमको बच्चाहरू अलिकति बढी नै क्रिटिकल भएर आउँछन् र एनआइसियू अथवा पिआइसियू राख्नुभन्दा अगाडिको एचडियू हाई डिपेन्डेन्सी युनिट भनेर त्यो पनि बच्चाहरूको लागि हामीसँग सुविधाहरू छ र महिला अब अरू किसिमका अब बच्चाको सानो बच्चाहरू 9 वर्षदेखि ठुलो बच्चा 14 वर्ष मुनिका बच्चाहरूसम्मको लागि अपरेसनको सुविधाको लागि हामीसँग यहाँ बालरोग सर्जन हुनुहुन्छ, सुरुवातदेखि नै हुनुहुन्छ, त्यो सर्भिस सायद हामीले यो क्षेत्रमै हामीले मात्रै दिइरहेछौँ भन्ने लाग्छ मलाई र त्यो हिसाबले बालरोग सर्जरीको सुविधा पनि हामीसँग छ र महिलाहरूको लागि चाहिँ अब प्रसूति सम्बन्धी सबै सेवाहरू त हामीसँग छँदै नै छ र पछिल्लो गएको वर्षदेखि हामीले महिलाको पाठेघर सम्बन्धी क्यान्सर रोग विशेषज्ञ पनि हाम्रो यहाँ हुनुहुन्छ र हामीले विभिन्न समय क्यान्सर महिलाको पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ प्रोग्राम र भर्खरै पनि गएको महिना पनि हामीले स्क्रिनिङ क्याम्प नै एउटा सञ्चालन गरेका थियौँ र विभिन्न किसिमका हामीले यो प्रोभिन्सियल हेल्थ ट्रेनिङ सेन्टरसँग मिलेर हामीले चाहिँ यो पाठेघर मुखको क्यान्सरको ट्रेनिङहरू जो नर्सिङ स्टाफहरू हुनुहुन्छ विभिन्न जिल्लाबाट बाहिर जिल्लाबाट आउने नर्सिङ स्टाफहरूलाई हामीले त्यो ट्रेनिङको चाहिँ हामीले गरेका छौँ, एक किसिमको ट्रेनिङ सेन्टरको रूपमा पनि हामीले यसलाई विकास गरिदिएका छौँ र आउने वर्षको लागि चाहिँ हामीले अब नगरपालिकासँग अलिकति कुराहरू पनि गरेका छौँ, नगरपालिका बटुल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ प्रोग्रामहरू पनि चलाउँछ, त्यो प्रोग्रामहरूमा पनि हामी चाहिँ हामी सँगसँगै मिलेर किनभने हामीसँग महिलाको स्त्री रोग सम्बन्धी क्यान्सर रोग विशेषज्ञ डक्टर भएको नाताले पनि हामीले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ प्रोग्रामहरू नगरपालिकासँग मिलेर गरौँ भनेर हामीले अनुरोध गरेका छौँ, त्यो कुराहरू पनि हामीले अनुरोध गरेका छौँ, त्यो कुराहरू अब उहाँहरूसँग फेरि विभिन्न चरणमा छलफल भयो गरेर उहाँहरूले पनि सहयोग गरिदिनु भयो भने त्यो प्रोग्रामहरू पनि हामी सुरु गर्छौँ।
0: पक्कै पनि यो महिलाहरूको पाठेघरको मुखको क्यान्सरको जुन स्क्रिनिङका कुरा गर्नुभयो खासमा यो पहिला होइन सरसफाई भन्ने पनि खासै देखिँदैन थियो,
2: तर पछिल्लो समयमा किन यस्तो धेरै बढेको छ पाठेघरको मुख क्यान्सरको बिरामीहरू चाहिँ किन यसरी बढिरहेको होला?
1: अब पक्कै पनि यहाँले त भन्नुभयो धेरै कारणहरू छन्, एउटा सरसफाइ पनि एउटा कारण हो र अर्को कुरा के छ भने समयमै अलिकति महिलाहरू जो महिलाहरू अब 35 वर्ष नै भनौँ अथवा विशेष गरी 40 वर्ष पठाइ चाहिँ पाठेघरको मुखको क्यान्सरको जोखिम सबै धेरै महिलाहरूलाई नै हुन्छ र त्यो कारणले गर्दाखेरि पनि हामीले अब के हुन्छ भने कति कुराहरू चाहिँ एकदम पछि गएर के सुरुमै थाहा नहुने सुरुमै थाहा नभए एकैचोटि पछि गएर चाहिँ अब जुन फैलिसक्छ त्यो बेला उपचार गर्न पनि गाह्रो भइसकेको हुन्छ, त्यस्तो अवस्थामा थाहा पाउने खालको चाहिँ अवस्थाहरू पनि हुनसक्छ। अझ विशेष गरी गाउँघरमा त अब महिलाहरूमा अहिले पनि भनौँ आफ्नो रोगहरूलाई चाहिँ लुकाउने खालको होइन पाठेघर सम्बन्धी रोगहरू चाहिँ अलिकति असहजताको कारणले गर्दाखेरि लुकाउने खालको चलनहरू पनि छ, त्यसले गर्दा एक्कासी धेरै बढी भइसकेपछि देखिएको पनि हुनसक्ने कुराहरू त त्यो पनि छ। र अर्को कुरा स्क्रिनिङको कुरा नै भयो, समयमै स्क्रिनिङ नभएपछि पहिल्यै नै केही स्क्रिनिङहरू भएर अथवा थाहा पाए सुरुमैको अवस्थामा अलिअलि हुँदाखेरि थाहा पाइहाल्यो भने चाहिँ तुरुन्तै त्यसको उपचार गर्न सकिन्छ नि, त्यही भएर त्यसको त्यो भनेर त्यो स्क्रिनिङ प्रोग्राम त्यही भएर पनि यसलाई चाहिँ विशेष नेपाल सरकारले पनि यसलाई प्रायोरिटीमै राखेको छ र त्यो हिसाबले पनि स्क्रिनिङहरू गरेर अहिले चाहिँ यो भिआइए क्याम्पहरू भन्छ होइन त्यो चाहिँ भिजुअल इन्सपेक्सन एसिटिक एसिड भन्ने त्यसतिर राखेर त्यसपछि तुरुन्तै नै स्पटमै हेरेर तुरुन्तै नै यो अलिकति सङ्क्रमण हुनसक्छ अथवा चाहिँ पाठेघरको क्यान्सरको लक्षण छ है भने जस्तो खालको चाहिँ तुरुन्तै थाहा पाउने खालको चाहिँ यो स्क्रिनिङ प्रोग्रामहरू छ जो हामीले पनि गएको महिना हाम्रै अस्पतालमा चाहिँ हामीले क्याम्प नै गरेका थियौँ र अर्को चाहिँ एउटा ट्रेनिङ प्रोग्रामहरू थियो, ट्रेनिङ थियो, त्यो ट्रेनिङको गर्न सकियो भने यो केसहरू भनौँ न जुन किसिमको क्यान्सरै भएर आउने केसहरू चाहिँ देखिने कम हुन्छ। त्यही भएर त्यो चाहिँ एकदमै अब यो सरकारको प्राथमिकतामा पनि छ, पक्कै पनि नगरपालिकाहरूको प्राथमिकतामा पनि भएको कारणले गर्दाखेरि हाम्रो अस्पताल अब महिला बाल त महिला अस्पताल भएकै नाताले पनि हामीले पनि त्यसमा सहकारी गर्नुपर्छ भन्ने हामीलाई लागेको छ र यो वर्ष हामी चाहिँ त्यो प्रोग्राममा चाहिँ सहभागी हुन्छौँ।
0: हामीले यतिन्जेलसम्म सुन्यौं सिद्धार्थ महिला तथा बालबालिका अस्पताल आम्दाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विनोद पराजुलीसँगको कुराकानी। आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 071562012 डायल गरेर र बुटुल उपमहानगरपालिकाका 19 वडा कार्यालय बुटुल उपमहानगरपालिकाको कार्यालय तथा बुटुल उपमहानगरपालिकाका आफ्नै स्वास्थ्य चौकीहरूमा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँसम्म पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रम सम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: स्वास्थ्यमा बटुवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: साउजी गुड्का दिनु न
4: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: सिकल सेल रोगको एक जानकारी
8: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
7: सिकल सेल रोगका लक्षणहरू
9: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
8: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
9: जन्डिस हुने
8: आँखाका समस्याहरू देखा पर्ने
9: संक्रमणहरू भइरहने
8: पक्षघात समेत हुने
9: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
8: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
9: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ
8: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
9: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
8: आँखाको नियमित परीक्षण गर्नुपर्छ
9: रक्त अल्पताको उपचार गराउनु पर्छ
8: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
9: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
8: धेरै तनाव लिनु हुँदैन
9: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
8: सिकल सेल रोगको रोकथाम
9: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
8: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
9: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
8: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार
3: खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउँ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98574320।
14: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
15: शुभ प्रभात गुरुआमा।
16: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
16: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
16: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
16: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
23: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खै जन्म दर्ता दिनुहोस् त।
25: जन्म दर्ता गरेको छैन नि म्याडम।
23: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
25: हो र, मलाई त थाहा नै थिएन म्याडम।
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
25: पहिला कसैले भनेन?
23: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
24: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
26: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
27: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
28: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570569934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 98550509934।
29: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: यौन हिंसाबाट बचौं र बचाऊं। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: को भाइर
2: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
1: के भयो यति राति, किन रुदिरा कि?
2: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
1: ल भन के भयो।
2: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
1: माइला दाइले पक्स त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
3: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन्छ, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
10: श्री बाबा म बेस्तरी खुसी म त अहिले
9: अब त म त बचे भने छ नि म
10: सुमै सुधार रामराजीपुर कल्याणपुर भन्छ न टिटनमाडी मेरो मलले खाएर गएको त्यही खोज्दै गएको थियो नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
12: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
13: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए यौन हिंसा सामाजिक अपराध हुए ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात
14: अनुरोध लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
15: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
16: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
15: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
16: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
17: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
18: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
17: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
18: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
19: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
20: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
21: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: आगा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857-21757 र 9842-96228।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठीक पछाडी मोबाइल 9806637111 र 9806621354
1: साउजी क्यूआर भए
2: ए बगनुस् त मेसेज आएको छैन
3: घरी एसएमएस आएन

0: It's 9 a.m.
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेकपासँग नयाँ सहमतिपछि बागमतीमा कांग्रेससँगको गठबन्धनबाट एमाले अलगियो। 6 मन्त्रीले मध्यरातमा दिए सामूहिक राजीनामा।
0: आज बीपी कोइरालाको 44 औं स्मृति दिवस। कांग्रेसको संस्थापन र इतर पक्षका छुट्टा छुट्टै कार्यक्रम आयोजना।
1: दोलखाको सिप्रिङ खोला बाढ़ीमा 1 जना बेपत्ता, 4 जनाको उद्धार। अण्डाको मूल्य बढ़दा समेत किसानलाई लागत उठाउने मुस्किल।
0: इरानसँगको युद्धमा मात्र अमेरिकाको 37.5 अर्ब अमेरिकी डलर खर्च। हवाई आक्रमण जारी, आणविक कार्यक्रम रहेको क्षेत्रमा निशाना बनाउने चेतावनी।
1: र काभा भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशमा नेपाली कंग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले गैराती मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष सामूहिक राजीनामा पेश गरेका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र पार्टी केन्द्रको निर्देशन अनुसार मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। हाल बागमती सरकारमा एमालेका 6 जना मन्त्री छन्, जसमा कृषि, पशुपक्षी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा छन्। यस्तै बिना विभागीय मन्त्रीका रूपमा विषयगत जिम्मेवारी पाएका मन्त्रीहरू जयराम थापा, किरण थापा मगर र भरत बहादुर केसी छन्। प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय गरी नयाँ संगठन तथा व्यवस्थापन संरचना अनुसार कार्य विभाजन टुंगो लगाएको जनाएको छ। हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच करिब 2 वर्षपछि प्रदेशमा सहकार्य गरेर अघि बढ़न सहमति भएको थियो, जस अनुसार लगभग सबैजसो प्रदेशमा कंग्रेस प्रतिपक्षमा पुग्ने देखिएको छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी 44 औं स्मृति दिवस आज मनाइँदैछ। विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको पार्टी एक भई नसकेको अवस्थामा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। संस्थापन पक्षले ग्रीन रन लगायत कार्यक्रम गरेको छ भने कार्यक्रम गर्ने तयारी संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला आयोजना गरेको छ। संस्थापन पक्षले युएन पार्कदेखि जालखेलसम्म बिहान ग्रीन रन लगायत कार्यक्रम गरेको हो। नेता र कार्यकर्ताहरू आज बिहानै 5 किलोमिटर दौड़मा भाग लिएका छन्। यस्तै जलवायु परिवर्तन र नेपाल प्रकृति लोकतन्त्र र भावी पुस्ता शीर्षकको ग्रीन टेबल संवाद कार्यक्रम आयोजना गरिएको छ। यस्तै जलवायु संकट झल्काउने लाइभ पेन्टिङको समेत आयोजना गरिएको छ। स्मृति दिवसको दोस्रो दिन भोलि दिउँसो 2 बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ। देउबा पक्षले शक्ति प्रदर्शन रणनीति अनुसार प्रज्ञा भवनमै बीपी स्मृति दिवसको कार्यक्रम राखेको छ। नेता मीनबहादुर विश्वकर्माका अनुसार कमलादीमा हुने कार्यक्रम राष्ट्रिय भेलाको मिति तयको लागि हुनेछ। पूर्व सभापति शेरबहादुर देउबा स्वदेश फर्कने मौका छोपेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने यो पक्षको तयारी छ। नेपालमा प्रजातन्त्रको स्थापनाको लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। विक्रम सम्मत 2015 को संसदीय निर्वाचनपछि 2016 जेठमा वहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।
0: दोलखाको गौरीशंकर गाउँपालिका नौ सिप्रिङ खोलामा आएको बाढ़ीमा परेर एकजना बेपत्ता भएका छन्। बाढ़ी आएपछि भाग्ने क्रममा भीरमा फँसेका चारजनाको भने उद्धार गरिएको छ। हिजो राति सिप्रिङ खोला जलविद्युतको बाँधस्थल मूल खर्कमा आएको बाढ़ीमा परी चस्मान तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। गोठबाट मूल खर्क पुगेका तामाङलाई बाढ़ीले बगाएको थियो। उद्धार गरिएका चारैजना सिप्रिङ खोला हाइड्रो पावरका कर्मचारी रहेका छन्। सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएकामा उनीहरूको नेपाली सेना प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको छ। बाढ़ीले केही गोठहरू समेत बगाएको खड्काले बताउनुभयो।
1: बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात प्रभावित भएका छन्। केही स्थानमा सड़क पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको छ। बाढ़ीको जोखिमका कारण केही राजमार्गमा रातको समयमा सवारी चलाउन समेत रोक लगाइएको छ। कोशी प्रदेशको इलाम स्थित मेची राजमार्ग राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यस्तै पाँचथरको राँके रवि भेडेटार सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। भोजपुर र खोटाङमा भने मध्य पहाड़ी लोकमार्ग पहिरोका कारण एकतर्फी सुचारू रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश अन्तर्गत बीपी राजमार्गको काभ्रे खण्डमा बाढ़ीको सम्भावनाका कारण साँझ छ बजेदेखि बिहान चार बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै कान्ति लोकपथको मकवानपुर खण्डमा पनि साँझ पाँचदेखि बिहान पाँच बजेसम्म यातायात बन्द गर्ने गरिएको छ। सिन्धुपाल्चोकमा अरणीको राजमार्गको जीरो किलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरूद्ध भएकोमा अझै खुल्न सकेको छैन। रसुवाको पासाङ लामो सड़क खण्ड एकतर्फी मात्र सञ्चालनमा छ। गण्डकी प्रदेशको बागलुङमा काली गण्डकी करिडोर र गोर्खाको आरूघाट माछी खोला सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। कर्णाली प्रदेशको जाजरकोटमा पनि भेरी करिडोर, जाजरकोट डोल्पा सड़क खण्ड पहिरोले गर्दा पूर्ण रूपमा बन्द भएको छ।
0: बर्ड फ्लूको प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढ़ेको छ। उत्पादन घट्नुका साथै माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 450 500 रूपियाँ पुगेको छ। मध्यम अण्डा 420 470 रूपियाँ पुगेको छ। सानो अण्डा 415 रूपियाँ पुगेको छ। सबैमा प्रति क्रेट 50 रूपियाँ वृद्धि गरिएको हो। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। दैनिक 45 लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकामा झरेर 450 पुगेको थियो। बर्ड फ्लू फेरि बढ़ेको हो। हाल एक क्रेट अण्डाको लागत मूल्य 573 रूपियाँ 60 पैसा पर्न आउने हुँदा मूल्य बढ़े पनि अझै किसानले लागत मूल्य पाउन नसक्ने संघले बताएको छ। बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको जनाउँदै उहाँले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताउनुभयो।
1: बझाङ केन्द्र बिन्दु भएर आज बिहान भूकम्प गएको छ। बिहान 4:40 जाँदा बझाङको कोट देवल केन्द्र बिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बझाङ सहित आसपासका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मोरङको विराटनगर महानगरपालिका 18 झाटी याही बुद्ध नगरबाट कटुवा पिस्तोल र लागू औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। गैराती 12 बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह र इलाके प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर 18 झटी याही बुधनगर निवासी 59 वर्षीय लालकिशोर यादवको कोठामा खानतलासी गरेको थियो। खानतलासीको क्रममा यादवको साथबाट एक थान कटुवा पिस्तोल, 8.48 ग्राम गाँजा र खैरो हिरोइन, 3 ग्राम 0.07 मिलिग्राम बरामद भएको हो। बरामद भएको कटुवा पिस्तोल र लागू औषध सहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानसँग जारी युद्धमा हालसम्म 37.5 अर्ब अमेरिकी डलर खर्च भइसकेको बताउनु भएको छ। अमेरिकी संसदमा दिएको बयानमा यो रकम अझ बढ़न सक्ने भन्दै युद्ध संचालनका लागि थप बजेट आवश्यक रहेको बताउनु भएको छ। हेक्सेथ र संयुक्त सैन्य प्रमुख जेनरल ड्यान केनले सिनेटको सुनवाईमा सहभागी हुँदै इरानसँगको युद्धका लागि थप अर्बौं डलरको रक्षा बजेट माग गर्नुभएको थियो। जेनरल केनले युद्ध सम्बन्धी निर्णय गर्दा सम्भावित मानवीय क्षति र जोखिमबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने आफ्नो जिम्मेवारी रहेको बताउनुभयो। युद्धको खर्च रणनीति र उद्देश्यलाई लिएर अमेरिकी सिनेटमा तीव्र बहस भएको छ। विपक्षी डेमोक्रेट सांसदले युद्धको औचित्य र खर्चबारे प्रशासनले स्पष्ट जवाब दिन नसकेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी सेनाले लगातार 11 रात पनि इरानमाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार आक्रमणमा इरानी सैन्य संचालन केन्द्र, ड्रोन भण्डारण स्थल, विमान ह्याङ्गर तथा सैन्य पूर्वाधारलाई निशाना बनाइएको छ। राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मानिएको पीक एक्स माउन्टेन क्षेत्रमा पनि चाँडै आक्रमण शुरू हुन सक्ने चेतावनी दिएको छ। त्यसको जवाबमा तेहरानले आफ्ना आणविक केन्द्रमाथि हुने कुनै पनि आक्रमणलाई युद्धको थप विस्तारका रूपमा लिइने चेतावनी दिएको छ।
1: अब खेल समाचार। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीप आजदेखि पाकिस्तानको इस्लामाबादमा शुरू हुँदैछ। नेपालले आज पहिलो खेलमा कजगिस्तानसँग खेल्दैछ। खेल बिहान 10:30 बजे शुरू हुनेछ। नेपालले गत असोजमा बंगलादेशमा भएको काबा पुरूष नेशन्स लीग खेलेको थियो। यसअघि खेलेका अधिकांश खेलाड़ी अस्ट्रेलिया पलायन भएपछि टीममा नयाँ खेलाड़ीले अवसर पाएका छन्। यो प्रतियोगिता नयाँ खेलाड़ीलाई प्रमाणित गर्ने अवसर समेत रहेको छ। नेपाली टोलीमा कप्तान हरि हजुरसँगै सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरोज चुनारा, नृप ध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुंवर र विनोद चन्द रहेका छन्। कप्तान हरि हजुरसँगै पहल, रविन, विनोद, सुनिल र नृप ध्वजलाई मात्र अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव रहेको छ। हिमालसँगै राजेन्द्र, सुरोज, दिपेश, सन्तोष, सरोज र दिपेश नयाँ अनुहार हुन्। 29 जुलाईसम्म हुने प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश रहेको छ। छ टोली सहभागी च्याम्पियनशीप सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ। शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्। पाँचौं र छैटौं स्थानमा रहने टोलीले पाँचौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। नेपालले दोस्रो खेलमा बिहिबार भोलि श्रीलंका, शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। सन् 2017मा नेपाली टीमले पहिलो पटक अन्तर्राष्ट्रिय काँस्य पदक जितेको थियो। त्यस यता कुनै पनि पदक जित्न सकेको छैन।
0: अब मौसम केही दिन यता भइरहेको निरन्तरको वर्षा कम भएको छ। अहिले बिहान काठमाडौँ उपत्यका सहितका जिल्लामा घाम लागेको छ भने केही प्रदेशमा मात्र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। देशभर मनसूनी वायुको प्रभाव र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको महासंघले बताएको छ। देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली छ। महाशाखाका अनुसार आज दिउँसो देश सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षासम्मको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नेकपासँग नयाँ सहमतिपछि बागमतीमा कांग्रेससँगको गठबन्धनबाट एमाले अलग्गियो। 6 मन्त्रीले मध्यरातमा दिए सामूहिक राजीनामा।
0: आज बीपी कोइरालाको 44 स्मृति दिवस, कंग्रेसको संस्थापन र इतर पक्षका छुट्टा छुट्टै कार्यक्रम आयोजना।
1: दोलखाको सिप्रिङ खोला बाढ़ीमा एकजना विपत्ता, चारजनाको उद्धार, अण्डाको मूल्य बढ़दा समेत किसानलाई लागत उठाउने मुस्किल।
0: इरानसँगको युद्धमा मात्र अमेरिकाको 37.5 अर्ब अमेरिकी डलर खर्च, हवाई आक्रमण जारी, आणविक कार्यक्रम रहेको क्षेत्रमा निशाना बनाउने चेतावनी।
1: र काबा भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
5: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
6: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
7: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
5: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
8: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
10: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा 2 पटक 6-6 महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
12: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
10: फोन नम्बर 071-560-205।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
15: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
16: फोन नम्बर 071-531-641, 535-641।
17: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
18: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
19: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
20: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
21: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
22: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 2 पटक नेपालमै
4: बीबीएस मा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो
21: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
4: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
21: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
22: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
22: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
23: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेछौ त के भनौँ नाइ रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
24: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
25: हजुर नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपन्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676-091-99 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली
26: विश्व शान्तिको मोबाइल लुम्बिनी

0: मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया

0: कुमार रूपन्देही, प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा, मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
1: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
2: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
1: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
3: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
1: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
4: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
5: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
10: सिकल सेल रोगको एक जानकारी।
11: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
10: सिकल सेल रोगका लक्षणहरू:
12: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
11: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कड़ा खालको दुखाई हुने,
12: जन्डिस हुने,
11: आँखाका समस्याहरू देखा पर्ने,
12: संक्रमणहरू भइरहने,
11: पक्षीघात समेत हुने,
12: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
11: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
12: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
11: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
12: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
11: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
12: रक्त अल्पताको उपचार गराउनु पर्छ।
11: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
12: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
11: धेरै तनाव लिनु हुँदैन।
12: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
11: सिकलसेल रोगको रोकथाम।
12: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
11: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
12: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
11: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।
6: स्वास्थ्यमा बुटवल
11: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
6: असल अभ्यासदेखि नीतिका कुरा,
11: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
6: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
11: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
6: कार्यक्रम स्वास्थ्यमा बुटवल।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
13: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
13: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
13: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
13: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
7: अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
19: तलका भोलि बिहा बिहाको तयारी गर्न पर्छ र बुढी माउ,
20: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
7: राति चाँडै गएर आउनुहुने, दाहे बाहे होइन है?
20: दाहे बाहे हुन्न त्यस्तो त।
7: मेरो छोरालाई कसैको नजर नलागोस्,
20: त्यस्तो नभन्नु न, लागोस् भन्नु न,
7: लागोस् लागोस् लागोस्।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
13: किन झोक्राउनु भन्छ काका?
14: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
13: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
14: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
15: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका धोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
17: होइन पुर्खे बा, किन के भयो र?
18: बाह्र चौर आइस घुमे
17: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
18: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
17: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562744, 562744।
19: हाय दैम, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
20: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
21: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
22: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
20: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
23: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
24: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
25: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
26: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
27: ए जान्त जान्त।
28: होइन के भयो बाबु?
29: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
28: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
25: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
30: झोडले लाफाहरू आउनुस्, मगर भाषाका केही कुराहरू सिकौ। मगर भाषामा डी भनेको पानी, छो भनेको भात, स्या भनेको मासु, हिले खबर भनेको के छ खबर, लर्फु भनेको पछ्यौरी, मुनिस डाँजै भनेको बस्नुस दाई भनेको है लाफाहरू। यस्तै मगर भाषा सिक्नका लागि म निरज थापा मगरलाई फलो गर्नुहोला है लाफाहरू।
31: हाम्रो मगर भाषा किन सिक्दैछन्? केही त पक्कै छ।

0: 4.4 सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजारले लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 0175316041 5356041।
15: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
16: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
17: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
16: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
19: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
19: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
20: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
21: पीतो सांग

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
3: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
4: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
3: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
5: हजुर, नेपालमै उत्कृष्ट
3: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा, अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोल्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाई खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
12: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
13: हेलो
14: बहिनी सन्चै छौ
13: हजुर सन्चै छु हजुरलाई कस्तो छ
14: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
13: आहा हस अनि हुलाकमा पो जानु
14: हो नि हुलाकमा जाऊ न
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
14: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
13: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
14: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
13: ए सहरमा मात्र होला नि
14: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
13: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
15: नेपाल सरकार विज्ञापन हो
16: नमस्कार सेनसेविका दिदी
17: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
17: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
17: हो त
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
17: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
19: खै जन्म दर्ता दिनुहोस् त
20: जन्म दर्ता गरेको छैन नि म्याडम
19: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
20: हो र मलाई त थाहा नै थिएन म्याडम
19: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
20: पहिला कसैले भनेन
21: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
15: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
16: नेपाल सरकार विज्ञापन बोर्ड
15: अब सुन्नुहोस् पूरा समाचार
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
15: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
17: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
17: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
15: मध्यपान र धूम्रपान सेवन नगरौं
17: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ।
21: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
21: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
21: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
21: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरौँ।
10: नगरोस्। पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9850505934।
12: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934।
14: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
14: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: बिनिसरा मसरङ्गी गाडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
16: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको, त्यही खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने, नि भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
17: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुग्छ।

0: भनेर औषधि बचाएर नराखौ,
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं,
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ,
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं,
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: द्वारका कांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847424870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्
7: ए जान्त जान्त
8: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
10: सौजी क्युआर भयो
11: ए बकुनुस् त मेसेज आएको छैन
12: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98570034520।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
18: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
19: हाम्रा सेवाहरू
18: जनरल फिजिसियन,
19: स्त्री तथा प्रसुति,
18: बाल रोग,
19: छाला तथा यौन रोग,
18: हार जोड्ने नसा तथा बात रोग,
19: टाउको तथा मनोरोग,
18: नाक कान घाँटी,
19: जनरल सर्जरी,
18: भिडियो एक्सरे,
19: डिजिटल एक्सरे,
18: ईसीजी,
19: डेन्टल तथा प्याथोलोजी,
18: फिजियोथेरापी
19: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
20: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिल र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
21: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
13: 98570021835।
22: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
22: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोषिलो खाना खुवाऊ।
28: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
29: हेलो
30: हेलो बहिनी, सन्चै छौ?
29: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
30: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
29: अनि हुलाकमा पो जानु?
30: हो नि, हुलाकमा जाऊ न।
29: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
30: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
29: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
30: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
29: ए, सहरमा मात्र होला नि?
30: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
29: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कड़ा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: स्वास्थ्यमा बुटवल।
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। सिकल सेल रोगको एक जानकारी।
2: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्रीपछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ग्रीन रन प्रतियोगिता गरेको छ। जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो। ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। वहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ। जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल कार्यक्रममा बोल्दै वहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो। बीपी कोइरालाको 45 स्मृति दिवस अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। सावा तथा ब्याज 2083/27 गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै सहभागीले फरक फरक ब्याजदरमा एक भन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़्यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाण्डु उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु भक्तपुर ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाण्डु उपत्यका सहित आज तेह्रथुम संखुवासभा रामेछाप दोलखा काभ्रे कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ बाजुरा डोटी डडेलधुरा बैतडी दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420 470 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573 रूपियाँ 60 पैसा पर्न आउने संघको दावी छ। यसअनुसार प्रति गोटा 19 रूपियाँ 20 पैसा पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतीलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडरोभले पनि द्रापतीलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतीलाई सैन्य संरचना सुधार हतियार आपूर्ति र द्रोण सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल कजाकस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा पहल गहतराज सन्तोष बिक सरोज बरदेवा राजेन्द्र धामी सूरज चुनारा नृपध्वज बस्नेत रवि नगरकोटी हिमाल सुनारी दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
4: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
8: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए व्यवस्था नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरोट तमाखु चिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ, घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
5: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
9: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसा र मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
11: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
10: अब त म त बचेँ भनेछ नि। म
11: सुमै सुधारे रामराजीपुर कल्यापुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
15: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी।
3: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
15: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
15: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
3: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
16: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: मानसिक समस्याबाट बस्ने उपायहरू।
18: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
17: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
18: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
17: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
18: असल साथीहरूसँग मात्रै संगत गरौं।
17: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
18: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
17: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: किन झोक्राउनु भन्छ काका?
21: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
20: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
21: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
22: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
23: हाय दैव, फेरि मदुरेका आएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
24: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
25: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
24: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
26: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
27: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
28: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
29: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
30: ए धन्त धन्त,
25: होइन के भयो बाबु?
31: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
25: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
28: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
0: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।

0: ल्याएको नि।
1: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
2: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैंचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार बिउ बिजन फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
2: फोन नम्बर 560205।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
3: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
2: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यहीँ जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यहीँ हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
5: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
6: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
5: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
6: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
7: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
8: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ।
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
14: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
12: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
15: स्वास्थ्यमा बटुवल।
16: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
15: असल अभ्यास देखि मिटेका कुरा,
16: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
15: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
15: कार्यक्रम स्वास्थ्यमा बुटवल।
17: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
18: ए ल ल लिनुस् भाइ।
17: अनि दाई कति भयो पैसा?
18: ल हेर भाइ, के गरेको तपाईले? तपाईलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
19: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमा हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
20: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मीठा सुगंध वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

0: आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेरी।
2: हे

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज हाम्रै स्टुडियोको पक्कै पनि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज हाम्रो वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। पक्कै पनि यति बेला तपाईँले बुधबारी बसाईमा कार्यक्रम सुशीलीसँगै हुनुहुन्छ, हामी कार्यक्रम सुशीलीसँगै छौं। बुधबारी बसाईमा यति बेला तपाईँसँग जुट्नका लागि प्रविधिमा सविता ढकाल र पक्कै पनि प्रविधिमा सविता ढकाल टेक्निसियनमा अथवा क्यामेरामा प्रशान्त केवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँको माझमा हामी जुटिसकेका छौं रमाइलो गराउनका लागि। अब तपाईँसँगै रमाइलो गर्नका लागि पक्कै पनि एक घण्टाको समय कतै नजानुहोला। बुधबार व्यवसायीलाई रमाइलो गराउनुपर्छ, फोन गर्नुपर्छ। मैले प्रतिभा पहिले मैले गीत गाउँदा नै तपाईँलाई भनिसकेको छु, हाम्रो टेक्निसियनले फोन उठाउनुहुन्छ, चित्त बुझाउनु पर्यो। हाम्रो प्रशान्तजीले क्यामेरा मिलाइरहनु भएको छ, त्यहाँबाट तपाईँ हेरिरहनु भएको छ, त्यो पनि रमाइलो हो। त्यसरी फोन गर्नुहोस्, रमाइलो गरौँ भनिरहेको छु। यो बुधबार व्यवसाय हो होइन प्रशान्तजी, हाम्रो टेक्निसियन मित्र यहाँ लाग्नु भएको छ, त्यसैले पनि यो कार्यक्रमलाई बुधबार व्यवसायीलाई पक्कै पनि रमाइलो गराउनका लागि 0175-62-012 बाटो भएर तपाईँ आउनका लागि म अनुरोध गर्न चाहन्छु। र फेसबुक पेजमा पनि यति बेला लाइभ कार्यक्रम आइरहेको छ, त्यसैले लाइभसँगै जोडिएर त्यहाँ तपाईँले कमेन्ट बक्समा गइसकेपछि अब बज्ने भाका अथवा आफ्ना सन्देशहरू आफ्ना घर परिवारसम्म पनि पुर्याउन सक्नुहुनेछ। त्यसैले पनि म तपाईँहरूका लागि 0175-62-012 बाटो भएर आउनका लागि आग्रह गर्दै अहिले पनि बुधबार व्यवसायलाई दैलो उगार्न चाहन्छु। निकै रमाइलो भाका रामजी खान र विष्णु माझीको आवाजमा रहेको मायालुको बोली सुनिरहन मन लाग्छ। मायालुको बोली पर्खी बसा भन्ज्याङमा आउनेछु म भोलि, स्वीकार्नुहोला।

सुनेर न मन लाग्छ मायालुको बोली पर्खी बस्छु भन्ज्याङमा आउनु भेट्ट बोली पक्कै पनि रामजी खाँड र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाका पछि दैलो गरेका छौं बुधबार यो बसाईमा पक्कै पनि तपाईँलाई कस्तो लाग्छ कार्यक्रम पहिला कार्यक्रम कस्तो लाग्छ अनि तपाईँले लाइभ हेरिरहनु भएको छ लाइभमा आवाजहरू अनि तपाईँको कार्यक्रम कस्तो देखिएको छ जस्ताको तस्तै कमेन्ट गरिदिनु होला किनभने तपाईँले कमेन्ट गर्नुभएन भने हाम्रो प्रशान्तजीले सुधार्नु हुँदैन तपाईँले कमेन्ट गर्नुभयो भने हाम्रो क्यामेरा पर्सन प्रशान्तजीलाई तुरन्तै सुधार्नुहोस् भनेर मैले त्यो म्यासेज चाहिँ देखाउँछु कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनका लागि पनि हाम्रो क्यामेरा पर्सन प्रशान्तजीले पनि त्यो भन्नुहोला भन्नुभएको छ त्यसैले पनि तपाईँका माझमा म यो कुरा पनि राख्न चाहन्छु र प्रतिक्रिया दिनका लागि पनि अनुरोध गर्न चाहन्छु यो मायालुको बोली रामजी खाँड र विष्णु माझीको आवाजपछि हामी तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम सुशेलीसँगै रमाइलो गर्नका लागि बुधबार व्यवसायमा प्रविधिमा सविता ढकाल म तपाईँको लोकसयात्री प्रकाश नेपाली क्यामेरामा प्रशान्तजी हामी सँगै तपाईँलाई कसरी रमाइलो गराउन सकिन्छ र तपाईँलाई कसरी जोड्न सकिन्छ भनेर हामी तपाईँप्रति नै लागिरहेका छौं त्यसैले पनि कार्यक्रम सुशेली हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार एक बजेबाट दुई बजेसम्म आउने गर्छ तपाईँले धेरै फोन गर्नुभयो तपाईँले धेरै म्यासेज पठाउनु भयो अथवा यो कार्यक्रमलाई अझै बनाउँदै जानु पर्यो भन्नुभयो भने हामी हप्तै पछि पनि तपाईँका माझमा आउन तयार छौं तपाईँ तयार हुनु पर्यो तपाईँले प्रतिभा सुनाउनु पर्यो तपाईँले हामीसँग जोडिनु पर्यो भलाकुसारी गर्नु पर्यो यो कला संस्कृतिको जगेर्ना गर्नका लागि अथवा नेपाली लोक दोहोरी भाकालाई बचाउनका लागि अब हामीले के गर्न सकिन्छ त ती बाजा गाजा ती बाँसुरी ती मृदङ्ग ती खैजडी ती मजुरा ती हाम्रा बाजाहरू हुन् ती बाजा पुराना संस्कृतिहरू झल्काउने बाजाहरू हुन् ती हाम्रा बाबु बाजेले घरमै बसेर बनाएका बाजाहरू हुन् जसले हामीलाई अहिले नौमती बाजा पनि तपाईँ हेर्नुभयो भने ती हाम्रा पुर्ख्यौली बाजाहरू हुन् त्यसले धेरै रमाइलो गराउँछ संस्कृति झल्काउँछ त्यसैले पनि यो पनि यति बेला हामीले कार्यक्रम सुशेलीसँगै रहेर लुकेका प्रतिभाको खोजी गर्ने र तपाईँसँगै भलाकुसारी गर्ने र तपाईँसँग प्रतिभाहरू अथवा तपाईँसँग यी कला संस्कृतिका कुराहरू साटासाट गर्ने कुराहरू चाहिँ हामी गर्नका लागि आएका हौं रेडियो लुम्बिनीले यति बेला आजबाट दुई बजेसम्म रमाइलो गराउनका लागि पनि तपाईँ माझमा यो कार्यक्रम ल्याएको खाना खाएर बस्दै हुनुहुन्छ होला बाहिरको मौसम निकै शीतलता छ बिहान तलक्क घाम लागेको थियो अहिले फेरि बादलले चारतिरबाट घेरेको छ बादल उठो फेरैमा भयो भेट धेरैमा भनौला पक्कै पनि पानी आउन हो कि बादल उठ्यो घेरैमा भयो भेट धेरैमा भन्ने एउटा गीत पनि छ त्यसैले बादल उठेको छ घेरैमा भेट हुनका लागि पनि तपाईँ धेरैमा आउनुहुन्छ कि हिजो भेट भएको मान्छे आउनुहुन्छ कि होइन त्यसैले पनि हामीसँग भेट भएर कुराकानी गर्नका लागि 0175625012 बाटो भएर आउनका लागि अनुरोध गरिरहेका छौं फेसबुक लाइभ चलिरहेको छ लाइभमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँलाई मनपर्ने भाका अथवा तपाईँलाई आफ्नो घर परिवारसम्म सन्देश पठाउनु पर्नेछ अथवा गीत समर्पण गर्नुपर्नेछ कसैलाई सम्झाउनु पर्नेछ भने पनि हाम्रो फेसबुक पेजमा गएर तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट गर्नका लागि रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुभयो भने हामीसँग यति बेला लाइभमा हुनुहुन्छ तपाईँ जोडिनु भएको छ म्यासेज गर्नका लागि अनुरोध गर्न चाहन्छु धेरै साथीले म्यासेज गरिसक्नु भएको छ भीमकणलले दाजु नमस्ते म तिलोत्तमा आठदेखि आज म कहाँको साइनो कहाँ गएर गाँसियो अथवा कहाँ गएर जोडियो यो भाका बजाइदिनु होला यो भाकासँगै कार्यक्रम सुशेली सुनेर बस्ने सम्पूर्णका लागि मलाई भीमकणेल भनेर चिन्ने नचिन्ने प्राविधिक मित्र क्यामेरा पर्सन लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु र कार्यक्रम सुशेलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर हामीलाई भीमजीले तिलोत्तमा चार डिंगरनगरबाट तिलोत्तमा आठ प्रदीप नगर अथवा तिलोत्तमा आठबाट हामीलाई चार नम्बरबाट हामीलाई म्यासेज गर्नुभएको छ भीमकणेलजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु कार्यक्रममा म्यासेज गरिरहनुहुन्छ त्यसैले पनि म धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रममा जोडिन चाहनुहुन्छ फोन गर्न पनि सक्नुहुन्छ भलाकुसारी गर्न सक्नुहुन्छ तपाईँसँग प्रतिभा छैन भने नेपाली संस्कृति अथवा नेपाली लोकदोरी भाकालाई हामीले कसरी बचाउन सकिन्छ त्यसतर्फ पनि लाग्न सकिन्छ जुन गीतले नेपाली मौलिकपन बोकेको छ त्यसलाई बचाउने दायित्व तपाईँ हाम्रो पनि हो त्यसरी पनि हामी लागिरहेका छौं सौरभ केसीले हेलो दादा गुड आफ्टरनुन म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा रहने बुढी र छोरालाई विशेष गरेर सुनाउन चाहन्छु भने रेडियो लुम्बिनी कार्यक्रम सुशेली सुनेर जति पनि बस्नु भएको छ सबैप्रति अब बज्ने गीत सुनाउन चाहन्छु भनेर हामीलाई सौरभ केसीले भारतको गुजरातबाट म्यासेज गर्नुभएको छ सौरभजी तपाईँको घर परिवारले पक्कै पनि अनलाइनबाट अथवा रेडियो सुन्नुभएको छ भने यो खबर तपाईँको घरसम्म पुगिसकेको छ आरामै रहेको जानकारी पनि गराउन चाहन्छु भन्नुभएको छ सौरभजी तपाईँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु भारतदेखि हामीलाई म्यासेज गर्नुहुन्छ त्यसैले पनि विदेशबाट हामीलाई म्यासेज गर्नुहुन्छ नेपालबाट फोन गर्नुहुन्छ कला संस्कृति जगेर्ना गर्नुपर्छ भनेर

धेरैले यो कार्यक्रम राम्रो छ पनि भन्नुहुन्छ, त्यसैले पनि कार्यक्रम जस्तो छ त्यस्तै सुझाव सल्लाह पनि पठाउनका लागि हामी अनुरोध गरिरहेका छौं, त्यो सुझाव सल्लाहको प्रतीक्षा पनि गरिरहेका छौं। सौरभ केसी भीम कणेललाई म हार्दिक आभार प्रकट गर्दै फेरि पनि रमाइलो गराउनका लागि भीम कणेलको रजाईमा रहेको विमल परियारको आवाजमा रहेको रमाइलो भाका कहाँको साइनो कहाँ गएर जोडियो स्वीकार्नु होला।

आहा, माली गाईलाई बाँधेको दामला मेरो माया छोडेर कहाँ जाम्ला। पक्कै पनि यो रमाइलो भाका रोज्नु भएको थियो तिलोत्तमा आठबाट भीमकडेलले। यो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला कार्यक्रम सुशीलीको बुधबारी व्यवसायमा प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने। यति बेला तपाईँसँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ। उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिने रमाइला आलोक तथा दोहोरी भाकाहरू बजाउँदै आएका छौं। तपाईँका म्यासेजहरू पढ़िरहेका छौं। फोन गर्नका लागि 071-562-012 को बाटो खुल्ला राखेका छौं। तपाईँसँग प्रतिभा छ, तपाईँसँग गला छ, तपाईँसँग कला छ भने फोन गरिहाल्नुहोला। फोन गर्नका लागि स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ। 1 बजेबाट 2 बजेसम्म तपाईँका लागि हामीले टेलिफोन खुल्ला गरेका छौं। त्यसै गरेर हामीलाई म्यासेज गर्नुभएको छ धर्मराज ढकालले। पक्कै पनि निकै माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई। धर्मराज ढकालले दुबईबाट हामीलाई म्यासेज गर्नुभएको छ। नमस्ते, शुभ दिन, म धर्मराज ढकाल बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई ख्याम सेन्चुरीको मन जित्यो बोली वचनैले बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। पक्कै पनि धर्मराजजी हेरिरहनु भएको छ कार्यक्रम। धर्मराजजीले आज फुर्सद पनि छ होला, धर्मराजजीलाई वाच गरेको देखाइरहेको छ लाइभमा। धर्मराजजीले हामीलाई हेरिरहनु भएको छ, निहाल्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ धर्मराजजी? दुबईमा बस्ने सम्पूर्ण साथीहरूलाई कार्यक्रम शेयर गरिदिनु होला, यो पनि अनुरोध गर्न चाहन्छु। पक्कै पनि ल आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज साउन 6 गते जन्मदिन मनाउने इलामकी साथी प्रतीक्षा बस्नेतलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना भन्दै मिठो सम्झना गर्न चाहन्छु भनेर विदा हुन चाहे भन्नुभएको छ धर्मराज ढकालले। दुबईबाट बिर्तामोड झापा घर हुने अथवा रेडियो कार्यक्रम सुचेली सुनेर बस्नुहुने सम्पूर्णका लागि यो गीत बजाउन चाहन्छु र सम्झना समर्पण गर्न चाहन्छु भनेर हामीलाई दुबईबाट म्यासेज गर्नुभएको छ। धर्मराजजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हरेक कार्यक्रममा तपाईँले म्यासेज छुटाउनु भएको छैन, हामीलाई सम्झनु भएको छ। फोन गर्ने वातावरण मिलेको भए जहाँसम्म धर्मराजजीले हामीलाई दैनिकी फोन पनि गर्नुहुन्थ्यो, विदेशबाट अलिकति गाह्रो छ टेलिफोन गर्नका लागि पनि। चाहनुहुन्छ भने पनि 071-562-012 हाम्रो टेलिफोन नम्बर हो। तपाईँसँग फुर्सद छ, तपाईँसँग समय छ, विदेशबाट पनि मैले फोन गर्छु भन्नुभयो भने फोन पनि गर्न सक्नुहुन्छ, फोन तपाईँका लागि पनि खुल्ला छ। र मेसेज पठाउनका लागि दुबई, कतार, साउदी अथवा विदेशमा रहने सम्पूर्ण नेपालीहरूका लागि पनि कार्यक्रम सुशीली खुल्ला छ। त्यो कमेन्ट बक्समा गएर तपाईँले सन्देशहरू पनि पठाउन सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। यो कार्यक्रम तपाईँका लागि हो। त्यसैले पनि फेरि पनि बालकृष्ण आर्यालले नमस्ते लुम्बिनी एफएम अथवा रेडियो लुम्बिनी एफएम टीमलाई कफी कम्पनी बिरयानी हाउसबाट हो, कार्यक्रम राम्रो छ, कार्यक्रम अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भनेर हामीलाई लेख्नु भएको छ बालकृष्ण आर्यालले कफी कम्पनी तिलोत्तमा 5 बाट माया गर्नुहुन्छ। कार्यक्रमलाई नछुटाइकन म्यासेज गर्नुहुन्छ। तपाईँको बिरयानी हाउसको पनि व्यापारको पनि अलिकति सफलताको शुभकामना हामी भन्न चाहन्छौ। कार्यक्रम सुशीलीको तर्फबाट, रेडियो लुम्बिनीको तर्फबाट म्यासेज गर्नका लागि, तपाईँलाई रेडियो लुम्बिनीसँग साथी बन्नका लागि म अनुरोध गर्न चाहन्छु। जतिले पनि साथी बन्नुभएको छ तपाईँले पाँचजना साथीहरूलाई चाहिँ शेयर गर्नुहोला, यो कार्यक्रम सबैको फेसबुक पेजमा पुर्याइदिनुहोला, यो अनुरोध गर्न चाहन्छु। म यही मात्र तपाईँसँग अनुरोध गरेको छु। यो कार्यक्रम सकेसम्म धेरै माझ पुर्याइदिनका लागि म अनुरोध गरिरहेको छु। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसहयात्री प्रकाश नै पनि। यति बेला धर्मराज ढकालको गीत सुन्ने तयारी हामी गरिरहेका छौं। ख्याम सेन्चुरीको रमाइलो भाका मन्जितो बोली वचनैले बोलको गीत यति बेला धर्मराज ढकालको रजाईमा तपाईँ सम्पूर्णका लागि स्वीकार्नुहोला।

0: सकाल धर्मराजको आवाजमा रहेको यो रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर सर नमस्कार। हजुरलाई स्वस्थ एवं आरोग्य कामनाका साथ म हजुरको साथमा टेकु छेत्री तानहोबाट।
0: टेकु छेत्रीजी आराम हुनुहुन्छ?
1: हजुर सर आरामै, र हजुरलाई र रेडियो हो दिनेहरूलाई पनि स्वस्थ बेसर आरामको कामना गर्न चाहन्छु।
0: हामी एकदमै आरामै छौँ टेकुजी, माया गर्नुहुन्छ, टाढाबाट सम्झिनुहुन्छ। यो प्रविधिले गर्दा नजिक ल्याएको छ टेकुजीलाई पनि, हाम्रो फ्यामिली जस्तै, रेडियोको फ्यामिली जस्तै हुनुभएको छ। प्रत्येक कार्यक्रममा भ्याउँदा फोन गर्नुहुन्छ, नभ्याउँदा म्यासेज गर्नुहुन्छ। यथार्थ गीत लेख्ने अथवा सृजनशील व्यक्ति हामीलाई निकै माया गर्ने, हामीले पनि त्यत्तिकै माया गरेका छौं। अनि तनहुँतिरको नयाँ खबर बताउनुहोस्।
1: अब खबर भन्नु पर्दा पानी त नन स्टप परिरहेको छ सर, अब गर्मी पनि छ, यस्तो जानकारी गराउँछु।
0: पानी परिरहेको छ, रोपाई सक्नुभयो?
1: हजुर सर।
0: गाउँमा रोपाई सकियो?
1: हजुर सर सकियो।
0: एक महिना पछाडि फेरि धान गोड्ने होइन?
1: हजुर सर।
0: धानसँग बयली खेल्ने?
1: हजुर सर।
0: उत्पादन गर्ने, रमाउने नेपाली कति राम्रो होइन?
1: हजुर सर, हामी अब किसानी मान्छे, किसानीमा रमाउनै पर्छ भन्न चाहन्छु।
0: एकदमै एकदमै रमाउँछ, जो रमाउँछ किसान, जो रमाउँछ खेतमा, ऊ भोको रहँदैन नि त।
1: ऊ भोको रहँदैन पेटमा होइन सर?
0: भोको रहँदैन पेटमा। निकै राम्रो प्रतिभा। आज टेकु छेत्रीजी आउनुभयो भनेपछि फरक केही ल्याउनु भएको छ भन्ने कुराहरू चाहिँ रेडियोबाट गइरहेको छ। त्यसरी पनि आज जति पनि रेडियो सुन्नु भएको छ, के कसैले ल्याउनु भएको छ?
1: हजुर सर, म अब लाइभमा हेरेर सुन्दैछु, म समय अनुकूल मिलेमा आफूले जो जानेको छोटो मिठो जस्तो हुन्छ त्यस्तै प्रतिभा राख्न चाहन्छु भन्न चाहन्छु हजुरलाई।
0: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
1: एउटा छोटो प्रस्तुति, घाटको घाटै हो, लासलाई दिसाउने है त सर।
0: एकदमै ल ल।
1: कस्तो रहेछ चम्बोला, आखिर जीवन उही नदी उही खोला, घाटको घाटै हो लासलाई बिसाउनु, हाँसेरै लाउँमा यहाँ कुन दिन अन्तिम हो किन रिसाउनु।

0: त्यहाँबाट अलिकति माथि आइसकेपछि अनि त्यसपछि हामी फेरि के गर्छौ त तर म गर्छौ होइन वास्तवमा जिन्दगी टेकुजीले रेडियो लुम्बिनीमा फोन गर्नुहुन्थ्यो अह भन्ने एउटा तपाईँको जुन चिनारी रहन्छ यही चिनारी छोडेर जाने हो हामीले केही लानु पाउँदैनौ जति सम्पत्ति छ जति जे छ सबै छोडेर जाने हो टेकुजीले यथार्थ गीत गाउनु भएको छ निकै रमाइलो मान्छे साँच्चीकै घाटको घाटै हो बिसाउनी हेर्नु त कति रमाइलो गीत गाउनु भएको छ कति यथार्थ गीत गाउनु भएको छ जतिले पनि रेडियो सुन्नु भएको छ टेकुजीको जुन प्रतिभा छ निकै यथार्थ छ टेकुजी रमाइलो गराउन आउनुहुन्छ तनहुँबाट यथार्थ गीत लाउनुहुन्छ जति पनि गीत गाउनु भएको छ यथार्थ छन् त्यसैले पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु पृष्ठभूमिमा ख्याम सेन्चुरीको गीत बजिरहेको छ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ टेकुजी
1: हुन्छ फर्स्ट अफ अल म हजुर लगायत हजुरको यस प्रोग्राममा खटिनु हुने तिनैजनालाई
0: धन्यवाद
1: रेडियो होल युनिटलाई मेरो घर फ्यामिलीलाई जहाँ जुन माध्यमबाट सुन्नुहुन्छ यस प्रोग्राममा सहभागी जनाउनुहुन्छ सम्पूर्ण साथीहरू सम्झँदै छुटिन्छु नमस्कार भाइ हेभ अ गुड डे
0: नमस्ते

आहा, पक्कै पनि धनराज ढकालको रमाइलो रोजाईको ख्याम सेन्चुरी र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशैलीमा। कार्यक्रम सुशैलीको बुधबारी व्यवसायमा रमाइलो गर्नका लागि यति बेला हामी जुटिरहेका छौं। पक्कै पनि फोन गर्नु भएको छ धेरैले। तनहुँबाट टेकु छेत्रीजीले फोन गर्नु भएको थियो, हार्दिक आभार प्रकट गर्न चाहन्छु। टेकु छेत्रीजीले यथार्थ गीत गाउनु भएको छ, पक्कै पनि निकै राम्रो घाटको घाटै हो लास बिसाउनी। पक्कै पनि हाँसेरै लाउमाया कुन दिन हो अन्तिम सास बिसाउनी भनेर एउटा रमाइलो गीत गाउनु भएको थियो। टेकु छेत्रीजीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु, तनहुँबाट माया गर्नु भएको छ। त्यसै गरेर धेरै साथीहरूले म्यासेज गर्नुहुन्छ, फोन गर्नुहुन्छ, कार्यक्रम रमाइलो छ भन्नुहुन्छ। त्यसरी पनि तपाईँहरूलाई पनि फोन गर्नका लागि 071-562-012 बाट भएर आउनका लागि म अनुरोध गरिरहेको छु। काली ओराली भन्ज्याङ चौतारीमा गुन्जिने रमाइला नेपाली मौलिकपन बोकेका लोक तथा दोहरी बाकाहरू तपाईँको माझमा हामी राख्दै आएका बजाउँदै आएका छौं। रमाइलो अथवा हामी नाचेका छौं, यहाँ हामी तिनैजना त्यो गीत बज्दाखेरि नाचेका हुन्छौं। तपाईँले देख्नु भएको छैन, कति धेरै खुसी हुन्छौ। त्यसैले पनि तपाईँहरू पनि नाच्नु भएको छ होला, जतिले रेडियो सुन्नु भएको छ, जतिले कार्यक्रम हेर्नु भएको छ, कार्यक्रमलाई शेयर गरिदिनु भएको छ, धेरै आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया पनि हामीलाई दिनुहुनेछ। यति बेला भने दिवाकर आचार्य जुवाङले हामीलाई तिलोत्तमा 5 नयाँ मेलबाट हामीलाई म्यासेज गर्नु भएको छ। निकै हुन्छ हामीलाई, नमस्कार, म नयाँ मेलदेखि कार्यक्रम लोक सुशैली सुन्दैछु, कार्यक्रम सुशैली सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ। अब बज्ने लोक दोहोरी गीत रेडियो लुम्बिनी युनिटसँगै मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्ण लोकप्रेमी साथीहरूका लागि समर्पण गर्न चाहन्छु। मिल्छ भने रुँदै रुँदै जान्छु मेलामा, सपनीमा नआउन निर्माया भुल्न गाह्रो भएको बेलामा। पक्कै पनि हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सनले गीत तयारी गरिसक्नु भएको छ। जुवाङजी तपाईँलाई, दिवाकरजी तपाईँलाई हामीले पक्कै पनि यो भाका बजाउनेछौ, तपाईँको रोजाइमा रहेको यो भाका सबैका लागि बजाउनेछौ। कार्यक्रम सुशैली हो, कार्यक्रम सुशैलीमा 071-562-012 को बाटो भएर आउनुहोला, म्यासेज राख्दै आउनुहोला। यति बेला फेरि दिवाकर आचार्य जुवाङको रोजाइमा रहेको रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: आहा सपनीमा नआउन निर्माया भुल्न गाह्रो भएको बेलामा रुदै रुदै जान्छु मेलामा दिवाकर आचार्य जोहाङको रोजाइमा रहेको रमाइलो भाकापछि फेरि पनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको बुधबारीय बसाईमा यति बेला हामीले भर्खर चिया पिएर चाहिँ फेरि कार्यक्रमलाई शुरूआती गरेका छौं। हाम्रो प्राविधिक मित्रले सुरूप चिया खाँदै हुनुहुन्छ, हाम्रो क्यामेरा पर्सन प्रशान्तजीले पनि चिया पिउँदै हुनुहुन्छ। म चाहिँ सकिसके तपाईँले पनि यति बेला चिया पिउने कार्यक्रम गर्दै हुनुहुन्छ होला, अथवा खाना खाएर बस्दै हुनुहुन्छ, अथवा थकै मार्दै हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, रमाइलो अवस्थामा हुनुहुन्छ अथवा रमाइलोसँग बस्नु भएको छ, कार्यक्रम सुशीलीसँग जोडिन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा यति बेला लाइभ आइरहेको छ, रेडियो लुम्बिनी मणिग्राम भनेर तपाईँले सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि हामीसँग कमेन्ट बक्समा गएर तपाईँलाई मनपर्ने भाका, तपाईँका सन्देश, तपाईँका आफ्ना आफन्तजनसम्म पनि यो रमाइला भाका गीत संगीतहरू समर्पण गर्न सक्नुहुन्छ अथवा सन्देश पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीले फेसबुक पेजमा कमेन्ट खुल्ला राखेका छौं र यति बेला रेडियो सुनिरहनु भएको छ, कसैको प्रतिभा अथवा मैले प्रतिभा केही गुनगुनाउन पाए हुन्थ्यो अथवा म केही बोल्न पाए हुन्थ्यो भनेर तपाईँको चाहना छ भने रेडियोले एक घण्टाको समय 71.5/62.12 को बाटो खुल्ला गरेको छ। त्यसैले पनि जता तपाईँलाई सहज हुन्छ त्यतै जोडिनका लागि पनि म अनुरोध गरिरहेको छु। पक्कै पनि यो अनुरोधलाई तपाईँले सहर्ष स्वीकार्नु भएको छ, त्यसैले म्यासेज गर्नुभएको छ, फोन गर्नुहुन्छ, टाढा टाढाबाट हामीलाई कार्यक्रम राम्रो छ भनेर म्यासेज गर्नुभएको छ, फोन गर्नुभएको छ, रमाइलो अथवा रमाइलो भएको छ भनेर हामीलाई चाहिँ कमेन्ट गर्नुभएको छ। सम्पूर्णका लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। बुधबारी बसाई हो, बुधबारी बसाईमा प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली, म तपाईँको लोकयात्री प्रकाश नेउपाने यति बेला गीत संगीत सँगै रमाइला कुराकानी, तपाईँका म्यासेज हामी पढ़िरहेका छौं। रमाइला गीत लोक तथा दोहरी भाकाहरू जसले नेपाली मौलिकपन झल्काएका छन् ती भाकाहरू हामी पस्कदै आएका छौं। त्यसैले कार्यक्रम सँगै रहेर अब अझै पनि 10 मिनट देखि 13 मिनटसम्म हामीसँग फोन गर्न सक्नुहुन्छ अथवा 10 मिनटभित्र तपाईँले फोन गर्न सक्नुहुन्छ, 71.5/62.12 को बाटो भएर आउन सक्नुहुन्छ। यति बेला मुना मुखियाले हामीलाई मिस यू अल भन्नुभएको छ, कहाँदेखि भन्नुभएको त्यो चाहिँ लेख्नु भएको छैन, चाहिँ लभको चिन्ह पठाउनु भएको छ, खुशी भएको चिन्ह पठाउनु भएको छ। मुना मुखियाजी जहाँ हुनुहुन्छ तपाईँको ठेगाना लेखेर पठाइदिनु होला, कार्यक्रम सुशीलीले तपाईँको ठेगाना खोजेको छ, कार्यक्रमलाई सेयर गरिदिनु होला जुन ठाउँबाट पठाउनु भएको छ। यति बेला मुना मुखिया भनेर जतिले पनि चिन्नु भएको छ अथवा मुना मुखियाले चाहिँ कार्यक्रम राम्रो छ भनेर हामीलाई चाहिँ लभको चिन्ह पठाउनु भएको छ, लाइक गरिदिनु भएको छ, तपाईँको ठेगाना पनि पठाउनु होला, यो पनि म भन्न चाहन्छु। कार्यक्रममा मिस कल पनि नहान्नुहोला, फोन गर्नुहोला, ढुक्कसँग कुराकानी गर्नका लागि पनि म अनुरोध गरिरहेको छु। त्यसै गरेर कर्णप्रिय केसी संगीतले हामीलाई म्यासेज गर्नुभएको छ, सुन्दर लाग्ने मतीसरी, सुन्दर लाग्ने मतीसरी प्रभातको शीतल हो माया, सुन्दर लाग्ने मतीसरी प्रभातको शीत हो माया, मायालुको सम्झनामा गुनगुनाउने गीत हो माया, चुखो माया लाउनलाई, चुखो माया लाउनलाई दिलको ढोका खोल्न सके, मखमली फूल जस्तै न ओइलाउने पीरित हो माया। म नमस्ते भन्नुभएको छ, नमस्ते, म चाहिँ कर्णप्रिय केसी संगीत, घर सुन्दर उपत्यका दाङ तुलसीपुर, हाल भारतको हिमाञ्चलबाट कार्यक्रम सुशीली सुनिरहेको छु, निकै रमाइलो लाग्छ, जोडिन मन लाग्छ, कार्यक्रम सुशीली सुनिरहौं जस्तो लाग्छ। त्यसैले पनि जतिले पनि कार्यक्रम सुन्नु भएको छ सबैले सेयर गरिदिनुहोला, म हिमाञ्चलबाट यति बेला कार्यक्रम सुनिरहेको छु, रमाइलो लाग्छ, सबैले माया गरिदिनुहोला भनेर हामीलाई कर्णप्रिय केसी संगीतले भारतको हिमाञ्चलबाट म आरामै रहेको जानकारी पनि गराउन चाहन्छु भन्नुभएको छ। कर्णप्रिय केसी संगीतजीले आफ्नो घर परिवार दाङमा रहने सम्पूर्णलाई यति बेला रेडियो सुन्नु भएको छ भने पनि कर्णप्रिय केसीजी यति बेला आराम हुनुहुन्छ, हामीलाई म्यासेज गर्नुभएको छ, रमाइलो मान्छे, त्यसैले धेरै माया गर्नुहुन्छ, जतिले पनि माया गर्नुहुन्छ सबैप्रति हार्दिक आभार प्रकट धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै पनि यति बेला रमाइलो गर्ने कार्यक्रम हो, रमाइलो सँगै बिताउनुपर्छ, कहिलेकाहीँ रमाइलो पनि गर्नपर्छ, मरिल लाने चोला केही छैन, त्यसैले पनि हामी कार्यक्रम सुशीलीसँगै छौं। कार्यक्रम सुशीली तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन कमेन्ट गर्नुहोला। यदि कार्यक्रममा सँगै बताउन तपाईँलाई अलिकति अप्ठ्यारो लाग्छ भने म निस्किएपछि हाम्रो प्राविधिक मित्रले फोन उठाउनुहुन्छ, कार्यक्रम यस्तो छ है प्रकाशजीलाई भनिदिनु होला, अथवा क्यामेरामा यस्तो छ है भनेर हाम्रो प्रशान्तजीलाई सुनाइदिनु होला भन्नु होला. हाम्रो प्रशान्तजी क्यामेरा मिलाउनु भएको छ, लाइभमा कतै त्रुटि भएको होला, तपाईँलाई रमाइलो भएको छैन भने, खल्लो कार्यक्रम भएको छ भने कार्यक्रमलाई यसरी लैजानु होला भनेर तपाईँले हामीलाई सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला यो पनि म आग्रह गर्न चाहन्छु. जतिले रेडियो सुन्नु भएको छ, जतिले फेसबुक पेज हेर्नु भएको छ, तपाईँसँग म यति मात्रै मागेको छु, त्यो कार्यक्रमलाई शेयर गरिदिनु होला. सबैको माझ, सबै नेपालीको नेपाली जन जनको माझमा यो कार्यक्रम सुशेली पुर्याइदिनु होला म यति आग्रह गरेको छु. तपाईँसँग अरू केही गरेको छैन, त्यसैले पनि जतिले पनि कार्यक्रम सुशेली सुन्नु भएको छ सबैप्रति म हार्दिक आभार, जतिले मेसेज गर्नु भएको छ हार्दिक धन्यवाद पनि दिन चाहन्छु. कार्यक्रममा तपाईँले पनि आफ्नो प्रतिभा अथवा तपाईँको घर नजिकै कतै प्रतिभाहरू छन्, लुकेका प्रतिभाहरू छन्, यो बच्चा अथवा यो बाबु यो नानीले राम्रो गीत गाउन सक्छन् भन्ने जस्तो लाग्छ भने हामीलाई फोन लगाइदिनु होला. उहाँको प्रतिभा पस्कने एउटा वातावरण हो, उहाँको प्रतिभाले एउटा निखारतापन पाउँछ, उहाँ ढुक्कसँग गीत गाउन सक्नुहुन्छ. रेडियोमा टेलिभिजनमा गीत गाइसकेपछि उहाँ चाहिँ प्रयास गर्दै जानुहुन्छ, धेरैले राम्रो हौसला दिनुहुन्छ र राष्ट्रिय स्तरको कलाकार बन्न पनि पछि पर्नुहुने छैन. त्यसैले पनि जो कोही कला गला छ भने हामीसँग सम्पर्क गराइदिनु होला यो पनि आग्रह गर्न चाहन्छु. जोसँग भलाकुसारी गर्ने तपाईँसँग पनि एउटा कस्तो कार्यक्रम सुशीलले एउटा कस्तो अवसर दिएको छ भने लोक संस्कृतिलाई जगेर्ना गर्न कसरी सकिन्छ, तपाईँलाई भलाकुसारी गर्ने पनि एउटा बाटो खुलाएको छ. बोलीको विकास गर्नका लागि हामीसँग फोनमा बात अथवा हामीसँग फोनमा गफ गर्दै जानुभयो भने कार्यक्रम सुशीलसँगै रहेर तपाईँले बोलीको विकास पनि हुन्छ, तपाईँ ढुक्कसँग कुरा गर्न सक्नुहुन्छ. धेरैले फोनमा गफ गर्न आउँदैन अथवा लाज लाग्छ पनि हामीलाई भन्नुहुन्छ, त्यो चाहिँ ढुक्क हुनुहोस्, तपाईँ आज थोरै हडबडाउनु सक्नुहुन्छ, भोलि त्यसलाई सुधार त हुँदै जान्छ, त्यसैले तपाईँको प्रतिभा छ भने पनि निखार त हुँदै जान्छ. त्यसैले हामीलाई फोन गर्नका लागि 0175625012 बाटो हामी भनिरहेका थियौं, कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौं. कार्यक्रमलाई अन्त्य गर्नुभन्दा पहिला एउटा फोन बजे जस्तो मलाई लागेको छ, प्राविधिक मित्रले फोन उठाइसक्नुभयो. कार्यक्रमको बीट मार्नुभन्दा पहिला फोनमा कहाँदेखि को आउँदै हुनुहुन्छ उहाँलाई ढिला नगरिकन कार्यक्रम शुरू गरौं अथवा स्वागत गरौं, पक्कै पनि कार्यक्रमको लागि होला. कहाँदेखि को हुनुहुन्छ, अन्तिम मित्र पनि हो, उहाँलाई स्वागत गरौं. हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर नमस्कार.
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: तिलोत्तमा
0: सत्रबाट सुरज भण्डारी. आराम हुनुहुन्छ सुरजजी?
1: एकदमै आरामै छ हजुर. तपाईँहरूलाई के कस्तो छ?
0: हामी पनि एकदमै आरामै छौँ, व्यस्त छौँ, यस्तै छ तपाईँ जस्तै, सबै व्यस्त, सबै व्यस्त होइन सुरजजी? यति यति धेरै प्रतिभा भएको मान्छे धेरै व्यस्त हुनुहुन्छ.
1: व्यस्त त छैन, आज म दिनभरि खाली थिएँ, कार्यक्रममा आएको रहेछ, म त सुतेको त बल्ल यसो हेर्छु भन्दाखेरि रेडियो खोल्दा कार्यक्रम आइरहेको. अनि
0: गीत संगीत सिकाउने मान्छे, वाद्य वादक सिकाउने मान्छे, गीत संगीतलाई जुन भोकल हुन्छ त्यसलाई बाजा गाजा भर्ने मान्छे होइन सुरजी? निकै रमाइलो मान्छे, तिलोत्तमा सत्रबाट धेरै माया गर्नुहुन्छ कार्यक्रमलाई सुरजी, धेरै माया गर्छ सुरजीलाई, कथा
1: एकदमै
0: माया गर्छ. कहिले कहीँ कसो आउनु हुँदैन, निराश लाग्छ होइन, आउनुहुन्छ खुसी लाग्छ, मिठो बोल्ने, राम्रो स्वरको धनी, साँच्चीकै कलाकार बन्न पर्ने मान्छे. त्यही पनि संगीतकै क्षेत्रमा हुनुहुन्छ, भैरवमा धेरैलाई बाजा गाजा सिकाउनुहुन्छ, तपाईँले पनि हार्मोनियम मादल केही सिक्न चाहनुहुन्छ भने हाम्रो सुरजजीलाई एउटा टिम बनाएर सम्पर्क गर्न सक्नुहुन्छ. रेडियो लुम्बिनीसँग सम्पर्क गर्नुहोला, उहाँको नम्बर हामी उपलब्ध गराउनेछौँ. जतिले पनि रेडियो सुन्नु भएको छ, आमा समूह अथवा क्लबहरू कसैले पनि गीत संगीतसँगै वाद्य वादन बजाउन चाहनुहुन्छ भने हाम्रो सुरजजी निकै निखार त छ, हाम्रो सुरजजी सुरज भण्डारी
1: होइन, भैरवमै आउन पर्दैन, टिम बनाउनु भयो भने म मै पुगेर पनि सिकाइदिन्छु.
0: हाम्रो सुरजजीलाई म एउटा टिम पक्कै पनि बनाइदिनेछु, एउटा नै दुईटा तीनटा टिम बनाउने प्रयास गरिरहेको छु, सुरजजीलाई नजिक ल्याउने प्रयास गरेको छु. जतिले पनि मादल हार्मोनियम बजाउन चाहनुहुन्छ पक्कै पनि हाम्रो सुरजजीको प्रतिभा छ, त्यो प्रतिभा चाहिँ अरूलाई सेयर गर्न चाहनुहुन्छ, उहाँले पनि अरूलाई सिकाउन चाहनुहुन्छ, धेरैलाई बाँड्न चाहनुहुन्छ. सुरजजी तिलोत्तमा सत्रबाट आउनु भएको छ, पक्कै पनि तिलोत्तमा सत्रमा के छ नयाँ खबर भन्नुहोस् त?
1: तिलोत्तमा सत्रमा अब यतिखेर त हल्का घाम लागिरहेको छ, ठिकै छ, शीतल शीतलै
0: धान बयाली खेल्न लागेको छ होइन, हरियो हरियो उनलाई
1: हजुर हो पक्कै,
0: फोटो खिचेर फेसबुकमा राख्ने बेला आयो
1: एकदम
0: होइन, यति बेला मकै सकिए हाम्रो सुरजजीकोमा, हाम्रो प्राविधिक मित्र र यो हाम्रो क्यामेरा पर्सन हाम्रो प्रशान्तजी हुनुहुन्छ नि, मकै निकै मैरो मकै खान जाउँ सुरजजीकोमा भनिरहनु भएको थियो, ल ल भन्दा भन्दै मकै चाहिँ प्यालिसक्यो पाकिसक्यो.
1: होइन होइन मकै त अब हुँदैछ नि, अब हुँदैछ
0: फेरि पनि हुँदैछ हाम्रो सुरजजीले भैँसी पाल्नु भएको छैन, यतैबाट मै लिएर जाउँला प्रशान्तजी, रमाइला कुराकानी गर्दै हरिया मकै खाउँला होइन, हरियो
1: खुर्सानी
0: हामी चाहिँ पक्कै पनि तपाईँलाई भेट्नेछौ, एउटा रमाइलोपन गराउनेछौ। सुरजजी आज रेडियोको अन्तिम सहभागी पनि हो तपाईँ, रेडियो सुनेर बस्ने जतिलाई पनि के कसैले ल्याउनु भएको छ आज?
1: म एउटा थोरै टुक्का मात्रै गाउँछु है त, लोकगीत गाउन
0: टुक्का गाए पनि राम्रो गाउने मान्छेको चाहिँ टुक्कै राम्रो हुन्छ के,
1: राम दिपुर

0: यति गरम है
1: छुट्ने बेला भइसक्यो झन्झन होइन कति रमाइलो रामदी पुल तरानी बित्तिकै बाँचे भेटा मरे त यतिकै पक्कै पनि त्यो रामदीको पुल मर्ने बाँच्नेका कुरा हेर्नुहोस् त कति रमाइलो त्यो
0: तपाईँ
1: पिँधामा पुग्नुहोस् त त्यसको पिँधामा एउटा लाउरे झोला बोकेर होइन एउटा लाउरे झोला बोकेर हिँडिसकेपछि त्यो रामदीको पुल काट्दै गर्दा एउटा परिकल्पना गरेर नारायण रामाजीले गाउनु भएको यो रमाइलो भाका हेर्नु त कति राम्रो छ कति सान्दर्भिक छ हाम्रो सूरजजीको मुखार बिन्दुबाट पनि आज यो रमाइलो भाका पस्कनु भएको छ सूरजजी कार्यक्रमको अन्तिममा आउनु भएको छ कार्यक्रम अन्तिममा पक्कै पनि सल्लाह धुपैले भन्ने एउटा गणेश गुरुङ र विष्णु माया गुरुङको आवाज चाहिँ रेडी गर्दै हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले कसैलाई सम्झन चाहनुहुन्छ भने सक्नुहुन्छ सूरजजी
0: हजुर हजुर हजुर सर्वप्रथम त अब हाम्रो रेडियो लुम्बिनी हजुर लगायत रेडियो लुम्बिनी सम्पूर्ण टिमलाई चाहिँ एकदमै मिठो माया मिठो सम्झना छ त्यसपछि साथीहरू हुनुहुन्छ पोखरातिर हाम्रो नरेन्द्र रिमाल दाई हुनुहुन्छ काठमाडौँतिर सम्झना राई बहिनी त्यसपछि गएर हाम्रो श्रीराम दाल दाई हुनुहुन्छ उहाँ पनि एउटा कलाकारै हो त्यसपछि गएर मेरो घर परिवार सम्पूर्ण माओली परिवारहरू सबैलाई सम्झँदै बिदा हुन चाहन्छु नमस्ते
1: नमस्ते सूरज भण्डारी निकै रमाइलो मान्छे तिलोत्तमा सत्रबाट हामीसँग जोडिनु भएको थियो सूरज भण्डारीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु निकै रमाइलो गर्न चाहने मान्छे वाद्यवादक सिकाउनुहुन्छ हार्मोनियम सिकाउनुहुन्छ भैरवमा तपाईँले पनि चाहना छ भने हाम्रो सूरजजीलाई सम्पर्क गर्नुहोला रमाइलो मान्छे निकै राम्रो बाजागाजा सिकाउनुहुन्छ हामी कार्यक्रमको अन्त्यमा छौं अन्तिम सहभागी पनि उहाँ नै हो त्यसैले पनि सल्लाह धुपैली गीत पक्कै पनि अन्तिममा हामी पृष्ठभूमिमा तपाईँलाई बजाउनेछौं यतिन्जेल कार्यक्रम सुन्नुभयो सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु फेसबुकमा जोडिनुभयो सबैलाई धन्यवाद रेडियो सुनेर बस्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद जतिले पनि मलाई हेरेर कमेन्ट गर्नुभयो तपाईँप्रति पनि म एकदम रेडी छु त्यसै गरेर जतिले पनि मलाई म्यासेज गर्नुभयो अथवा फोन गर्नुभयो फोन गरेर आफ्नो प्रतिभा सुनाउनु भयो सम्पूर्णका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिनुहोला त्यसको प्रतीक्षा पनि गरिरहेको छु र हाम्रो कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै जसरी पनि तपाईँले कमेन्ट गर्नुहोला अथवा सेयर गरिदिनुहोला कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याइदिनुहोला यो पनि आग्रह गर्न चाहन्छु एक घण्टाको समय मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि खटिने प्राविधिक मित्र सविता ढकाललाई पनि धन्यवाद दिन चाहन्छु एक घण्टा फेसबुक लाइभमा क्यामेरा तिर्स्याएर एक घण्टा खटिने क्यामेरा पर्सन प्रशान्त गेवालीलाई पनि धेरै धेरै धन्यवाद दिँदै पृष्ठभूमिमा सल्लाह धुपैले गणेश गुरूङ र विष्णु माया गुरूङको आवाजमा रहेको रमाइलो भाका छोड्दै शुक्रबार एक बजे तपाईसँग भलाकुसारी गर्न तपाईसँग दुःख सुख साट्न अथवा भलाकुसारी गर्न रमाइला गीत संगीत लिएर म प्रकाश न्यौपाने पनि एक बजे शुक्रबार जोडिने गरी म कार्यक्रमबाट विदा हुन चाहन्छु नमस्कार जय गीत जय संगीत

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: ओ, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए, किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
17: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
16: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
17: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
15: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
18: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
19: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
19: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
20: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
19: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
21: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
22: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो
23: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
22: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
23: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
22: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
24: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
25: हाम्रा सेवाहरू
24: जनरल फिजिसियन
25: स्त्री तथा प्रसुति
24: बाल रोग
25: छाला तथा यौन रोग
24: हाड जोड्ने नसा तथा बाथ रोग
25: टाउको तथा मनोरोग
24: नाक कान घाँटी
25: जनरल सर्जरी
24: भिडियो एक्सरे
25: डिजिटल एक्सरे
24: ईसीजी
25: डेन्टल तथा प्याथोलोजी
24: फिजियोथेरापी
25: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
26: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
27: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
28: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
29: 98-570-21-835
30: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
31: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
30: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
32: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
30: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
33: बाचा
0: मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
1: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
2: सबै मिलाई खुवाऊ
1: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
2: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
3: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
4: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
5: सिकल सेल रोगको एक जानकारी
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
5: सिकल सेल रोगका लक्षणहरू
8: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
7: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
8: जन्डिस हुने
7: आँखाका समस्याहरू देखा पर्ने
8: संक्रमणहरू भइरहने
7: पक्षघात समेत हुने
8: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
7: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ
8: रक्त अल्पताको उपचार गराउनु पर्छ
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
7: धेरै तनाव लिनु हुँदैन
8: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
7: सिकलसेल रोगको रोकथाम
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
8: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
6: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: स्वास्थ्यमा बटवल
10: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि मितिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
5: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
6: छाती पेट हात खुट्टा ढाडमा अचानक र कड़ा खालको दुखाई हुने,
8: जन्डिस हुने,
6: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
6: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
6: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
6: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
6: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
8: रक्त अल्पताको उपचार गराउनु पर्छ,
6: स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
6: धेरै तनाव लिनु हुँदैन,
8: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
6: सिकल सेल रोगको रोकथाम:
8: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
6: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
6: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 0175600090, मोबाइल नम्बर 9872128 र 9847424870।
5: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। शान्तिको आवाज।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसनाङ्गे गाडीजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: श्री बाबु म बेस्तरी खुसी म त अहिले
5: अब त म त बच्यो भनेको छ नि म
7: सुँदै रामराजीपुर कलिम्पुर भन्छ न तितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन सुख नारायणगढ चितवन मोबाइल 98550 5094

0: हर का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्छ जान्छ
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071 573 823

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 9826311 र 9826213054।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको
4: काठमाडौँका
6: विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 1 वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबढ़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ। मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसैगरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082/83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले 1 कार्यक्रम गरी फ्यूजन सोलर, 9.2 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार फ्यूजन सोलर पीवी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसैगरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ़ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सेट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सेट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि दुई वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार, मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकैदिन धेरै उचाइ पार गर्दा समस्या बढ़्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा ककरोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: साली नदीको शिर,
2: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
12: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाली कंग्रेसले संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा आज ललितपुरमा ग्रीन रन दौड़ प्रतियोगिता आयोजन गरेको छ। जलवायु परिवर्तनबारे सचेतना जगाउने उद्देश्यले यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनु भएको छ। उहाँले 16:15 निर्धारित दूरी पार गर्दै 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनु भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोषको घोषणा गरिएको छ। कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभयो। बीपी स्मृति दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको प्रशासनिक भवन निर्माणको काम 35% सकिएको छ। टेकुमा भवन निर्माण शुरू भएको 94 दिनमै 35% भौतिक र 30% वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो। सम्झौता अनुसार भवन निर्माणको काम आउँदो कार्तिक 22 गतेभित्र सक्नुपर्छ। उहाँका अनुसार अहिले निर्माण स्थलमा 70 जना कामदार खटिएका छन्। झण्डै 6 रौ पनि जग्गामा काठमाडौँ महानगरपालिकाको 8 तले प्रशासनिक भवन निर्माण भइरहेको छ। यसैबीच महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले निर्माणाधीन भवनको आज स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र आउँदो मंगिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रको आज अवलोकन गरेपछि महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताउनुभयो। उहाँका अनुसार अहिले धेरैजसो ठाउँमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ। यसले प्रदूषण र स्वास्थ्य जोखिम बढ़ाउने हुँदा महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गरिरहेको छ। केन्द्रमा जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनः प्रयोगका लागि पठाइने र जैविक फोहोर बन्चरे डाँडातर्फ व्यवस्थापन गरिने कार्यवाहक मेयर डंगोलले जानकारी दिनुभयो। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 17 बस्ने 32 वर्षीय पूजा साई, सप्तरीको बोदेवर साई नगरपालिका 3 का 20 वर्षीय दीपक शाह, सर्लाहीको बसवरिया गाउँपालिका 3 का 41 वर्षीय जंग मंगल प्रसाद निषाद र रामेछापको मन्थली नगरपालिका 3 की 37 वर्षीय मीना श्रेष्ठ खत्री रहेका छन्। पूजाले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 17 लाख, दीपकले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 5 लाख, जयमंगलले ब्रुनाई पठाइदिने भन्दै 1 जनाबाट 4,38,000 र मीनाले यूएई पठाइदिने भन्दै 1 जनाबाट 6 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ललितपुरमा ग्रीन रन आयोजना, मुकेश पाल प्रथम। र काठमाडौँ महानगरको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति 35%। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
13: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान।
14: सूचना, मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
13: रेडियो लुम्बिनी एफएम 96.8 MHz।
14: शान्तिको आवाज, शान्तिको आवाज।
15: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढ़ाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
17: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
18: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
17: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
18: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
20: हाम्रा सेवाहरू
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
21: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
22: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
23: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
24: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
23: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
25: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-75-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
18: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
26: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
18: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
25: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
27: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
27: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोवा बोहिया रूपन्दे।
2: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो।

0: व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: शिव अब म बेस्तरी खुसी, म त अहिले त
4: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडी

0: जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855059934।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो वो इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

0: अर्घा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि। शर्तहरु लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470-24870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेल, मोबाइल 98570-21757 र 98472-96228।
9: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए, बीसीएस, आईटी, बीबीए में सीमित सीटहरूको लागि नया भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98570-85188, 98570-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
16: ए जान्त जान्त
17: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
12: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
18: डर लाग्नु निद्रा नलाग्नु
16: अनौठा विचार आउनु
18: निराशा बढ्नु खुसी नहुनु
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
18: छटपटी हुनु चिटचिट पसिना आउनु
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
16: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
3: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: केसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली भिडन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999
7: साउथ क्यूआर भए
8: ए भन्नुस् त मेसेज आएको छैन
9: घरी एसएमएस आएन

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: ढिलो तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-5702-42-471, फोन 071-5062-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-0-26-37-111 र 98-0-26-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
10: फोन नम्बर 071-5136-41-535-641।
11: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा
9: यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: केको छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कइल जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
19: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
18: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
17: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
18: फल फूल और साग पात बच्चा के खाना साथ साथ
19: सब मिल के खियावल जाए,
18: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
19: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
18: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
19: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ,
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: सिकलसेल रोगको एक जानकारी।
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
5: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
7: ए ल ल, लिनुहोस् भाइ।
6: अनि दाई, कति भयो पैसा?
7: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
8: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडीबाट 10 हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने भएछु। सी बाबु म व्यस्तरी खुसी म त अहिले त अब त म त बच्यो भनेको छ नि म
6: सुँगै सुँदा रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्त पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 9855509934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण

0: तिम्रो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: बर्जर घर रंग रौनक घर रमन दुवे रंगीन बनाउने आकर्षक अफर आज बर्जर पेंट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जितने मौका साथ ही स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुहोस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9742969228
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: नानी खाना खाना आऊ
11: लाउ दिनुस
10: हात धोयौ
11: धोइसके बाबा
10: त्यसरी

0: ले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ। जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
1: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त।
0: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
2: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
3: नेपाल सरकार विज्ञापनको
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
3: साउथ क्यूआर भयो
4: है? ए, बगनुस त मेसेज आएको छैन। घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
15: तपाईँमा टाउको दुखी रहने, धेरै मिठो ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
13: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806335111 र 9806321354।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
17: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 0175136041 5356041।
19: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
20: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
21: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
20: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
21: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
22: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
5: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
4: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस, नेपाली कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सरकारले अझ बढ़ी संवेदनशील र जिम्मेवार बन्न आग्रह। विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त, मन्त्री परिषद बैठकद्वारा मिटर ब्याज सम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न हुवावे कम्पनीद्वारा नयाँ प्रविधि सार्वजनिक, विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने दावी। अन्नको भाव फेरि बढ्न थाल्यो, अझै पनि लागत मूल्य पाउन नसकेको किसानहरूको गुनासो। काठमाडौँका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान समितिको आग्रह। निर्माणाधीन पानी ट्याङ्कीमा निसासिएर दाङको तुलसीपुरका दुईजनाको मृत्यु, गुल्मीको धुरकोटमा 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण। भैरवा भन्सारबाट गत आर्थिक वर्षमा 1 खर्ब 5 अर्ब राजस्व संकलन, सबैभन्दा बढ़ी मोटरसाइकलबाट। र काभा पुरूष भलिबलमा नेपाल काजाकस्तानसँग पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब खबर विस्तारमा। आज बीपी कोइरालाको 45औं स्मृति दिवस नेपाली कांग्रेस र बीपी चिन्तनसँग आबद्ध संघ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन्। बीपी कोइराला प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्थ्यो। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनैतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुन्नीमा तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबुआमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सृजनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बीपीको 45औं स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन्। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मधव कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोडिएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेको छ। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवालाई अन्तर्राष्ट्रिय उडानलाई शुल्क छूट दिने निर्णय गरेको छ। आजको मन्त्री परिषद बैठकले 2085 भदौ मसान्तसम्मका लागि यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क 7% छूट हुने तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट हुने निर्णय भएको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यो निर्णयले दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न र वायुसेवा कम्पनीलाई आकर्षित गर्न सहयोग पुग्ने सरकारको दावी छ। अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न पूर्ववर्ती सरकारले समेत यस्ता छूट दिँदै आए पनि हालसम्म दुवै विमानस्थल पूर्ण क्षमतामा चल्न सकेका छैनन्। त्यस्तै मन्त्री परिषद बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्य, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासक पदम शैलेन्द्र राज कुँवरलाई नियुक्त गर्ने निर्णय गरे। पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै अनुचित लेनदेन र मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने र निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। यसै गरी गणेश नेपालीको आमहत्या घटनाको सम्बन्धमा उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने र शिक्षा समता शुल्क र स्वास्थ्य सम्बन्धी शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि आजको मन्त्रीपरिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। नेपालमा सौर ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप थिर भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाईले सौर ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी दुईवटा नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले आज काठमाडौँमा एक कार्यक्रमका बीच फ्यूजन सोलर 9 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रिड फार्मिङ विद्युत ऊर्जा भण्डार प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार फ्यूजन सोलर पीवी ठूला क्षमताको सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसै गरी यसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भाँडा भण्डारण गर्ने, माग बढ़ेका नेता पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको संस्थागत कायम गर्न राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबट हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी छ। नेपालमा जल विद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाइन ऊर्जा प्रविधिको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको बाहु फेरि बढ्न लागेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य वृद्धि बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेटमा 50 रुपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेटमा 450 बढ़ेर 500 रुपियाँ पुगेको छ। त्यस्तै मध्यम अण्डा 420-470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद अधिकारीले अण्डाको माग नेपालमा दैनिक झण्डै 45 लाखवटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाखको हाराहारीमा झरेको छ। जेठको अन्तिममा एकपटक क्रेट अण्डाको 550 रुपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य रु 573 रुपियाँ 60 पैसा पर्न आउने संघको दावी छ। पोखरेलले भाउ बढे पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले कुन ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई गृह जिल्ला फर्काउने कार्य अघि बढ़ाएको छ। अहिले होल्डिङ सेन्टरमा बसिरहेका उनीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनिएको छ। बुद्धभूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार ती परिवारहरूको नेपालभर कतै पनि घर जग्गा रहे नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत जाँचफुझ गरिएको थियो। विभागले ती परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूको थाई ठेगाना भएका सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिश गरेको हो। उनीहरूको डिजिटल विवरण, आवेदन फारम र संलग्न कागजात सहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको समितिले जनाएको छ। सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका 29 जनाको नाम सार्वजनिक गरिएको छैन। दाङको तुलसीपुर उपमहानगरपालिका सहर हजुरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थाई घर सल्यानको माल्टा भई हाल तुलसीपुर नबस्ने कमल गिरी र घनश्याम गिरी रहनु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायक उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मृतक कमल ठेकेदार र घनश्याम मिस्त्री हुन्। दुवैजनाले घर निर्माणको ठक्का लिएर काम गर्दै आएका थिए। मृतक दुवैजना काका भतिज रहेको पनि प्रहरीले जनाएको छ। निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निसासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। ट्याङ्की भित्र छिर्दा भर्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजन अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ। स्थानीयले पानी ट्याङ्कीमा मानिस रहेको देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए। रूपन्देहीको बेलैया स्थित भन्सार भैरवा भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 लक्ष्यको 92% राजस्व संकलन गरेको छ। मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि 1,13,66 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 1,05,02 करोड़ मात्र राजस्व संकलन भएको हो। लक्ष्य अनुसारको राजस्व संकलन हुन नसके पनि आर्थिक वर्ष 2081-82 भन्दा असुली दरमा सुधार भई 10.33% वृद्धि भएको हो भन्सार कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2081-82 1,09,33 करोड़ राजस्व संकलन लक्ष्य तोकिएकोमा 95,19 करोड़ मात्र संकलन भएको थियो। भन्सार कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला 8 वटा आर्थिक वर्ष 2075-76 यता 77-78 बाहेक कुनै पनि आर्थिक वर्षमा लक्ष्य पूरा हुन सकेको छैन। भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले गत वर्षको साउन र चैत महिनामा बाहेक अरू महिनामा लक्ष्य पूरा गर्न नसकेको बताउनुभयो। भैरवा भन्सारबाट सबैभन्दा बढ़ी मोटरसाइकल राजस्व संकलन भएको छ। कार्यालयका अनुसार सबै प्रकारका 1,78,000 थान मोटरसाइकल आयात हुँदा 21,76,41,29,000 रूपियाँ राजस्व संकलन भएको छ। गुल्मीको धुरकोट गाउँपालिकाले 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण गरेको छ। धुरकोट गाउँपालिका छ धुरकोट रजस्थलको ऐतिहासिक कोत र बुढीकोट जोड्ने गरेर धुरकोट ग्रेट वाल निर्माण गरेको हो। अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुरकोट ग्रेट वाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ। धुरकोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले पर्यटकलाई कम्तीमा 1-2 दिन घुमेर दुर्घटना बास बस्ने बनाउन गाउँपालिकाले पर्यटकीय संरचनाहरूको निर्माण गरिरहेको बताउनुभयो। उहाँले ऐतिहासिक धुरकोट कोत र संग्रहालय विचित्र गुफा बुढीकोट ग्रेट वाल शहीद पार्क र झल्याकोटको एकीकृत विकासमा आफूहरूको जोड़ रहेको बताउनुभयो। धुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले 3,13,68,621 रूपियाँको लागतमा ऐतिहासिक धुरकोटकोट क्षेत्र पूर्वाधार निर्माण तथा धुरकोट ग्रेट वाल निर्माण गरिएको जानकारी दिनुभयो। बुढीकोट क्षेत्रमा आकर्षक ग्रेट वाल सहित विशाल संरचना निर्माण गरिएको पर्यावरणीय हिसाबले अझ धुपी अझ आकर्षक बनाउन अमला टिमुर तेजपत्ता धुपी कल्की कपूर अम्बा बेलपत्र असारे फूल बर पिपल कटहर लगायतका प्रजातिलाई 2,000 बिरुवा रोपिएको जनाएको छ। र नेपाल राष्ट्रिय पुरूष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपको पहिलो खेलमा कजाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आजदेखि शुरू भएको च्याम्पियनशीपको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको हो। नेपाल कजाकिस्तानसँग 25-19, 25-21, 32-34, 29-25, 15-9 पराजित भएको हो। जुलाई 19 तारीकसम्म हुने च्याम्पियनशीपमा पाकिस्तान सहित नेपाल कजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले हरिहजुर थापाको कप्तानीमा प्रतिस्पर्धा गरिरहेको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। आज बीपी कोइरालाको 45 स्मृति दिवस नेपाली कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै भेटवार्ता। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बन्न आग्रह। विशेष अदालतको अध्यक्षमा वासुदेव शर्मा आचार्य नियुक्त मन्त्री परिषद बैठकद्वारा मिटर ब्याज सम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न हुवावे कम्पनीद्वारा नयाँ प्रविधि सार्वजनिक विद्युत प्रणालीको थायित्व कायम राख्न सहयोग गर्ने बानी। अण्डाको भाउ फेरि बढ्न थाल्यो अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो। र काठमाडौँका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान काठमाडौँका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान समितिको आग्रह। निर्माणाधीन पानी ट्याङ्कीमा निसासिएर दाङको तुलसीपुरमा दुईजनाको मृत्यु, गुल्मीको धुरकोटमा 1 किलोमिटर लामो धुरकोट ग्रेटवाल निर्माण। भैरुवा भन्सारबाट गत आर्थिक वर्षमा 1.5 खर्ब राजस्व संकलन, सबैभन्दा बढ़ी मोटरसाइकलबाट। र काभा पुरूष भलिबलमा नेपाल काजकास्तानसँग पराजित। अवस्था अपराह पाँच बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: नागरिक भई सभ्य नागरिक को परिचय दिऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिका को कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा को पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही

0: कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
2: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
1: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: डढिलो बाटो बचौ र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: होइन श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
8: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
7: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
8: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
7: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन? बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
8: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
7: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
9: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौर घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
9: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सौजी क्युआर भए
17: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
18: घरी एसएम

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
15: 9857-21-835।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य
1: सीधा कुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क
3: अहिले बेलुकीको 6 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय।
0: मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण।
1: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने।
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र।
1: र एनएसजीएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
1: शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डु महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो।
0: मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदमबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री, पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
1: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका एक एक जना रहेका छन्। जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेपाल सरकार र व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोड़फोड़ गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान पावर व्यवसायहरूलाई प्रति श्रमिक 50 100 डलरसम्म बुझाउन दबाव दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाई छ। यसैगरी निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क, मेडिकल खोप र दर्ता खर्चसहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा अहिलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकार भित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
0: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढ़ाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यसहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजन गर्दैछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशनपछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्व, संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद बढ़िरहेको छ।
1: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नुभएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
7: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
7: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
7: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
9: NBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय, मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2,00,000 बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बालबालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नुभएको छ।
12: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने, 1,000 दिनका आमाहरू भनेर हाम्रा एउटा मुख्य पोषणको र खोपको उसमा 1,000 दिनका आमा भनेर समूहहरू छन्, हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुनसक्छ। तर त्यो चिज नहुँदा पनि कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने, दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड़ दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्।
13: अब मधेस र लुम्बिनी प्रदेश बढ़ी कुपोषित बालबालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ, के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त?
12: पोषण आफैमा यो क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो। साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन्, यसमा केही न केही असर त परेको छ। तर अब हामीले यो दुई कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढीभन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा चाहिँ यो प्रयत्नमा विशेष जोड़ चाहिँ दिएका छौं।
13: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
12: यहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौं, उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ। प्रदेश तहमा पनि थोरै बजेटहरू छुटेको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तै लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरी नआउने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
13: बाल बालिकालाई कुपोषित नै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
12: त्यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्लोगान पनि गरेका छौँ र अब घर परिवार अथवा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौँ भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बालबालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बालबालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा र बालबालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गर्यौं भने भोलिका दिनमा ती बालबालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धान देखाएको कुरा छन्, हामीले पनि देखेको छौं। र त्यस गरी बालबालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ 5 वर्षपछि 10 वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन 1 गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत 4 गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित 11 जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन। जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
1: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पाल संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डे 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा छरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
15: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदान दानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्यांकन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
5: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.67 अर्ब कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5.18 अर्ब रूपियाँमा किनबेच भएको छ।
6: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
5: अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनिया नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
6: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढ़ी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। युवा आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाफदेताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यसअघि फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाण्डुमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, करातेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखत अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
5: मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
6: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिक लाई 30,000 रूपियाँसम्म अतिरिक्त भर्ना भार पर्ने,
5: दिल्लीमा ककरोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
6: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
10: राजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बस्ने, यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने।

0: एउटा त्यहाँ बस्ने हुन्थे, लाउने दबाई पनि खान्छ भने दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marka Hati Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870.
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479. मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
6: होइन पुर्खे बा, किन के
7: भयो?
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
6: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए, क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक.
8: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071562744, 562744.
9: हाय दैव, फेरि मदिर खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
11: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला. हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ.
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
12: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
14: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
6: ए जान्त जान्त.
11: होइन, के भयो बाबु? ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ. सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो. मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश.
15: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो किन नि, के भो सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
16: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो
19: ला मरे के हो?
9: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
23: होइन, के खुसीको खबर हो दाजु?
22: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
23: हो र?
22: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
24: जिल्लो तपाईँको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018।
25: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
26: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
25: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
26: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
25: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
27: ए
0: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
25: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
5: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
27: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
28: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
29: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
30: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
31: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
30: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
31: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
30: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
31: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
30: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोबा बोहिया रूपन्देह।
6: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
11: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी।
30: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। आज बीपी कोइरालाको 45 स्मृति दिवस, नेपाली कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। मनसून जन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बन्न आग्रह। विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त, सरकारद्वारा मिटर ब्याज सम्बन्धी सबै कच्चा लिखतहरू अवैध घोषणा। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न हुवावे कम्पनीद्वारा नयाँ प्रविधि सार्वजनिक, विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने दावी। अण्डाको भाउ फेरि बढ्न थाल्यो, अझै लागत मूल्य पाउन नसकेको किसानहरूको गुनासो। काठमाडौँका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान समितिको आग्रह। महिनावारीको समयमा हुने छुवाछुत र भेदभाव अन्त गर्न सरकारवालाको चासो, निर्माणाधीन पानी ट्याङ्कीमा निसासिएर दाङको तुल्सीपुरमा दुईजनाको मृत्यु। गुल्मीको धुरकोटमा 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण, भैरवा भन्सारबाट गत आर्थिक वर्षमा 1.5 खर्ब राजस्व संकलन, सबैभन्दा बढ़ी मोटरसाइकलबाट। र काभा पुरूष भलिबलमा नेपाल कजाकिस्तानसँग पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब खबर विस्तारमा। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस नेपाली कांग्रेस र बीपी चिन्तनसँग आबद्ध संघ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन्। बीपी कोइराला प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्थ्यो। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण रहेको छ। विक्रम सम्वत 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनैतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्नीमा तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबुआमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सृजनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बीपीको 45 औं स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थागत र इतर पक्षले आज छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन्। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदमबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई शुल्क छूट दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले 2085 भदौ मशान्त सम्भका लागि यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क 100% छूट दिने तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यो निर्णयले दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न र वायुसेवा कम्पनीलाई आकर्षित गर्न सहयोग पुग्ने सरकारको दावी छ। अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न पूर्ववर्ती सरकारले समेत यस्ता छूट दिँदै आए पनि हालसम्म दुवै विमानस्थल पूर्ण क्षमतामा चल्न सकेका छैनन्। यस्तै मन्त्री परिषद बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्य, श्रम अदालतका अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुंवरलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ। यस्तै अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू, कच्चा लेखतहरू अवैध घोषणा गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। यसै गरी गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने र शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार सँगै विद्युत प्रणालीलाई थप स्थिर भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी दुईवटा नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले आज काठमाडौँमा एक कार्यक्रमका बीच फ्यूजन सोलर 9.0 अर्थात 9 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रीड फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनी अनुसार फ्यूजन सोलर पीवी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन र व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबट हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेटमा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। त्यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा मूल्यमा बिक्री भएको भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573 रूपियाँ 60 पैसा पर्न आउने संघको दावी छ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनुभयो। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई गृह जिल्ला फर्काउने प्रक्रिया अघि बढ़ाएको छ। अहिले होल्डिङ सेन्टरमा बसिरहेका उनीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनिएको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार ती परिवारहरूको नेपालभर कतै पनि घर जग्गा रहे नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत जाँचबुझ गरिएको थियो। विभागले ती परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूको थाई ठेगाना भएका सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिश गरेको हो। उनीहरूको डिजिटल विवरण आवेदन फारम र संलग्न कागजात सहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको समितिले जनाएको छ। सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका 29 जनाको नामावली सार्वजनिक गरिएको छ, जसमा सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चक, महोत्तरी, झापा, भोजपुर लगायतका जिल्ला स्थायी ठेगाना भएकाहरू छन्। महिनावारीको समयमा हुने छुवाछुत वा भेदभावलाई अन्त गर्न सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सरकारवालाहरूले चासो राखेका छन्। महिनावारी नियमित र प्राकृतिक विषय भएकाले यसलाई विभेदको विषयको रूपमा बुझ्न नहुने उनीहरूको भनाइ छ। राधा फाउण्डेशनले आज बुटवल लुम्बिनी प्रदेश सांसद तथा पत्रकारहरूसँग आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले महिनावारीका समयमा हुने विभेदका विषयमा खुलेर आवाज उठाउन ऐक्यबद्धता समेत जनाएका छन्। कार्यक्रममा राधा फाउण्डेशनका संस्थापक अध्यक्ष तथा मर्यादित महिनावारी अभियन्ता डाक्टर राधा पौडेलले महिनावारीलाई अपवित्र र अस्वस्थ अवस्थाको रूपमा नबुझ्न सबैलाई आग्रह गर्नुभयो।
2: भनेको सस्तो पर्छ त, बाहिरबाट इन्डियाबाट लिएर आएको अथवा ट्याक्स फ्री गरेर सोसियल इन्टरप्राइज गर्ने चित्र म्याडमहरू जस्तो संस्थालाई फाइदा हुँदैन। एनजिओहरूलाई गर्ने, सानो सानो युवा क्लबहरूले गर्ने, अपाङ्गता भएका व्यक्तिहरूले गर्ने, ट्रान्सजेन्डरहरूको संस्थाहरूले गर्ने जस्तो पुँजी थोरै हुन्छ, जो साँचो अर्थमा व्यापारी पनि होइन, त्यस्तो संस्थाहरूलाई ट्याक्सले खास फाइदा गर्दैन. रोजेर छानेर यस्तो खालको संस्थाहरूलाई चाहिँ ट्याक्स फ्री गर्नुपर्छ, र मेटेरियल अथवा के अरे तालिम दिने कुरा, मार्केटिङ गर्ने कुरा सरकारले गर्नुपर्छ भन्ने बारेमा कुरा भएको छ. त्यसै कारणले गर्दा आजको दिनमा बाँडिएको महिनावारी सामग्री मर्यादित महिनावारी मैत्री छैन. मर्यादित महिनावारी मैत्री सामान हुनको लागि खेतीलाई केही हानि हुन भएन, केही विभेद हुन भएन, हावा पानी माटो कसैलाई पनि दुःख दिन भएन, र खोल्टीलाई पनि दुःख भएन. त्यति गरियो भने मात्रै मर्यादित महिनावारी मैत्री के अरे सामान हुन्छ.
1: कार्यक्रममा अभियन्ता गोविन्द खड्काले महिनावारी महिलाको विषय भनेर व्यवस्था गर्दा समाज पछाडि परेको औल्याउँदै महिलाको महिनावारीलाई लिएर गरिने विभेदलाई साझा समस्याको रूपमा बुझ्न आग्रह गर्नुभयो. प्रदेश सांसदहरू भगवती अधिकारी, विष्णुपन्थी, हेमा बेलबासे, जमुना ढकाल लगायतले महिनावारीका नाममा गरिने विभेद र महिलाका सामाजिक, मानसिक र शारीरिक रूपमा हुने हिंसालाई व्यवस्था गर्न नमिल्ने बताउनु भएको थियो. उहाँहरूले यो विषयलाई प्रदेश सभामा समेत छलफलको विषय बनाउने प्रतिबद्धता जनाउनुभयो. दाङको तुलसीपुर उपमहानगरपालिका छ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिएर दुईजनाको मृत्यु भएको छ. मृत्यु हुनेमा स्थायी घर सल्यानको माल्टा भई हाल तुलसीपुर नौ बस्ने कमल गिरी र घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ. इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मृतक कमल ठेकेदार र घनश्याम मिस्त्री हुन्. दुवैजनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए. मृतक दुवैजना काका भतिज रहेको पनि प्रहरीले जनाएको छ. निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निसासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ. ट्याङ्कीभित्र छिर्दा भर्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजन अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ. स्थानीयले पानी ट्याङ्कीमा मानिस रहेको देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए. रूपन्देहीको बेलैया स्थित भैरवा भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 लक्ष्यको 92% राजस्व संकलन गरेको छ. मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि 1,13,66,00,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 1,05,02,00,00,000 मात्र राजस्व संकलन भएको हो. लक्ष्य अनुसारको राजस्व संकलन हुन नसके पनि आर्थिक वर्ष 2081-82 भन्दा असुली दरमा सुधार भई 10.33% वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ. आर्थिक वर्ष 2081-82 1,09,33,00,00,000 राजस्व संकलन लक्ष्य तोकिएकोमा 95,19,00,00,000 मात्र संकलन भएको थियो. भन्सार कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला 8 आर्थिक वर्ष 2075-76 यता 77-78 बाहेक कुनै पनि आर्थिक वर्षमा लक्ष्य पूरा हुन सकेको छैन. भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले गत वर्षको साउन र चैत महिना बाहेक अरू महिनामा लक्ष्य पूरा गर्न नसकेको बताउनुभयो. भैरवा भन्सारबाट सबैभन्दा बढ़ी मोटरसाइकलबाट राजस्व संकलन भएको छ. कार्यालयका अनुसार सबै प्रकारका 1,78,215 थान मोटरसाइकल आयात हुँदा 21,76,41,29,000 रूपियाँ राजस्व संकलन भएको छ. गुल्मीको धुरकोट गाउँपालिकाले 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण गरेको छ. धुरकोट गाउँपालिका छ धुरकोट रजस्थलको ऐतिहासिक कोट र बुढीकोट जोड्ने गरेर धुरकोट ग्रेट वाल निर्माण गरिएको हो. अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुरकोट ग्रेट वाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ. धुरकोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले पर्यटकलाई कम्तीमा 2 दिन घुमेर धुरकोटमा बास बस्ने बनाउन गाउँपालिकाले पर्यटकीय संरचनाहरूको निर्माण गरिरहेको बताउनुभयो. उहाँले ऐतिहासिक धुरकोट कोट र संग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेट वाल, शहीद पार्क र झल्याकोटको एकीकृत विकासमा आफूहरूको जोड़ रहेको बताउनुभयो. धुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी रुद्र पछाईले 3,13,68,621 रूपियाँको लागतमा ऐतिहासिक धुरकोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा धुरकोट ग्रेट वाल निर्माण गरिएको जानकारी दिनुभयो. बुढीकोट क्षेत्रमा आकर्षक ग्रेट वाल सहित विशाल शिवको मूर्ति, सिद्धको मन्दिर र वनभोजका लागि आवश्यक केही संरचना निर्माण गरिएको छ. गाउँपालिकाले ग्रेट वालको दायाँ बायाँ र बुढीकोट क्षेत्रलाई पर्यावरणीय हिसाबले अझ आकर्षक बनाउन अमला, टिमुर, तेजपत्ता, धुपी, कल्की, कपूर, अम्बा, बेलपत्र, असारे फूल, बर पिपल, कटहर लगायतका प्रजातिका 2,000 बिरूवा रोपिएको जनाएको छ. र नेपाल राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएशन कावा च्याम्पियनशीपको पहिलो खेलमा कजाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आजदेखि शुरू भएको च्याम्पियनशीपको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको हो। नेपाल कजाकिस्तानसँग 25-19, 25-21 र 32-34, 19-25 र 15-9 पराजित भएको हो। जुलाई 29 तारीकसम्म हुने च्याम्पियनशीपमा पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले हरिहजुर थापाको कप्तानीमा प्रतिस्पर्धा गरिरहेको छ। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। आज बीपी कोइरालाको 45 स्मृति दिवस, नेपाली कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बन्न आग्रह। विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त, सरकारद्वारा मिटर ब्याज सम्बन्धी सबै कच्चा लिखतहरू अवैध घोषणा। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न हुवाए कम्पनीद्वारा नयाँ प्रविधि सार्वजनिक, विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने दावी। अण्डाको भाउ फेरि बढ़न थाल्यो, अझै लागत मूल्य पाउन नसकेको किसानको गुनासो। काठमाडौँका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान समितिको आग्रह। महिनावारीको समयमा हुने छुवाछुत र भेदभाव अन्त्य गर्न सरकारवालाको चासो, निर्माणाधीन पानी ट्याङ्कीमा निसासिएर दाङको तुलसीपुरमा दुईजनाको मृत्यु। गुल्मीको धुरकोटमा 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण, भैरवा भन्सारबाट गत आर्थिक वर्षमा 1.5 खर्ब राजस्व संकलन, सबैभन्दा बढ़ी मोटरसाइकलबाट। र कावा पुरूष भलिबलमा नेपाल कजाकिस्तानसँग पराजित। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
8: हाम्रा सेवाहरू
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
11: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट
10: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा चेपिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा पोल्ने हड्डी खिएको महिनावारी तथा
13: 37 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
14: पीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
13: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
14: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
13: नेपाली पात्रो अब तपाईको मोबाइलमा
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: 4-5 दिन भयो होइन, 5-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधानत संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 को दफा 18 को उपदफा 1 बमोजिम।

0: ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायीहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायीहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
1: कुनै पनि आउटब्रेक देखिएको छैन, 7 दिन नै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भेलेन्स भनिन्छ, बर्ड फ्लू जुन जुन क्षेत्रमा देखियो त्यस वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केहीदेखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चाहिँ दिन्छ।
0: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि अहिले सभ्यता खडा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले
0: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सुभरी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सुभरी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सुभरी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसम

0: मा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी
1: विशेष गरी कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतया बादल लागिरहेको अवस्था छ भने कोशी बागमती गण्डकी कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ अल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
0: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रृंखला सहभागी छन्।
2: आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
3: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
2: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
8: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी नै पिग्रला, अखन त यही हाम्रो खेती हो।
6: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
8: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
6: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका चार नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ जोड़नी नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
10: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका आठका प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
11: आयुर्वेदमा दुखेको हुनाले मलाई रातो समस्या परेको हुनाले मलाई इलाज गर्न आएको
10: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडेलधुरा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ जोड़नी दुख्ने हातखुट्टा दुख्ने नसजा पिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका पाँच चेला गाउँकी विष्णु अवस्थी।
3: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। पहिला मैले धेरै लामो समय खाएँ, मेरो कम हुँदै गएको छ रोगहरू।
10: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
12: ओपीडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौ हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढ़ाउन सके अझै राम्रो हुन्थ्यो।
10: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरङ्ग तथा ओपीडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
13: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
2: सुखी बुढेसकालको सूत्र के होला? विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
16: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
15: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशी को कनेक्शन।
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने? हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग

0: कुराहरू छन्, ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा, छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
0: अब यसमा कस्तो छ भन्दा, हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने, पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ
1: सन्तान
0: भनेको उनीहरूको उनीहरूको सर्ट एन्ड 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोराछोरी हुन् नि, यिनलाई छिट्टै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
1: तर कतिपय अवस्थामा चाहिँ अंश बन्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै हुने थुप्रै देखिएको छ। तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन तिर गर्नु भएको छ यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
0: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यहाँ केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
2: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर भ्याटसँग सम्बन्धित सबै फर्जी लिखत अवैध

घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उड़ानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि थितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मान्यजी.
2: धन्यवाद.
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
2: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ. राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो.
1: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ. तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
2: गर्न त धेरै कुरा बाँकी छ. हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ. खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ. जनताको पक्षमा उभिएका छौँ.

0: मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
3: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
2: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
3: सम्पर्क 98570-16604, 98470-78505 र 071-514-029।
2: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।
4: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने,
6: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
5: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
5: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
5: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
5: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
5: सिकलसेल रोगको रोकथाम,
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
5: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: स्वास्थ्यमा बुटवल,
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ,
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
9: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
8: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
9: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
8: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
10: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
13: ए ल ल, लिनुहोस् भाइ।
12: अनि दाई, कति भयो पैसा?
13: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
14: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठास घोल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
13: धेरै समय मोबाइल चलाइसि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
14: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
14: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
19: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना

0: गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
2: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: रमिला तिमीले के भन्न खोजेको के हो भन, धक्नमा नि भन न।
5: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
4: किन त्यस्तो गरेको होला त?
5: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
4: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
6: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्पी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री

0: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852409034। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुँगै सुँगारे रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855505934।
6: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए, इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए, जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका देवखुरी नेपाल।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधि।
9: कांग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
10: सम्भावना म त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
9: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर शुरूमा प्रमुख विश्व समाचार।
11: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागु औषध तस्करी, लागु औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
9: साँझपखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
12: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उप कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
13: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
12: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
14: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौ नि, उद्योग कारखानाहरू यस्तो छ त्यो, र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेर्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट श्रम निरीक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
12: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी आउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। BBC काठमाडौँ।
9: अब अर्को विषय, नेपाली कांग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
10: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजेदेखि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मान्जी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
9: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
10: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ। अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अलि दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ। पछाडि फेरि जुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त टिकेटै गरेको भरमा यो हुनै पर्छ. अब यत्रो वैज्ञानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्न भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नवीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ. त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो.
15: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
10: मद स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने अधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन. होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त पल्ला, तर त्यो अन्तत त गाह्रो हुन्छ टिक्नलाई.
15: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
10: सम्भावनामा त्यति धेरै देखिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई असहवादी अथवा त्यसबाट ठुलै खती हुने काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन.
15: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
10: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन सक्ने उहाँको भिजन जुन थियो, दीक्षित जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो जो यथार्थको धरातल उभिन्छ भनेको अहिलेको यथार्थ त यो नयाँ पिढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि, यथार्थको धरातल त त्यही हो. हामीले बुझ्दा त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ.
15: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
10: दुवै पक्षले अहिलेको अब त्यत्रो वैज्ञानिकता पाइसकेको छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेको छ, अब त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले. होइन समूह भए समूह एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो. अब आफूले उनीहरूले भनेकै यस्तो यो भनेर बाहिर बस्ने तर जनमत चाहिँ छैन भने त भएन नि त. कि त महाधिवेशन हुनेछ, त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो. अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई. त्यसकारणले अब मेरो विचारले त सायद चुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ.
15: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल. अब एउटा प्रसंग संक्षेपमा. सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ. निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए. प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज्ड व्यक्ति पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्. बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ. साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ. उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ. अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
11: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ. यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्तत साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
15: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
16: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: यति बेला रातिको 9 बज्यो।
1: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
2: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
1: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
3: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
1: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाइ खुवाऊ।
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
7: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
8: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
9: सिकल सेल रोगको एक जानकारी।
10: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
9: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
10: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
11: जन्डिस हुने,
10: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
10: पक्षघात समेत हुने,
11: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
10: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
10: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
10: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
11: रक्त अल्पताको उपचार गराउनु पर्छ।
10: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
10: धेरै तनाव लिनु हुँदैन।
11: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
10: सिकलसेल रोगको रोकथाम।
11: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
10: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
11: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
5: स्वास्थ्यमा बुटवल
10: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि निकैका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पाउनु है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के भयो बाबा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्री.
2: जुनको उज्यालोले अध्यारो हटाइरहोस्, जुनको उज्यालोले अध्यारो हटाइरहोस्, मनका सबै पीडा समयले बिर्साइरहोस्. मीठा शब्द र मधुर संगीतको साथ लिएर शुभरात्रि कार्यक्रमले तपाईको मुहारमा मुस्कान छाइरहोस्, जुनको उज्यालोले अध्यारो हटाइरहोस्, मनका सबै पीडा समयले बिर्साइरहोस्. नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम शुभरात्रिमा. तपाईको म आवाजको दुनियाँको प्रतिनिधि इज्जत कण्डेल उपस्थित भएको छु. कार्यक्रम बीबीसी नेपाली सेवालाई त्यही आउने गर्छ र तपाईँ भर्खर मात्र रेडियो ट्युन अन गर्नुभएको छ भने सोध्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 MHz को ध्वनि तरंगमा कार्यक्रम शुभरात्रि र तपाईँ हामीलाई www.radiolumbini.org लगइन गरेर संसारभरबाट मिठो साथ दिन सक्नुहुन्छ. त्यस्तै हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन सँगै फेसबुक लाइभमा पनि तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ र तपाईँका मिठा मिठा सन्देशहरू छन् भने र आफ्नो आफन्तजन प्रियजनलाई सन्देश पुर्याउनु पर्नेछ भने शुभरात्रि सन्देश तपाईँले मजाले पोस्ट गर्न सक्नुहुन्छ. हाम्रो फेसबुक लाइभमा गएर तपाईँले सर्च गर्नुहोला रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी. त्यहाँ हामीलाई प्रत्यक्ष भेट्न सक्नुहुन्छ र कमेन्ट बक्समा तपाईँका मिठा मिठा सन्देशहरू छोड्न सक्नुहुनेछ. सँगै तपाईँसँगको सयात्रामा जुट्नेछौ हामी करिब 10 बजेसम्म. मिठो साथ रहनेछ र गीत संगीत त रहने नै छ. सँगै तपाईँका लागि केही गजल मुक्तकहरू पनि हामी वाचन गर्ने प्रयत्न गर्नेछौ र कार्यक्रमलाई अझै सुमधुर बनाउने प्रयास गर्नेछौ, जसको लागि तपाईँले हामीलाई साथ दिनुपर्ने हुन्छ. र तपाईँ हामी फोन गर्न चाहनुहुन्छ भने 071-562-012 यो नम्बरमा तपाईँले कल गरेर तपाईँका गजल मुक्तकहरू छन् भने सुनाउन सक्नुहुन्छ. अथवा तपाईँका केही रचनाहरू छन् भने पनि सुनाउन सक्नुहुन्छ. यदि रचनाहरू छैनन् भने पनि केही छैन, तपाईँले आफ्नो आफन्तजन प्रियजन समक्ष आफ्नो मिठो सन्देश यहाँबाट पुर्याउन सक्नुहुनेछ. ओके, यति भनेर त अब पनि कार्यक्रमलाई अगाडि बढाउँ. यो मिठो सुमधुर साङ्गीतिक आवाजबाट यो साङ्गीतिक आवाजपछि उपस्थित हुनेछौ. हामीसँगै रहनुहोला.

अन्तर नजाओ बिरती गासाना निकै मिठो सुमधुर सांगीतिक आवाज रहेको थियो। पक्कै पनि साथीहरू तपाईका लागि निकै मिठा मिठा गीतहरू सँगै गएकै गजल मुक्तहरू लिएर उपस्थित भएका छौं। तपाईँ हामीलाई फोन कल गर्न चाहनुहुन्छ भने 071-5-62-012 यो लाइन भएर तपाईँ आउन सक्नुहुन्छ र मजाले कुराकानी सँगै तपाईँका सन्देशहरू यहाँबाट सम्प्रेषण गर्न सक्नुहुनेछ आफ्नो आफन्तजन प्रियजन समक्ष। सँगै तपाईँका सन्देशहरू हामी वाचन गर्नेछौ। तपाईँ हामीलाई कमेन्ट गर्दै गर्नुहोला। हाम्रो रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आईडी रहेको छ, त्यहाँ प्रत्यक्ष गइरहेका छौं हामी र मजाले त्यहाँ कमेन्ट बक्समा तपाईँका मिठा मिठा सन्देशहरू छोड्नुहोला, जुन सन्देशहरू हामी यहाँ कार्यक्रमको पछिल्लो समयमा पक्कै पनि वाचन गर्नेछौ र तपाईँका सन्देशहरू तपाईँका आफन्तजन समक्ष पुर्याउने प्रयत्न गर्नेछौ। पक्कै पनि हामी गजल मुक्तकहरू धेरै जोड्ने प्रयास गर्नेछौ। यति बेला तपाईँको लागि एउटा गजल सुरु हुन्छ, प्रेमिल गजल रहेको छ। यो गजल सुरु हुन्छ यसरी: तिम्रो मुस्कानले मेरो संसार उज्यालो बनायो, तिम्रो मुस्कानले मेरो संसार उज्यालो बनायो, निर्जीव यो मनलाई प्रेमले फेरि जगायो, तिम्रो नाम उच्चारण गर्दा मनमा बसन्त फुल्छ, तिम्रो नाम उच्चारण गर्दा मनमा बसन्त फुल्छ, हर पलको प्रतीक्षाले जीवनलाई सजायो, आँखाभरि तिम्रै सपना ओठमा तिम्रै कुरा, आँखाभरि तिम्रै सपना ओठमा तिम्रै कुरा, दूरीले पनि प्रेमलाई झन गहिरो बनायो, रिसाए पनि अन्त्यमा तिमी नै सम्झनामा हुन्छौ, रिसाए पनि अन्तमा तिमी नै सम्झनामा हुन्छौ, मायाले हरेक चोटलाई सहजै भुलायो, जीवनको अन्तिम मोडसम्म साथ दिउँ दुवैले, हो जीवनको अन्तिम मोडसम्म साथ दिउँ दुवैले, विश्वासको डोरीले प्रेम सधैँ बाँधिरह्यो, निर्जीव्य मनलाई प्रेमले फेरि जगायो, हर पलको प्रतीक्षाले जीवनलाई सजायो, दूरीले पनि प्रेमलाई झन अझ गहिरो बनायो, मायाले हरेक चोटलाई सहजै भुलायो, विश्वासको डोरीले प्रेम सधैँ बाँधिरह्यो, विश्वासको डोरीले प्रेम सधैँ बाँधिरह्यो।

आई लव यू भन्नै जानिन, आँखाले सबै भन्यो। आई लव यू भन्नै जानिन, आँखाले सबै भन्यो। मौन भएर पनि मनले तिम्रै नाम जप्यो। शब्दहरू ओठमै आए फेरि लाजले रोकिए। शब्दहरू ओठमै आए फेरि लाजले रोकिए। धड्कनले प्रेमको सन्देश चुपचाप तिमी समक्ष पुर्यायो। तिमी मुस्कुराउँदा मेरो संसार नै फक्रिय नै हुन्थ्यो। तिमी मुस्कुराउँदा मेरो संसार नै फक्रिय नै हुन्थ्यो। तिमी टाढा हुँदा हरेक सास अधुरो झै बित्यो। मनमा माया अथाह थियो, व्यक्त गर्नै सकिन। मनमा माया अथाह थियो, व्यक्त गर्नै सकिन। समयले धेरै अवसर दियो, समात्न पनि सकिन। आज पनि तिम्रो सम्झनाले निद्रा चोर्छ रातभरि। आज पनि तिम्रो सम्झनाले निद्रा चोर्छ रातभरि। अधुरो त्यो स्वीकारोक्तिले मनलाई अझै पोलिरह्यो। मौन भएर पनि मनले तिम्रै नाम जप्यो। धड्कनले प्रेमको सन्देश चुपचाप तिमी समक्ष पुर्यायो। तिमी टाढा हुँदा हरेक साँझ अधुरो नै बित्यो। समयले धेरै अवसर दियो, तर समात्न मैले सकिन। अधुरो थियो स्वीकारोक्तिले मनलाई अझै पोलिरह्यो। हो पोलिरह्यो। ओके, यो गजल रहेको थियो तपाईँको लागि भर्खर मात्र। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम शुभरात्रि, रेडियो लुम्बिनी 96.8 MHz ध्वनि तरङ्गमा। तपाईँ सन्देशहरू छोड्दै गर्नुहोला। रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडीमा गएर तपाईँले त्यहाँ हामीलाई प्रत्यक्ष भेट्न सक्नुहुन्छ र कमेन्ट बक्समा तपाईँको सन्देशहरू छोड्नुहोला र ती सन्देशहरू हामी पक्कै पनि भाषण गर्नेछौँ। एउटा गजल, त्यसपछि एउटा गीत बज्छ, त्यससँगै हामी पक्कै तपाईँका सन्देशहरू लिनेछौ। यति बेला फेरि पनि एउटा गजलतर्फ नै लाग्न चाहन्छु। तिमी भेटिएदेखि जिन्दगी नै गीत बनेको छ। तिमी भेटिएदेखि जिन्दगी नै गीत बनेको छ। मेरा हरेक धड्कनमा तिम्रो प्रीत बसेको छ। आँखाले बोलेका कुरा शब्दले भन्नै सकेनन्। मौनको त्यो भाषा प्रेम अडिग बनेको छ। जति टाढा भए पनि दूरी हार मान्दैन। जति टाढा भए पनि दूरीले हार मान्दैन। विश्वासको पुलले मन सधैँ जोडिएको छ। तिमी एउटा मुस्कानले दिनभर उज्यालो हुन्छ। तिम्रो एउटा मुस्कानले दिनभर उज्यालो हुन्छ। मेरो हरेक खुसीमा तिम्रो नाम लेखिएको छ। हात समय सँगै हिँड्ने सपना अझै बाँकी छ। हात समय सँगै हिँड्ने सपना अझै बाँकी छ। समयको प्रत्येक मोडमा तिम्रो साथ खोजिएको छ। माया भनेको केवल भेटघाटको नाम होइन प्रिय। माया भनेको केवल भेटघाटको नाम होइन प्रिय। दुई आत्माले सम्बन्ध सधैँ समातिएको छ। मेरो हरेक धड्कनले तिम्रो प्रीत बसेको छ। मेरो हरेक धड्कनमा तिम्रो प्रीत बसेको छ। मौनको त्यो भाषामा प्रेम अडिग बनेको छ। विश्वासको पुलले मन सधैँ जोडिएको छ। मेरो हरेक खुसीमा तिम्रो नाम लेखिएको छ। समयको प्रत्येक मोडमा तिम्रो साथ खोजिएको छ। हो प्रिय, तिम्रो साथ खोजिएको छ।

ओके यो मिठो सांगीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। कार्यक्रम शुभरात्री सँगै हुनुहुन्छ र म तपाईँको साथमा छु इज्जत कण्डेल भन्ने मलाई प्रविधिबाट मेरो साथ छ सुन्दर बस्यालको। ओके हामीसँग केही सन्देशहरू प्राप्त भएका छन्, ती सन्देशहरू यहाँबाट वाचन गर्न चाहन्छु। साथीहरूका सन्देशहरू रहेका छन्। मोना राई लिम्बुजीको सन्देश रहेको छ। हेलो सर दर्शन, नमस्कार। म

धनकुटा बाट सुन्दैछु सबैमा शुभ सपनी एण्ड गुड नाइट ओके बाई भन्नुभएको छ। मुना राई लिम्बोजीले यति बेला हामीलाई शुभ सपनी कार्यक्रम धनकुटाबाट सुनेर साथ दिँदै हुनुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई र आगामी दिनमा पनि यस्तै साथ र समर्थन दिँदै जानुहोला। त्यस्तै रहेको छ सोना कन्दवाजीको सन्देश रहेको छ। सेवारो नमस्कार सर हजुर भन्नुभएको छ। कार्यक्रम सुन्दैछु म तेह्रथुमबाट सोना कन्दवा। शुभरात्री छ साथीहरूमा भन्नुभएको छ। प्यारी साथीहरूमा अप्सरा खड्का सबिना कन्दवा सुनिता भण्डारी सुस्तानी भुजेल आमा अप्सरा बस्नेत अप्सरा थापा अंजिता मल्ल सम्झना सुनवार श्रीजला सापकोटा कल्पना साम्पाङ विनिता गिरी सरिता राई बिना मगर रंजू मगर सुबिता थारू लक्ष्मी चौधरी रूपा चौधरी मनसुन तामाङ उर्मिला दियाली श्रीराज महत टीकाराम सुनवार हीरा बहादुर लगाई लीलाराज कान्दवा काम्बाङ सँगै कुश डुंगाना समीर सहयोगी केशव सेन्चुरी भरत रावत देवमान देवान मनिषा छेत्री सरिता खत्री तुलसा बेटवाल एलिसा फुची राधिका कार्की मीना घिसिङ विनिता थामी लेखक पान्तवा रतन शमशेर थापा युक्त प्रसाद श्रेष्ठ दया लिम्बु र पूर्वबाट भन्नुभएको छ। सोना कन्दवाजी थ्याङ्क यू सो मच हामीलाई यति बेला तेह्रथुमबाट साथ दिनुभएको छ। यो मिठो सन्देश र साथको लागि विशेष आभार। आगामी दिनमा पनि यस्तै साथ दिँदै जानुहोला। त्यस्तै अर्को सन्देश रहेको छ सौरभ केसीजीको लेख्नु भएको छ। हेलो दादा गुड नाइट म बागचोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झना चाहन्छु भन्नुभएको छ। आफ्नो श्रीमती र छोरालाई सम्झिनु भएको छ। यति बेला आफ्नो घर बागचौ नगरपालिका आठ रहे पनि हामीलाई भारतको गुजरातमा रहेर यो मिठो साथ दिनुभएको छ। थ्याङ्क यू सो मच। यो सन्देश पक्कै पनि पाउनु भएको छ। उहाँको आफ्नो श्रीमती र उहाँको छोराले पक्कै पाउनु भएको छ। सन्चय हुनुहुन्छ भनेर पक्कै पनि यो सन्देश जनाउनु भएको छ इन्डियाबाट सौरभ केसीजी। थ्याङ्क यू सो मच यो साथको लागि। आगामी दिनमा पनि यो साथ दिँदै जानुहोला। त्यस्तै अर्को सन्देश रहेको छ ढकाल धर्मराजको। लेख्नु भएको छ दर्शन नमस्ते रात्रिकालीन अभिवादन कार्यक्रम प्रस्तुत आज्यू। म ढकाल धर्मराज बिरतामोड छापाघर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत शुभरात्री सन्देश राख्न पर्दा मेरा आफन्तजन घर परिवार र साथीहरूमा हुनुहुन्छ आशिष नयन सुमे लिम्बु सन्दिनी सरस्वता पोखरेल बिल्सा राई एलिसा लिम्बु हिक्मत हिमा राई वरूण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बोबी श्री मगर निमा शेर्पा अल्का बन्तवा स्काई नवीन पूजा लकान्द्री सँगै पूर्वेली आकाश राई बसन्त श्रेष्ठ प्रीति थामी कमला मुखिया सुनु सुनिता रचना चौहान एक्शन विराज राई मञ्जना राई काली कमला बनेम अभागी सृजना राज खले मगर प्रवीण मगर लभ स्टार सन्तोष छेत्री विष्णु खनाल जीवन फावेन एलिना राई समीसा राई अनिसा राई रत्नबहादुर थापा गगन तेह्रथुमी त्यस्तै गीता भण्डारी सहयात्री सारू तारा भुजेल सलिना पोखरेल कला लिम्बु सरना गुरूङ हर्पल रोशनी प्याकोली गीता लिम्बु अस्मिता बस्नेत अनिता बस्नेत कल्पना साम्पाङ भूमिका राई अस्मी सोताङ शान्ति बिसी शमशेर लिम्बु चक्र वान्तवा गुरा सरोज सुसारा सँगै शुक्रराज रसाइली सानु कमला अमित किरात राई लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना शुभरात्रि शुभ सपनीको कामना गर्न चाहन्छु भनेर धेरैभन्दा धेरै साथीलाई सम्झाउनु भएको छ। हामीलाई यो सन्देश पठाएर ढकाल धर्मराजजीले यति बेला हामीलाई झापा वृत्तामोड घर भए पनि हामीलाई दुबईबाट यो सन्देश पठाउनु भएको छ। थ्याङ्क यू सो मच प्रदेशबाट पनि मिठो साथ दिनुभएकोमा।
त्यस्तै माया आशुतोषजीले गुड नाइट अल भनेर सर्ट एन्ड स्वीट एसएमएस गर्नुभएको छ। थ्याङ्क यू सो मच माया आशुतोषजी, गुड नाइट अल भन्नुभएको छ। सम्पूर्णलाई तपाईँको सन्देशको लागि विशेष आभार। आगामी दिनमा पनि हामीलाई साथ दिँदै गर्नुहोला। त्यस्तै अर्को सन्देश रहेको छ काली कमला लिम्बुनी। हेलो नमस्ते सेवारो, म सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला लिम्बु तापेजुङको घर भई हाल कुवेतबाट शुभरात्रि। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरूङ, मीडिया प्रेमी निर्मला बनेम, सृजना विश्वकर्मा, खुशी यमुना विष्ट, अतीत अञ्जना अञ्जान राई, सूरज राई तुम्छ, नम्रता शेर्पा, छेम निर्दोष, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, कुमार प्रजा, ढकाल धर्मराज, अरूण भण्डारी, मुना मुखिया, पूर्वेली आकाश राई, रमेश साम्पाङ, तिलक साम्पाङ, हरपल रोशनी, विष्णु खनाल, दीपक राज वालिङ पूर्वेली, देवमान देवान, हजारमान राई, घायल अभिरमान सुनवार, टेकराज पोमा, मिलन काकी अन्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना सहित शुभरात्री भन्न चाहन्छु। बाई बाई भन्नुभएको छ। यो सन्देश काली कमला लिम्बुनी जीले पठाउनु भएको छ। उहाँ सयपत्री मीडिया ग्रुपको मेम्बर भन्नुभएको छ। सँगै ताप्लेजुङ घर भई हाल कुवेतबाट यो सन्देश पठाउनु भएको छ। थ्याङ्क यू सो मच यो मिठो साथको लागि। त्यस्तै अर्को सन्देश रहेको छ सानुमाया शेर्पा, गुड नाइट अल फ्रेन्ड्स भनेर सर्ट एन्ड स्वीट एसएमएस गर्नुभएको छ। थ्याङ्क यू सो मच यो मिठो साथको लागि सानुमाया शेर्पाजी। हामीलाई आगामी दिनमा पनि यस्तै साथ दिँदै जानुहोला। त्यस्तै रहेको छ हीरा बहादुर लकाई जीले सन्देश पठाउनु भएको छ। गुड नाइट सोना शीष, म त बुटोलबाट अफलाइन रेडियो सेटबाट सुन्दैछु भन्नुभएको छ। थ्याङ्क यू सो मच हामीलाई अफलाइन रेडियो सेटबाट यति बेला साथ दिँदै हुनुहुन्छ। बुटोलमा रहेर सोना शीषलाई सम्झनु भएको छ, सायद सोना कन्दवाजीलाई सम्झनु भएको छ। पक्कै पनि थ्याङ्क यू सो मच हीरा बहादुर लकाईजी यो मिठो साथको लागि। त्यसै टंक राईजीले सन्देश पठाउनु भएको छ, लेख्नु भएको छ हेलो नमस्कार, म टंक किरात कञ्चनपुरबाट सबैमा सुमधुर सम्झना भन्दै शुभरात्री भन्नुभएको छ। सर्ट एन्ड स्वीट सन्देश पठाउनु भएको छ कञ्चनपुरबाट। यो मिठो सम्झनाको सन्देश पठाउनु भएको छ साथीहरूलाई टंक राईजीले। थ्याङ्क यू यो साथको लागि। आगामी दिनमा पनि सन्देश पठाउँदै गर्नुहोला। ओके, आज धेरैभन्दा धेरै सन्देशहरू प्राप्त भएका छन्। पक्कै पनि तपाईँको साथ हाम्रा लागि निकै नै अतुलनीय प्रेम रहनेछ। यसर्थ पनि तपाईँको साथ समर्थन अझै धेरैभन्दा धेरै अपेक्षा गर्छौं। आगामी दिनमा पनि तपाईँका धेरैभन्दा धेरै सन्देश र हामीलाई कार्यक्रम जति सक्दो शेयर गरेर साथ दिनुहोला फेसबुक लाइभमा, ताकि धेरैजनाले अझै कार्यक्रम सुनेर साथ दिनुहुनेछ र अझै तपाईँका लागि हामीले कार्यक्रमलाई सुधार गरेर अझै धेरै राम्रो गराएर अगाडि बढाउनेछौ भन्न चाहन्छु। पक्कै पनि अब पनि हामी सन्देश लिन सक्दैनौ भन्ने कुरा आएको छ, करिब करिब समय सकिन आँटेको कुरा आएको छ। पक्कै पनि साथीहरू सुनेर साथ दिनुभयो हामीलाई www.lumbini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन र लुम्बिनी प्रदेश आसपासको क्षेत्रबाट 96.8 MHz ध्वनि तरंगबाट साथ दिनुभयो। त्यस्तै फेसबुक लाइभबाट सन्देश पठाएर र सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई विशेष आभार र हृदयभरिको प्रेम सम्पूर्ण श्रोतालाई। र आगामी दिनमा पनि हामी अपेक्षा गर्छौं तपाईँका अझै धेरैभन्दा धेरै सन्देश यति धेरै आओस् कि हामीलाई कार्यक्रममा तपाईँका सन्देश प्रसारण गर्न पनि अझै हम्मे हम्मे पर्ने तरिकाका तपाईँका धेरै सन्देशहरू प्राप्त होस् यो अपेक्षा गर्न चाहन्छौ। तपाईँको त्यो अमूल्य प्रेमको हामी पर्खाइमा छौं र फोन गर्न चाहने साथीहरूले पक्कै पनि फोनको लागि पनि हामी टेलिफोन लाइन खुल्ला गर्नेछौ। 071-562-0012 को लाइन भएर आउन सक्नुहुन्छ। एकबेर रहदा इज्जतले सधैँ भन्ने कुरा, रातको समय छ कतै चुक्क लाउनु भुल्नु भयो कि एकचोटि ख्याल गर्नुहोला, आउलो गजवार लाउनु भुल्नु भयो कि एकचोटि ख्याल गर्नुहोला, कोटमा धिया वा चपो बाँध्नु भएको छ कि एकचोटि चेक गर्नुहोला, र बर्खाको याम छ यताउति यात्रा गर्दाखेरि आफूलाई एकदमै ख्याल गर्नुहोला, बाढी पहिरो आउने जोखिम एकदमै छ यसर्थ पनि आफूलाई ख्याल गरेर यताउति हिँड्नुहोला, र केही गर्मी अझै पनि गएको छैन तराईका क्षेत्रहरूमा यसर्थ पनि पानीको धेरै सेवन गर्नुहोला, र घर बाहिर हिँड्दा बोतलमा पानी छाता लिएर हिँड्नुहोला, घरमा कोही बिरामी पो हुनुहुन्छ कि औषधि सेवन पो गर्न भुल्नुभयो कि एकचोटि ख्याल गर्नुहोला, र
तपाईले घरमा पाल्नु भएको घरपालुवा जनावर पनि हुन सक्छन्, हैन? उनीहरूलाई रातको समयमा तिर्खा लाग्न सक्छ, यसर्थ उनीहरूको लागि पिउन सक्ने भाँडोमा पानी राखिदिनु होला र आफूलाई स्वस्थ व्यस्त राख्नको लागि धेरैभन्दा धेरै ख्याल गर्नुहोला। अन्तमा यो मिठो समुद्र सांगीतिक आवाज राख्दै मलाई प्रविधिबाट मिठो साथ दिने सुन्दर बस्यालसँगै म तपाईँको आवाजको दुनियाँको प्रतिनिधि अर्को हप्ता भेट हुने बाचा अनि वन्दन मध्ये आजको श्रृंखलाबाट आगे चाहन्छु। यहाँको शुभ वितोष, शुभरात्री, शुभ सपना।

0: लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: different relationship.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Generation gap. Pahai na pahai huncha break. Oh no, tension career ko. Confusion education ko.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Tragedy attraction.
1: Khulduli. Harek din. बेलुकी 9 बजे नमस्कार हामी khulduli.com को श्रृंखलामा छौं थुप्रै श्रृंखलाहरू मध्ये आजको श्रृंखलामा हामी नयाँ विषयवस्तुमा तपाईहरूसँग छलफल गर्दैछौं कुराकानीहरू गर्दैछौं हामी khulduli.com तपाईहरूले वर्षौंदेखि रेडियोबाट सुनिराख्नु भएको छ लाखौं लाख श्रोताहरूले सुनिराख्नु भएको छ 100 भन्दा बढी एफएम स्टेशनबाट यो कार्यक्रम यहाँहरूको सामु आइराखेको छ र युट्युबमा फर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईँहरूले हामीलाई हेर्दै हुनुहुन्छ हामी लाखौंमा होइन करोड़ौं दर्शकहरूको बीचमा हामी khulduli.com को कार्यक्रम मार्फत तपाईँहरूसँग कुराकानी गरिरहेछौं तपाईँहरूसँग हामी छलफल गरिरहेछौं र तपाईँहरूको मनको खुल्दुलीहरूलाई मेटाउने कोशिश गरिरहेछौं त्यसको वैज्ञानिक उत्तरहरू खोजिरहेछौं र आजको श्रृंखलामा पनि हामी एकदमै तपाईँहरूको महत्वपूर्ण खुल्दुली जुन खुल्दुली धेरै धेरै व्यक्तिहरूमा हुन सक्छ त्यसको जवाफ पाउन सक्नु भएको छैन आज हामी त्यो विषयवस्तुसँग सम्बन्धित त्यो व्यक्ति नै त्यो समुदायको एउटा प्रतिनिधित्व हुने गरी हामीसँग एकजना व्यक्तित्व हामीले निम्त गरेका छौं र आज हामी यौनिक अल्पसंख्यकहरू भनेर जुन तपाईँहरूले सुनिराख्नु भएको छ नि शब्द त्यो भनेको के हो त्यो कस्तो समुदाय हो उहाँहरूको चाहिँ यौन यौनिकता कस्तो हुन्छ यौन जीवन कस्तो हुन्छ कसरी उहाँहरू चाहिँ समुदायमा बसिराख्नु भएको छ व्यवहार गरिराख्नु भएको छ योसँग सम्बन्धित तपाईँहरूको थुप्रै खुल्दुलीहरू हुन सक्छ हाम्रो सुझाव पेटिकामा अथवा सुझावमा पनि तपाईँहरूले धेरै धेरै त्यस्तो सुझावहरू पनि दिनुभएको छ कतिपय चाहिँ फेसबुकमा मेसेन्जरमा पनि साथीहरूले चाहिँ फ्रेन्ड रिक्वेस्ट गर्दाखेरि कुराकानीहरू गर्दाखेरि पनि म त यस्तो हो मलाई त यस्तो मनपर्छ भन्ने कुराहरू पनि गर्नुभएको छ त्यसैले यो सबै चिजहरूको उत्तरको लागि हामीसँग एकजना साथी हुनुहुन्छ उहाँलाई khulduli.com स्वागत गरौं स्वागत छ र यहाँको परिचय पनि यहाँ आफैले दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ त्यसैले परिचय पनि दिनु
2: नमस्ते मेरो नाम सिमरन सेजन म चाहिँ आफूले आफूलाई ट्रान्सजेन्डर महिला भनेर पहिचान गराउँछु र मेरो प्रनाउन्स सिहर म अहिले हाल चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु र विगत तपाईँको 9 वर्षदेखि यही समुदायसँग प्रत्यक्ष सरोकार राख्दै यहाँ हाम्रो समुदायको चाहिँ वकालत मानवाधिकारको क्षेत्रमा काम गरिरहेको छु
1: तपाईँले आफूलाई ट्रान्सजेन्डर भन्नुभयो त्यो के हो त्यहीँबाट सुरु गरौँ न
2: अब ट्रान्सजेन्डर भनेको के हो भनेर बुझ्नको लागि हामीले हाम्रो शरीरको यौनाङ्ग मन र दिमागलाई बुझ्न एकदम जरुरी छ अब ट्रान्सजेन्डर भन्नाले सामान्य हिसाबमा भन्नुपर्दाखेरि तपाईँ जन्मिँदाखेरि जुन चाहिँ यौनाङ्ग लिएर जन्मिन्छौ अब तपाईँको यौनाङ्ग लिङ्ग लिएर जन्मियो भने हामी बालक भन्छौ योनि लिएर जन्मियो भने हामी बालिका भन्छौ र पनि बढ्ने क्रममा समाजले त्यही यौनाङ्गको आधारमा एउटा सामाजिक भूमिका तोकिदिएको छ नि सर होइन जस्तो कि छोरा मान्छे भएपछि यो प्रकारको हुनुपर्छ छोरा मान्छेको भूमिका यस्तो यस्तो हुन्छ छोरा मान्छेले गर्नुपर्ने कार्यहरू यो हो छोरा मान्छेको हाउभाव यस्तो हुन्छ अथवा छोरी मान्छेको हाउभाव यस्तो हुन्छ भनेर एउटा भूमिका तोकिदिएको छ नि त होइन त्यो भूमिकामा अघि जन्मिएका ती बालक अथवा बालिका जुन यौनाङ्ग जुन दुईटा खुट्टाको बीचको यौनाङ्ग हुन्छ पुलिङ्ग र स्त्रीलिङ्ग लिएर जन्मेका बालक बालिका हुर्कने बढ्ने क्रममा त्यो इंगित गरिएको यौनाङ्गको भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्तिलाई चाहिँ हामी ट्रान्सजेन्डर भन्छौ है जस्तो कि मेरो कुरा गर्नु पर्दाखेरि म बालक भएर जन्मेको मेरो दुईटा खुट्टाको बीचमा जन्मिँदाखेरि यौनाङ्ग लिङ्ग नै थियो अनि समाजले मेरो परिवारले लिङ्गकै आधार त्यो यौनाङ्गकै आधारमा मलाई छोराको नामकरण गरिदियो नवीन सेक्सन राखिदियो जतिखेर मलाई म को हो भने पनि थाहा थिएन होइन र समाजले देखिएको बुझाइएको हाम्रो समाजमा बुझाइएको पढाइएको पहिलेदेखिबाट दुईटा खुट्टाको बीचमा यौनाङ्ग भए जुन चाहिँ यौनाङ्ग हुन्छ त्यसको आधारमा नामकरण गरिदिने र त्यो अनुरूपको चाहिँ हामीले समय भने समाजको एउटा अपेक्षा चाहिँ पछि गएर यो पुरुष बन्छ होइन यसले वंश अगाडि बढाउँछ बाहिरको काम गर्छ समाजदेखिको एउटा प्रेजेन्टेसनको एउटा भूमिका छ नि त्यो भूमिकामा ऊ फिट हुन्छ र एउटा पुरुष कहलिन्छ भनेर सोचिएको थियो मेरो परिवारले पनि समाजले पनि आफन्तले पनि तर हुर्कने बढ्ने क्रममा मेरो एजमा पुगेपछि जुन हामीसँग शारीरिक मानसिक भावनात्मक विकास हुन्छ नि शारीरिक गुणाङ्गको त्यो
3: अरू किशोर अवस्थामा
2: प्रवेश गर्दाखेरि सामान्य हिसाबमा सबै बालबालिका यो त्यो समाजले तोकिदिएको भूमिकासँग फिट हुने गरेर हुर्कँदैनछ अब म पनि समाजले मलाई पुरुष भएको हेर्न चाहन्थ्यो मेरो परिवारले पुरुषको भूमिकामा देख्न चाहन्थ्यो तर मेरो मनभित्र मेरो दिमागमा चाहिँ कहिले पनि त्यो पुरुष भावहरू उत्पन्न भएन समाजले मलाई पुरुषको हावभावमा देख्न थालेको थियो तर मभित्र कसैले नसिकाइकन मभित्र आफै प्राकृतिक रूपमा चाहिँ महिलाको हावभावहरू विकास भइरहेको थियो मेरो दिमागले पनि मलाई महिला नै भनेर ठान्थ्यो र महिला भनेर मलाई डाइरेक्ट गर्थ्यो र हामी सबैलाई थाहा छ हाम्रो दिमागले हामीलाई जस्तो डाइरेक्ट सो समाजले एकातिर तिमी पुरुष हौ भनेर मलाई त्यो भावना विचारहरू लागिराख्दाखेरि म भित्र महिला भाव विकास हुँदाखेरि चाहिँ म आफूले आफूलाई कन्फ्युजन थियो कि म छोरा हो कि छोरी हो कि होइन म छोराको जस्तो बिहेभियर किन गर्न सक्दिनँ होइन मलाई सोसाइटीले तिमी पुरुष हौ भनेर भनिराख्दाखेरि किन मैले त्यो मान्न तयार छुइनँ भनेर मेरो दिमागले मेरो मनले जहिले पनि त्यो 13-14 वर्षको उमेरबाट मलाई त्यो फरकपन महसुस भएदेखिबाट एउटा एजमा पुगेर मैले आफूले आफूलाई नचिन्दासम्म चाहिँ थुप्रै किसिमको चुनौतीहरू चाहिँ मैले भोग्नु परेको थियो कि अनि स्कुल पढ्दाखेरि पनि साथीभाइले चाहिँ छक्का हिजरा जस्तो उपनाम दिन्थ्यो है यो त केटा भएर केटी जस्तो हाव गर्छ यो त हिजरा हो यो छक्का भन्ने उपनाम दिन्थ्यो र मैले आफूले आफूलाई चिन्न नसकिरहँदाखेरि त्यो नाम दिँदाखेरि चाहिँ यति धेरै गाह्रो हुन्थ्यो कि सर स्कुल पढ्दाखेरि होइन अनि क्लास 7 मैले कहिले पनि टोयलेट युज गर्न सकिनँ पुरुषको टोयलेट होइन किनकि पुरुषको टोयलेट जाँदाखेरि त्यहाँ मोलेस्ट हुन्थ्यो मलाई होइन यसको यौनाङ्ग के छ भन्ने केटाले तान्दिन खोज्थ्यो अनि त्यो मलाई डर लाग्थ्यो है अनि मलाई आत्मग्लानी पनि हुन्थ्यो त्यतिखेर किन मलाई भगवान्ले यस्तो बनाइदियो किन मलाई छोरा भएर ऊ यो केटाहरू जस्तै बनाइदिएन कि मलाई एउटा केटी किन बनाइदिएन किन मलाई यो दोसाथमा राखिदियो भने मैले जहिले पनि भगवान्लाई सराप थियो कि भगवान्को त हामीले आशीर्वाद लिन्थ्यो नि सो मैले जहिले पनि भगवान्लाई सराप थियो कि किन तिमीले मलाई मात्र यस्तो बनाइदियो भने हरेकचोटि मैले भगवान्लाई गाली गर्थ्यो अनि मैले हरेकचोटि आफूले आफूलाई गिल्ट पाउँथेँ कि अनि त्यसको प्रश्नको जवाब मलाई कहिले पनि थिएन कहिले पनि पाएन स्कुलमा किनकि हाम्रो स्कुलमा पछि उसले पढ्दै जाँदाखेरि यो भावना विकास हुँदै गयो होइन सर अनि म कन्फ्युजनमै थियो म छोरा हो कि छोरी हो जस्तो अथवा म जस्तो व्यक्ति संसारमा म मात्रै एउटै होला भनेर त्यो एउटा दोसाथमै बाँचिरहेको थियो अनि स्कुल पढ्दाखेरि अब स्त्रीलिङ्ग पुलिङ्ग अथवा नपुंसक लिङ्गको कुरा गर्छ होइन अनि नेपाली पढाउँदाखेरि पनि हाम्रो त्यो व्याकरणमा स्त्रीलिङ्ग पुलिङ्ग आउँदाखेरि केटा र केटीको अथवा महिला र पुरुषको परिभाषा दिइन्थ्यो त्यो नपुंसक आउँदाखेरि नन लिभिङ थिङ्सको पुरुष परिभाषा दिँदाखेरि चाहिँ साथीहरू चाहिँ मलाई हेरेर हाँस्थ्यो कि अनि त्यतिखेर पनि एकदम गाह्रो हुन्थ्यो अनि हजुरले भने जस्तै कतिखेर मलाई महसुस भयो भन्दाखेरि मलाई 13-14 वर्षको उमेरबाट म फरक छु भनेर महसुस थियो तर एकिनका साथ म यही समूहको हो अथवा म हो यो भनेर बुझ्नको लागि मलाई 24 लागेछ है तपाईँ आफै कल्पना गर्नुहोस् हामी सबैले 13-14 वर्षको उमेरबाट आफ्नो यौनिकता इन्जोय गर्छौँ होइन तर मलाई मेरो युनिकता बुझ्नकै लागि मलाई 24 पार गर्नु पर्यो भने मैले आफ्नो युनिकता इन्जोय गर्न त 30 कटेपछि मात्रै मैले आफ्नो युनिकता इन्जोय गरेको होइन सो मलाई मैले आफूले आफूलाई कसरी बुझेँ भन्दाखेरि स्कुल पढ्दाखेरि साथीहरूले मलाई छक्कै हिजो सँगसँगै होमो भनेर जिस्काउँथे कि अनि त्यतिखेर जतिखेर म हुर्कने त्यति टिनेज लेभलमा थियो त्यतिखेर यो होमो भन्ने शब्द पनि बुझाइएको त्यति प्रचारमा आएको ट्रान्स भन्ने शब्द झन् सुन्दै नसुनेको शब्दहरू थियो अनि मैले गुगल गरेँ सर होइन गुगल होमो सेक्सुअल होमो भन्ने होमो सेक्सुअलै भयो थाहा थिएन मलाई होमो भन्ने शब्द मात्रै सर्च गर्दाखेरि त्यहाँ केटाकेटाको सेक्सुअल बिहेभियर भएको परिभाषा चित्रण भिडियोहरू भेटाएँ होइन
3: केटाकेटाको
2: अनि त्यो भेटाउँदाखेरि मलाई पनि त्यो डेफिनेसन मलाई पनि फिट भएको पाइनँ क्या सर किन भन्दाखेरि म त आफूले आफूलाई केटी ठान्थेँ नि त महिला ठान्थ्यो तर त्यहाँ केटाकेटाको सम्बन्ध बिचको सम्बन्धलाई मात्रै हो म भन्छ भनेपछि झन् म कन्फ्युजन भयो कि ए भगवान् म चाहिँ कुन चाहिँ क्याटेगोरीमा हो म के हुन्छ भनेर बुझ्दै जाँदाखेरि एकचोटि पत्रिकामा नेपाल अन्नपूर्ण पोस्ट जस्तै लाग्छ अथवा साप्ताहिक मलाई त्यो कन्फ्युज भएँ त्यसमा चाहिँ यो त्यसोलिङ्गी व्यक्तिहरू त्यसोलिङ्गी भन्ने शब्दहरू त्यो शब्दको चाहिँ ब्युटी पाजेन्टको न्युज आयो कि आर्टिकल आयो अनि त्यो त्यहाँ लेखेको क्यारेक्टर त्यहाँ डिफाइन गरेको व्यक्तित्वहरूको त्यो कथाहरू सबै मसँग मिलेको जस्तो लाग्यो कि अनि बुझ्दै जाँदाखेरि त अनि म जस्तो व्यक्तिलाई त त्यतिखेर थर्ड जेन्डर ट्रान्सजेन्डर भनिँदो रहेछ भने अलिकति एकिन भयो अनि अलिकति होप पनि जाग्यो सर. अनि त्यो सम्बन्धी काम गर्ने संस्था निलिरा समाज भन्ने थाहा पाइसकेपछि मैले 197 हाम्रो नेपाल दूरसञ्चारमा फोन गरेर निलिरा समाजको नम्बर मागेँ. अनि त्यो नम्बर मागेपछि म निलिरा समाजमा गइसकेपछि मलाई मैले काउन्सिलिङ लिएँ. काउन्सिलिङ भनेको मतलब मेरो पहिचानको विषयमा. अनि त्यसपछि बल्ल मलाई चाहिँ 24 वर्षको उमेरमा चाहिँ म फरक रहेछु, फरक इन टर्म्स अफ म महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्ति रहेछु भनेर थाहा पाएँ सर.
3: एकदमै महत्वपूर्ण कथा तपाईँले जे कथा भन्नुभयो, यो थुप्रो हजारौं हजार चाहिँ हाम्रो व्यक्तिहरूले यस्तो खालको पीडामा भोग्नुभयो होला, अझै पनि हुनुहुन्छ होला. त्यसैले पनि तपाईँहरू जस्तो व्यक्ति आएर यी कुराहरू भनिदिनुपर्ने, कुराकानीहरू गरिदिनुपर्ने यसको महत्व छ होइन. र उहाँले छोटोमा भन्दाखेरि, यति लामो कथालाई मैले छोटोमा भन्दाखेरि, जन्मिने बेलामा पुरुषको अङ्ग अथवा लिङ्ग लिएर जन्मिएको भए भने पनि उहाँको जुन भित्री आत्माले, दिमागले म त पुरुष होइन नि, म त महिला हो भन्ने सोचिराख्नु भएको थियो होइन. त्यसले गर्दा त्यो यति ठूलो द्वन्द थियो. अब चाहिँ लिङ्गको हिसाबले अथवा चाहिँ यौनाङ्गको हिसाबले लिङ्ग हुने, तर चाहिँ व्यवहारको हिसाबले अथवा सोचको हिसाबले चाहिँ तपाईँ चाहिँ महिला जस्तो हुने. अनि महिला जस्तो हुनेको त यो नि हुनुपर्ने थियो, तर तपाईँसँग यो नि छैन. यस्तो खालको चाहिँ व्यक्तिहरूलाई चाहिँ हामीले ट्रान्सजेन्डर भनेर भनेका रहेछन् होइन. र त्यसलाई नेपालीमा चाहिँ हामीले उल्था गर्दाखेरि तेस्रो लिङ्गी भनेर उल्था गर्यौँ, जुन चाहिँ त्यति पाच्य र त्यति राम्रो शब्दको रूपमा लिइँदैन.
2: अनि तेस्रो लिङ्गी भनेको सबै ट्रान्सजेन्डरलाई चाहिँ यसले चाहिँ परिभाषित गर्दैन होइन. अब हामीले चाहिँ अहिले नेपालको ट्रान्सजेन्डरको नेपाली शाब्दिक अर्थ भन्दाखेरि पारालिङ्गी भन्छौँ. ट्रान्सको मतलब पारा भयो, अनि लिङ्गको मतलब जेन्डर भइहाल्यो, सो ट्रान्सजेन्डर भयो. अनि अब तेस्रो लिङ्गी भन्दाखेरि चाहिँ जो महिला र पुरुषको परिभाषा भन्दा फरक परिभाषा राख्छ नि, म महिला पनि होइन पुरुष पनि होइन भने जुन परिभाषा नन बाइनरी कन्सेप्ट हुन्छ नि, त्यस्तो व्यक्तिलाई चाहिँ हामी तेस्रो लिङ्गी भन्छौँ.
3: अब यसो भएपछि हामीले यो जुन समुदाय भन्यौँ नि, एउटा त हामी ट्रान्सजेन्डर गर्यौँ, अरू को हुन्छन्?
2: अब यसमा हामीले समग्रमा हेर्दाखेरि अहिले तपाईँले सुन्दै आएको हामी सबै सुनेको एलजीबीटीआईक्यू प्लस भन्छौ, कहीँ कतै तपाईँले क्वेयर भन्ने शब्द पनि सुन्नुभयो होला, अनि कहीँ कतै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि भन्ने सुन्नुभयो होला होइन, कहीँ कतै सोजी एक्सी भन्ने पनि सुन्नुभयो होला होइन. यो सबैले चाहिँ तपाईँको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बुझाउँछ होइन. त्यो भनेको एलजीबीटीआईक्यू. यसलाई म सामान्य हिसाबले भन्नुपर्दाखेरि मैले अघि नै भनिसकेँ, यो सबैलाई बुझ्दाखेरि हामीले दुईटा खुट्टाको बीचको यौनाङ्ग, मनको झुकाव र दिमागको पहिचानलाई बुझ्न जरुरी छ होइन सर. सो म अब एलजीबीटीआईक्यू लाई सर हेर्दाखेरि म एलजीबीको कुरा गर्छु, जुन चाहिँ यौन झुकावसँग बढी महत्व राख्छ र बढी तपाईँको त्यसले परिभाषित गर्छ. एल भनेको लेस्बियन, जी भनेको गे र बी भनेको बायोसेक्सुअल. यो तीनटा व्यक्ति चाहिँ तपाईँको यौनिक झुकाव अथवा यौन अभिमुखीकरणको आधारमा छुट्टिन्छ, जुन चाहिँ महिला पुरुष अथवा त्योभन्दा अन्य लैङ्गिक पहिचान राख्ने व्यक्ति पनि हुन सक्छ होइन. जस्तै तपाईँको लेस्बियन भनेको एउटा महिला समलिङ्गी व्यक्ति अथवा समयौनिक व्यक्ति जो चाहिँ जन्मिँदाखेरि यौनाङ्ग महिलाको लिएको अथवा उसको लैङ्गिक पहिचान चाहिँ महिलै भएको व्यक्ति, आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी महिला समलिङ्गी,
3: उनीहरूको यौन व्यवहार, यौन चाहिँ सम्बन्धहरू चाहिँ
2: महिलासँग लैङ्गिक पहिचान महिला राख्ने व्यक्ति. अनि त्यसपछि तपाईँको एउटा पुरुष आफू जस्तै पुरुषसँग पुरुष लैङ्गिक पहिचान राख्ने व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी गे समयौनिक समलिङ्गी व्यक्ति भन्छौँ होइन सर. अनि बायोसेक्सुअल भनेको त्यस्तो व्यक्ति जसको चाहिँ यौन झुकाव चाहिँ आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि हुन्छ र सँगसँगै आफूभन्दा फरक विपरीत लैङ्गिक पहिचान रहेको भएको व्यक्तिसँग पनि उसको यौन झुकाव हुन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ बायोसेक्सुअल भन्छौँ होइन सर. तपाईँको यौन झुकाव, यौन अभिमुखीकरण, सेक्सुअल ओरिएन्टेसन भनेको तपाईँको मनको कुरा हो, अदृश्य हो. तपाईँ कोसँग यौनिक झुकावले, यौन आकर्षणको हिसाबले झुकाव राख्छ त्यो नै त्यो बढी मधुर र दिशाबोध गर्छ, जुन चाहिँ तपाईँले मुखले नभनेसम्म कसैले थाहा पाउँदैन. जतिखेर हामी माया प्रेमको कुरा गर्छौँ नि सर, म तिमीलाई माया गर्छु, आई लभ यु भन्ने बेलामा चाहिँ त्यतिखेर बल्ल यो व्यक्तिहरूले भन्यो भनिसकेपछि मात्र पहिचान गर्ने भएको हुनाले चाहिँ हामीले हेर्दैमा देख्दैमा युञ्जका यो युञ्जका भएको व्यक्तिलाई चाहिँ कहिले पहिचान गर्न सक्दैनौँ र यसै कारणले गर्दाखेरि पनि यो यो पन भएको व्यक्तिहरू चाहिँ अलिकति इन्भिजिबल हुन्छन्।
3: उनीहरूलाई चाहिँ हामीले पहिचान गर्न देख्न समुदायमा देख्नको लागि गाह्रो हुन्छ र उनीहरूलाई आफ्नो पहिचान सहित बाहिर आउन पनि
2: एकदम गाह्रो
3: जस्तो समुदायमा गाह्रो हुन्छ
2: किनकि हाम्रो सोसाइटी नै त्यस्तो छ जहाँ चाहिँ महिला र पुरुषको सम्बन्ध मात्रै एक्सेप्ट गरेको छ। हामीलाई बच्चैबाट पढाउँदाखेरि सम्बन्ध भनेको महिला र पुरुषको मात्रै हो यो नै आधिकारिक हो यो सम्बन्धलाई मात्रै हामी पहिचान गर्छौँ विश्वास गर्छौँ भन्ने सोचले हामीलाई हुर्काइदिएको छ पढाइएको छ बुझाइएको छ नि त त्यसकारण चाहिँ अब त्योभन्दा फरक तपाईँको आकर्षण झुकाव हुने बित्तिकै ध्यान दिएर थुप्रै किसिमको नजरले हेर्ने दोष लगाउने चलन छ होइन तपाईँको विभिन्न उपनामहरू दिँदाखेरि चाहिँ यो स्पन भएको व्यक्तिहरू चाहिँ इन्भिजिबल भएर बस्नुपर्ने अवस्थामा छ अनि हामी सबै अनुमान गर्न सक्छ कि कोही व्यक्ति लुकेर बस्दाखेरि उसको कस्तो खालको किसिमको उसलाई मानसिक पीडाहरू हुन सक्छ
3: एउटा त लाञ्छना लागेर भेदभाव छ अनि उनीहरूले पाउनुपर्ने कुनै पनि खालको सुविधाहरू अरू सामान्य सुविधाहरू पनि प्राप्त गर्नलाई एकदमै गाह्रो स्कुल जानलाई गाह्रो छ कलेज जानलाई गाह्रो छ
2: यो व्यक्तिहरूलाई चाहिँ स्कुल जान कलेज जान अलिकति गाह्रो हुँदैन सर है कसरी तपाईँको जन्मिँदाखेरि ऊ बालक अथवा बालिका भएर जन्मिएको हुन्छ कुनै प्रब्लम हुँदैन
3: भनेपछि लेज के अरे लेजबियन गेज भनौँ न महिला समलिङ्गी पुरुष समलिङ्गी र बाइसेक्सुअलहरूलाई त समस्या भएन
2: भएन किनकि
3: ट्रान्सजेन्डरहरूको लागि चाहिँ
2: यो चाहिँ अब इनभिजिबल इनभिजिबल हुन्छ उहाँले आफ्नो सम्बन्ध खुलाउँदाखेरि सम्बन्ध भन्दाखेरि चाहिँ गाह्रो भयो लेस्बियन गे बाइसेक्सुअलको कुरा गर्नुपर्दाखेरि होइन अब ट्रान्सको कुरा गर्नुपर्दा ट्रान्स व्यक्तिहरूको चाहिँ अब भिजिबल हुन्छ एउटा यो प्रेजेन्टेसनकै आधारमा उनीहरू डिस्क्रिमिनेसन हुन्छ कि सर यो बाहिरी आवरणको बाहिरी आवरण जुन सोसाइटीले देख्न चाहेको आवरण अर्को थियो तर मैले पहिरेको आवरणको आधारमा मेरो प्रेजेन्टेसनको आधारमा चाहिँ ट्रान्स व्यक्तिहरूले चाहिँ समस्या भोग्नु पर्छ जन्मिँदाखेरि उनीहरूले कुनै पनि समस्या भोग्दैन किनकि जन्मदर्दाखेरि जन्मदाखेरि हाम्रो जन्मदर्ता म बालक र बालिकाकै रूपमा हुन्छ
3: होइन
2: तर हुर्कने बनेको एउटा प्रेजेन्टेसन हावभाव बिहेभियर र लैङ्गिक पहिचानको आधारमा चाहिँ हामीले चाहिँ विभेद खेप्नुपर्छ अनि हामी स्कुल पढ्दाखेरि अब तपाईँको 13-14 वर्षको हुँदा जतिखेर हामीले फरक प्रेजेन्टेसन गर्छौँ त्यहाँबाट चाहिँ हामीलाई डिस्क्रिमिनेसन हुन्छ स्कुल पढ्दाखेरि त्यहाँबाट चाहिँ हाम्रो जोड्ने चाहिँ डिस्क्रिमिनेसनको जोड्ने चाहिँ स्टार्ट भएर एट द इन लाइफको सम्म चाहिँ कन्टिन्युस रहिरहन्छ अनि तपाईँको गे पिपलहरूको लेस्बियन पिपलहरूको बाइसेक्सुअलहरूको चाहिँ एउटा मायाको प्रेम मायाको कुरा गर्ने उमेरमा पुगिसकेपछि अभिव्यक्त गर्दाखेरि चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ
3: अभिव्यक्त चाहिँ उनीहरूको फरक हुन्छ। अब हामीले तिनटा क्याटेगोरी गर्यौँ एल जी बी
2: र ट्रान्सजेन्डर
3: त्यसपछि
2: ट्रान्सजेन्डरमा पनि एउटा बालकबाट महिला बनेको जस्तो कि म जस्तो व्यक्ति होइन एउटा चाहिँ बालिकाबाट पुरुष बनेको व्यक्ति पनि हुन्छ उहाँलाई हामी ट्रान्सम्यान भन्छौँ होइन जसको चाहिँ तपाईँको योनि लिएर जन्मेको हुन्छ महिला देख्नुपर्ने समाजको अगाडि ऊ पुरुष भएर अगाडि बढ्छ भने हामी उसलाई चाहिँ तपाईँको ट्रान्सम्यान भन्छौँ है सर त्यसपछि त्यो यो चाहिँ तपाईँको दिमागको कुरा भयो दिमागले तपाईँ पुरुष कि महिला भनेर डिटेक्ट गर्यो तपाईँ त्यो अनुरूप आउँदाखेरि तपाईँलाई गाह्रो भयो अब सबैभन्दा गाह्रो अर्को भनेको चाहिँ इन्टरसेक्स पर्सनलाई जसको चाहिँ जन्मिँदाखेरि दुईटा खुट्टाको बिचमा जुन यौनाङ्ग महिला र पुरुषको भनेर हाम्रो सोसाइटीले डिफाइन गरेको छ साइन्सले डिफाइन गरेको छ नि त सर पुरुष भन्ने बित्तिकै तपाईँको लिङ्ग हुन्छ अन्डकोष हुन्छ क्रोमोसोमको मात्र एक्स र वाई हुन्छ हर्मोनको मात्र यति हुन्छ भनेर डिफाइन गरेको छ नि त यो क्यारेक्टर यो विशेषता यो गुणस्तर लिएर जन्मियो भने तपाईँ पुरुष बालक हुनुहुन्छ अनि योनिको महिलाको विशेषता लिएर अब क्रोमोजोम एक्सको मात्र हर्मोनको मात्र र योनिको आकार प्रकार जुन हाम्रो डेफिनेसन गरेको छ नि व्याख्या गरेको छ त्यो लिएर चाहिँ बालिका भन्छौँ तर त्यो दुईटा बीचको भेरियन्स कुनै पनि बच्चा जन्मिन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ अन्तर्लिङ्गी अथवा इन्टरसेक्स भन्छौँ होइन
3: योनि पनि हुन सक्ने भयो योनि र लिङ्ग दुईटै हुन
2: सक्ने
3: भन्छ नि सानो सानो स्ट्रक्चर
2: हजुर हजुर अनि ठ्याक्क अब यसमा हामीले डिफाइन गर्दाखेरि हामीले स्पष्ट अस्पष्ट भन्ने शब्द प्रयोग त गर्नु भएन होइन तर महिला र पुरुषको त्यो जुन विशेषता हुन्छ नि यौनाङ्गको विशेषता यो शारीरिक ढाँचाको अनि तपाईँको गुणसूत्रको त्योभन्दा फरक कुनै न कुनै विशेषता लिएर जन्मियो भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी अन्तर्लिङ्गी बच्चा भन्छौँ अथवा व्यक्ति भन्छौँ जसको चाहिँ मोर देन 40 भन्दा भेरियन्स हुन्छन् भनेर चाहिँ भनिएको छ। अब सबैबाट ठ्याक्क तपाईँ इक्जाम्पलको लागि तपाईँ र म दुवैजना इन्टरसेक्स बेबी भयो, तपाईँको भेरियन्स र मेरो भेरियन्स फरक हुन सक्छ। त्यस कारण चाहिँ अन्तर्लिङ्गिक बच्चा भन्ने बित्तिकै अब हामीले चाहिँ त्यो डिफाइन गरेको परिभाषा त्यो विशेषताभन्दा फरक हुने बित्तिकै हामी त्यसलाई चाहिँ अन्तर्लिङ्गिक भन्छौँ।
3: भनेपछि यसलाई सजिलो भाषामा बुझ्दाखेरि जस्तो उदाहरणको लागि अब दाढी आएको छ तर चाहिँ स्तन पनि छ होइन, अनि फेरि पिसाब फेर्ने चाहिँ लिङ्ग छ।
2: हजुर हजुर, ठ्याक्क त्यो लिङ्ग भन्ने बेलामा लिङ्गको अब ठ्याक्क लिङ्ग भन्ने बित्तिकै तपाईँको कुनै कुनै पुरुषमा लिङ्ग हुन्छ, यो स्तन पनि अलिकति ठुलो हुन्छ, त्यो भने पनि उसलाई अन्तलिङ्गी भन्न मिलेन छ। अब यो नाङ्गको हिसाबमा यो नाङ्ग उसको चाहिँ पुरुषको
3: होइन, मैले भन्दै थिएँ लिङ्ग पनि छ योनि पनि छ,
2: स्वभाव त्यस्तो हुन सक्छ,
3: स्वभाव त्यस्तो हुन सक्छ, अथवा योनि छ होइन अनि लिङ्ग पनि छ, अनि त्यसपछि तपाईँको दाढी पनि
2: आयो,
3: विभिन्न
2: भेराइटी हुन्छ भनेर डिफाइन गर्न सकेन। यो भन्ने बित्तिकै मैले अन्तर्लिङ्गी व्यक्तिको पहिचानमाथि मैले नाइन्साफ गरेको हुन सक्छ, तसर्थ हामीले बुझ्दा सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको पुरुष यौनाङ्गको डिफाइन गरेको विषय
3: र महिलाको पहिलाको भन्दा फरक खालको दुइटै भएको अथवा फरक खालको होइन भएकोलाई चाहिँ हामीले इन्टरसेक्स होइन इन्टरसेक्स भनेको चाहिँ त्यो
2: यो व्यक्तिहरूको जन्म हुने बित्तिकै उनीहरूको जन्मने बित्तिकै उसको यौनाङ्गको आधारमा उसले चाहिँ हिंसा खेप्नुपर्छ कि। एउटा बच्चा जन्मिने बित्तिकै हामी उसको बाल अधिकारको कुरा गर्छौँ होइन, थुप्रै कुराहरू गर्छ, तर यस्तो खालको नानी बाबुहरू जन्मिने बित्तिकै अब बच्चा जन्मिने बित्तिकै हाम्रो सोसाइटीमा कलङ्क भनेको थुप्रै किसिमको ट्याग लगाइदिएर उसलाई चाहिँ स्टिग्माटाइज गर्ने चलन छ,
3: लुकाइदिने
2: चलन छ,
3: उसलाई मात्रै हुने कि उसको बाबुआमालाई परिवारलाई सबैलाई के छ भन्दा चाहिँ फलानु त यस्तो भएछ, कुन जन्ममा पाप गरेको थियो त्यस कारणले गर्दा यस्तो जन्म,
2: त्यो बच्चाले म त्यस्तै हुन्छु भनेर जन्मेको पनि होइन, हजुर परिवारले पनि यस्तो जन्माउँछ भनेर भने होइन, ऊ जसरी उसको जुन नेचरमा ऊ जन्मियो हामीले त्यसलाई रेस्पेक्ट गर्नु पर्यो, तर हाम्रो ल्याकिङ चाहिँ सोसाइटीमा यो नै छ कि हाम्रो जहिले पनि त्यो तपाईँको पूर्ण बालक बालिका त्यसलाई रेस्पेक्ट गर्ने, पुरुष र महिलालाई रेस्पेक्ट गर्ने, त्योभन्दा बियोन्ड जेन्डरलाई रेस्पेक्ट नगर्ने अथवा महिला र पुरुषको सम्बन्धलाई मात्रै रेस्पेक्ट गर्ने सोचले हामीलाई हुर्काइदिएको पढाइदिएको बुझाइदिएको हुँदाखेरि चाहिँ त्योभन्दा विविध लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषता भएको व्यक्तिहरूलाई चाहिँ अघि पनि सोसाइटीले हेर्ने दृष्टिकोणहरू चाहिँ अलिकति
3: अलिकति फरक छ। एलजीबीटीक्यूआईसम्म
2: क्यू भनेको क्वेयर शब्द होइन सर, अब एलजीबीटीआईलाई समग्रमा बुझाउने छाता शब्द भने चाहिँ क्यू क्वेयरको होइन सर। अब तपाईँ इक्जाम्पलको लागि तपाईँ गे हुनुहुन्छ, म ट्रान्सजेन्डर छु, मैले कुनै फोरममा तपाईँले गे भन्नु परेन, मैले क्वेयर ट्रान्स भन्नु परेन, मैले आम क्वेयर भन्ने बित्तिकै अब हामीले बुझ्न जरुरी छ कि यिनीहरू एलजीबीटीआई भित्रको कोही एउटा समूह हो, सदस्य हो अथवा पहिचान राख्ने व्यक्ति हुन जस्तो बुझ्न जरुरी छ। क्यू भनेको क्वेयर छाता शब्दावली हो होइन, अनि अर्को भाषामा क्यूको अर्को चाहिँ क्वेसनिङ भन्ने पनि हुन्छ। क्वेसनिङ भनेको चाहिँ तपाईँ जुन कन्फ्युजनको पिरियडमा आफूभित्र प्रश्न गरेको अवस्था हुन्छ नि, त्यो पिरियडलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ। कहिलेकाहीँ तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ तर तपाईँले राइट इन्फर्मेसन नपाउँदाखेरि आफूले आफूलाई के भनिरहेको हुन सक्ला, अथवा आफ्नो ट्रान्जेक्सन पिरियडमा म केटा हो कि केटी भनेर आफूले आफूलाई एक्सप्लोर गर्ने बेला हुन्छ नि, त्यो स्टेजलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ सर।
3: अनि एलजीबीटीक्यूआई अरू पनि हुन्छ,
2: अरू पनि थुप्रै छ, A++ भनेर छ होइन, अब ए को कुरा गर्नुपर्दा यो असेक्सुअल होइन, जसको चाहिँ यौन झुकाव यौन एट्राक्सन चाहिँ कुनै पनि व्यक्तिसँग हुँदैन होइन, रोमान्टिक हिसाबले भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ असेक्सुअल भन्छौँ,
3: उनीहरूलाई चाहिँ यौनको कुनै झुकाव छैन, यौन चाहना त हुन्छ होला,
2: अब त्यो पनि व्यक्ति विशेषमा भर पर्न सक्ला, अब यौन झुकाव र यौन चाहना नहुने झुकाव नहुने बित्तिकै चाहना भएन नि त सर, अब कति मान्छेलाई फेरि यिनीहरूलाई रिलिजियसतिर लगाएर जोड दिन्छ कि
3: होइन,
2: त्यो पनि होइन, त्यो रिलिजियस भनेको त एउटा श्रद्धाको विषय हो, जो कोही पनि हुन सक्छ, तपाईँ पनि भोलि कुनै रिलिजियसमा लाग्नु भएर त्यहाँबाट बजेट गरेको कुरा छ भने तपाईँ त्यो चाहना राख्नु हुँदैन भने तपाईँ असेक्सुअल हुँदैन, त्यसको लागि तपाईँको दिमाग र मनबाटै आउनु पर्यो, अनि अब यदि कसैले चाहिँ मलाई कुनै पनि व्यक्तिसँग यौन झुकाव यौन आकर्षण छैन भन्ने बित्तिकै फेरि हामीले चाहिँ कस्तो स्टिगमा ट्याग लगाइदिन्छ,
3: त्यसलाई चाहिँ एकदम भेदभाव गर्ने, त्यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक बनाउने,
2: हजुर त्यो पनि गर्नु भएन, हाम्रो इन्डिभिजुअल व्यक्तिको चोइसेसको कुरा हो, रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू नै हो।
3: म डाक्टर खेम कार्कीको साथ
1: फुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: यहाँहरुले थाहा पाउनुभयो LGBTQI हैन लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर क्वेयर र असेक्सुअलको कुराहरु हामीले गर्यौं अरु पनि खालको क्याटेगोरी
2: अनि प्लस प्लस भनेको अब अझै यो भन्दा बियोन पनि आउन सक्छ हाम्रो समाज प्रगतिशील छ हैन सर हामी सबै अहिले इन्फर्मेसन एक्सप्लोर गर्दै छौं अब पहिला हामी एलजीबी को मात्र कुरा गर्थ्यो पछि टी को कुरा आयो आई को कुरा आयो त्यसपछि ए प्लस को कुराहरु आयो हैन सो जति जति मानव विकास हुँदै गर्छ अब मान्छेहरूले त्यो एक्सप्लोर गर्ने कुराहरू पनि आउँछ र सँगसँगै आफूलाई बुझेर आफ्नो अधिकार क्लेम गर्ने कुराहरू आउने भएको हुनाले चाहिँ त्यो प्लस प्लसलाई चाहिँ त्यतिकै छोडिदिएको योभन्दा बियोन पनि हुन सक्छ स्पेक्ट्रम भनेर
3: स्पेक्ट्रम ठुलो छ भनेर भनेपछि हाम्रो श्रोता साथीहरूले हाम्रो चाहिँ दर्शक साथीहरूले बुझिहाल्नुभयो कि एउटा युनिक अल्पसंख्यकको एउटा ठूलो विभिन्न खालको चाहिँ त्यहाँ चाहिँ अब अङ्ग्रेजीमा त भेराइटिज भनौँ न होइन अथवा चाहिँ विभिन्न खालको व्यक्ति व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ उहाँहरूको एउटा समूहलाई हामीले चाहिँ युनिक अल्पसंख्यक भनेर भन्छौँ र यो युनिक अल्पसंख्यकहरूको अधिकार उहाँहरूको पहिचान उहाँहरूको अधिकारलाई चाहिँ हाम्रो नेपालको संविधानले पनि संरक्षित गरेको छ त्यसैले यो एकदमै महत्वपूर्ण कुरा छ संसारभरि युनिक अल्पसंख्यकहरूलाई चाहिँ हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनको लागि चाहिँ संसारभरि ठूलै धेरै धेरै कामहरू भएको छ र नेपालमा पनि हाम्रो नेपालको संविधान बन्ने बेलामा 2072 सालमा यसलाई पहिचान गरियो अदालतले यसलाई चाहिँ पहिचान गरिनुपर्छ भनेर भन्यो त्यस पछाडि चाहिँ संविधानमै हाम्रो युनिक अल्पसंख्यकहरूको उहाँहरूको पनि राइटको कुराहरू उहाँहरू पनि यो चाहिँ आफ्नो आइडेन्टिटीसहित आफ्नो पहिचानसहित यो धरतीमा बाँच्ने अधिकार छ र उहाँहरूलाई पनि संरक्षित गर्नुपर्छ भनेर संविधानमा यसको व्यवस्था गरिएको छ त्यो संविधानले नै हाम्रा कानूनहरूलाई हाम्रा नियमहरूलाई हाम्रा पोलिसीहरूलाई निर्देशित गर्ने भएको हुनाले चाहिँ हामी सबैले ज जसले युनिक अल्पसंख्यकहरूको बारेमा नकारात्मक सोचिरहेछौं यो सोच्नु चाहिँ एकदमै गलत हुनेछ अपराध हुनेछ र यो सोचलाई हामीले परिवर्तन गर्नु होइन त यो महत्वपूर्ण कुरा हो अब तपाईँलाई म अलिकति पर्सनल कुराहरू अब तपाईँले भन्न सक्ने जति चाहिँ होला भन्न नसक्ने कुराहरू होइन जस्तो तपाईँहरू ट्रान्सजेन्डरकै कुरा आज अलिकति बढी गरौँ अर्को दिन अरू हाम्रो चाहिँ अरू साथीहरूसँग कुराकानीहरू गरौँला अब तपाईँहरू त कस्तो भयो भने जन्मिँदाखेरि चाहिँ लिङ्ग लिएर जन्मिनुहुन्छ होइन अब बढ्दै जाँदाखेरि किशोर अवस्थामा आउँदाखेरि त लिङ्ग पनि त बढ्छ नि
2: होइन
3: अनि त्यो खालको लिङ्गको काम पनि त हुन्छ नि होइन र लिङ्ग उत्तेजित पनि हुन्छ होला होइन अब त्यसो भएपछि के हुने भयो भन्दाखेरि त शुक्रकीट उत्पादन हुने कुरा त हाम्रो शरीरभित्र त बायोलोजी त त्यही ढङ्गको हुने भयो होइन तर तपाईँलाई के चाहना चाहिँ हुने भएन भन्दाखेरि चाहिँ आफूलाई पुरुष भएर प्रस्तुत गर्न चाहिँ चाहना हुँदैन होइन मैले त तपाईँको कुरा म भन्न खोजिरहेको
2: छु
3: त्यो हुँदैन त्यसैले तर तपाईँलाई जहिले पनि महिला बन्न मन लाग्यो होइन तपाईँ चाहिँ ट्रान्सजेन्डर भएको यदि ट्रान्सम्यान भएको भए चाहिँ ऊ योनी लिएर जन्मिन्थ्यो तर ऊ चाहिँ महिलाले गर्नुपर्ने अरू एक्टिभिटिज नगरेर पुरुषले गर्ने खालको भनेपछि अब तपाईँलाई के छ भने आफूलाई चाहिँ महिला बनाएर प्रस्तुत गर्न चाहनुहुन्छ त्यसैले तपाईँले महिलाको जस्तो मेकअप गर्नुभएको छ कपाल त्यस्तै लाउनु भएको छ लिपस्टिक लाउनु भएको छ अनि ब्रेस्ट पनि बनाउनु भएको छ तपाईँको त्यो ब्रेस्ट त आफै त आएको होइन यो कसरी बनाउनुहुन्छ
2: अब महिला भन्ने बित्तिकै अघि नै मैले नै कुरा गरेँ नि सर होइन महिला भन्ने बित्तिकै सोसाइटीले एउटा त्यस्तो महिलाको परिकल्पना गर्छ तपाईँ कुनै पुरुषलाई महिलाको परिकल्पना अथवा चित्र बनाऊ भनेर तपाईँ आँखा चिम्म गरे पनि उसको बनाउन सक्नुहुन्छ नि त होइन र महिलाको चित्र बनाउनु भन्ने बित्तिकै तपाईँले कपाल लामो श्रृङ्गार गरेको ब्रेस इनलार्ज भएको बेजिनाको कुराहरू गर्नुहुन्छ होइन सफ्ट अलिक श्रृङ्गार प्रकारको कुरा गर्नुहुन्छ यस्तै गर्दाखेरि जन्मिँदाखेरि त सर म बायोलोजिकल रूपमा पुरुषको विशेषता लिएर गुणस्तर लिएर जन्मेको त बस मेरो दिमाग र मन महिलाको भयो
3: होइन
2: र हामी सबैलाई थाहा छ दिमाग र मनले गाइडेड गरेर नै हामी अगाडि बढ्छ आज हजुरले पिङ्क कलरको सर्ट लाउनु भएको छ तपाईँलाई तपाईँको दिमागले भन्यो मनले भन्यो तपाईँ लगाएर आउनु पर्यो
3: मलाई राम्रो लाग्यो
2: चोइसेस पनि हुन्छ छैन सर मैले तपाईँलाई ब्ल्याक लगाऊ भनेर मिल्दैन त्यस्तै गरी म हुर्कने बढ्ने क्रममा पुरुषको जसरी विकास हुन्छ शारीरिक विकास म मानसिक र भावनात्मक विकासको कुरा गरेको छैन शारीरिक विकास म बायोलोजिकल रूपमा जुन योनाङ्ग लिएर जन्मेको थियो त्यसरी नै मेरो विकास भएको थियो त्यसरी नै म बढ़िरहेको थियो तर मेरो दिमाग महिलाको जस्तो भएपछि त्यो मेरो शरीरको उर्गत बढ्दै गरेको विशेषता मलाई मन परेन सर, मन पर्दैन
3: हजुर।
2: हेर्दै जुङ्गा आएको छ, आफूले आफूलाई महिला भन्न, हुन त कोही केही महिलाको पनि आउन सक्छ जुङ्गा, तर अपवादको हिसाबमा समग्र इन्जिनियर कुरा गर्नु पर्दा उसको ब्रेस इनलार्ज भएको छ। सो मैले यो मेरो दाह्री जुङ्गा फ्याँक्नको लागि मैले विज्ञानको सहयोग लिएँ। अहिले त थुप्रै उपकरणहरू टेक्नोलोजी आइसकेको छ। त्यसरी पनि म मङ्गोलियन फ्यामिलीबाट बिलोङ्स गर्ने भएको हुनाले
3: दाह्रीहरू
2: सर भगवान सायद दाहिने भएर मलाई त्यो सुविधा भएको होला होइन। तर यति भन्दैमा फेरि सबैलाई मैले त्यो उस गर्न डिमोटिभेट गर्न खोजेँ होइन, कसैको धेरै आउँछ कसैको कम आउँछ, तर त्यसलाई निर्मूल गर्नको लागि मैले यो मेरो फ्युचरलाई ल्याउनको लागि चाहिँ तपाईँको यो हेयर रिमुभल पद्धति टेक्नोलोजी युज गरेछ होइन। अनि त्यसपछि स्किनहरूलाई अलिकति सफ्ट गर्नको लागि फिमेल हर्मोनहरू खानु परेको थियो, र ब्रेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले डक्टरको शल्यक्रिया नै गरेको हो, मैले सिलिकन इम्प्लान्ट गरेको हो, किनकि म बायोलोजिकल महिला पुरुष भएपछि मेरो इलाज हुने होइन। अनि म स्यापक भित्तै लिएर, भित्तै भनौँ न, शरीर भित्तै लिएर जुङ्गा ल्याएर केटीको लुगा लाउँदाखेरि अचम्म मान्छ नि त मान्छेले। सो मैले आफूले आफूलाई महिलाको रूपमा परिष्कृत गर्नको लागि चाहिँ केही न केही डक्टरी विज्ञानको सहयोग चाहिँ लिएकी छु।
3: डेफिनेटली अब दर्शक श्रोता साथीहरूलाई म अलिकति चिकित्सक भएको नाताले अलिकति यसलाई एक्सप्लेन गरिदिउँ कि उहाँले सिलिकोन इम्प्लान्ट गरेको, यदि म रङ भयो भने, रङ भयो भने मलाई चाहिँ करेक्सन पनि गर्नु होला। त्यो भनेको के भने हामीसँग यहाँ ब्रेस छ, ब्रेसको वरिपरि छाला छ होइन, अथवा स्तन छ भनौँ न, स्तनको वरिपरि छाला छ, त्यो छाला चाहिँ हाम्रो छाला चाहिँ जति तन्कायो तन्किन सक्ने हुन्छ। त्यसैले चिकित्सकहरूले चाहिँ त्यो ठक्कै स्तनको मुनिपट्टि चाहिँ सिलिकोन भन्ने चाहिँ एउटा यस्तो इनर्ट भनौँ न, हाम्रो शरीरलाई केही पनि नोक्सान नगर्ने, केही पनि नोक्सान नगर्ने खालको चाहिँ पदार्थ हो, त्यो केमिकल्सहरू हो, त्यो पदार्थको चाहिँ आफूलाई चाहिने खालको साइज चाहिँ उहाँहरूले इम्प्लान्ट अथवा राखिदिनुहुन्छ। अनि त्यो राखिदिइसके पछाडि त्यसलाई चाहिँ अब स्किन त ट्यानिङ गर्ने भन्छ कि, तन्काएपछि अनि हाम्रो ब्रेस्ट बन्छ, र त्यसरी यो सामान्य शल्यक्रिया नै हो, यो सामान्य शल्यक्रियाबाट पनि ब्रेस्ट चाहिँ बनाउन सकिन्छ। तर महत्वपूर्ण कुरा चाहिँ के हो भने फिमेल हर्मोन, अब मेल हर्मोन भइराखेको बडीमा फिमेल हर्मोनलाई चाहिँ बढाउँदाखेरि चाहिँ स्वाभाविक रूपमा चिकित्सकहरूको निगरानी पनि जरुरी छ, र खाने व्यक्तिहरूले पनि एकदमै ख्याल गरेर खानुपर्ने हुन्छ, त्यसको चाहिँ धेरै असरहरू हुन सक्छ। तपाईँहरूको समुदायमा त्यस्तो कुनै छलफल हुने
2: विगतको दिनमा हो सर, एक्ज्याक्टली एकदम राइट इस्युज तपाईँले रेज गरिदिनु भयो, अहिले हाम्रो डिस्कसन पनि यही छ होइन। अब हामीलाई पहिला त्यति पर्याप्त ज्ञान थिएन, सो हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि हर्मोनहरू खायौँ होइन, किनकि त्यो खानुमा पनि आफै बाध्यता थियो, त्यो त्यो त्यसको सम्बन्धित चिकित्सकहरू कम, त्यहाँसम्म जानको लागि हामीलाई अर्को किसिमको बाध्यता चुनौतीहरू थियो होइन, इन्फर्मेसन थिएन, कतिपय अवस्थामा पैसा पनि हुँदैन थियो। सो बजारमा सस्तो रूपमा जुन चाहिँ एभाइलेबल छ हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन साथीको लय लयमा खान्थ्यौँ होइन, तर त्यसले चाहिँ थुप्रै किसिमको तपाईँको हेल्थ वाइज चाहिँ थुप्रै किसिमको कम्प्लिकेसनहरू ल्यायो होइन। त्यसले गर्दाखेरि चाहिँ हाम्रो जहिले पनि डिमान्ड छ सरकारसँग, तपाईँले हामीलाई पहिचान गरिसकेपछि यो पहिचानसँग सरकार निमित्तको लागि निमित्त सर्वसुलभ रूपमा सजिलै उपलब्ध हुने यस्ता किसिमको इन्फर्मेसन, तपाईँको संरचना सेवाहरू चाहिँ उपलब्ध हुनुपर्छ, ताकि हामीले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन चाहिँ यो खानु हुँदैन, मिल्दैन, खान नपरोस् भनेर चाहिँ हामीले जहिले पनि डिमान्ड गरिरहेका छौँ होइन सर। सो हाम्रोमा पनि डिस्कसन यही छ कि कति साथीहरूले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि खाइराख्नु भएको छ, मलाई त्यो दबाईले सुट गर्छ भने अरूलाई नहुन सक्छ, तर साथीले चाहिँ मलाई खाएर मलाई सुट गरेको देखेर त्यही लहलाईमा
3: खाने
2: चलाउँछ, अनि हामीले चाहिँ यो कुरा गर्नु हुँदैन भनेर चाहिँ भनिरहेका छौँ। तर अहिले सोसाइटी नै ब्युटीसँग लगेर, ब्युटिफिकेसनसँग लगेर जोड दिनुभएको हुनाले कतिपय अवस्थामा चाहिँ उहाँहरूले हाम्रो विदाउट हामीलाई जानकारी पनि नभनौ आफै खुसी खाइराख्नु भएको छ, तर हामीले त्यो त्यसलाई रोक्नको लागि प्रयास पनि गरिरहेको छौँ, एट द सेम टाइम हामीले डिमान्ड पनि जेनेरेसन गरिरहेको छौँ गभर्नमेन्टसँग, अनि स्वास्थ्य सेवा उपलब्ध गराउने सरकार तपाईँको सेवा केन्द्रहरूसँग पनि हामीले चाहिँ ट्रान्स व्यक्तिहरूको निड्सहरू यही हुन सक्छ होइन, तपाईँको ट्रान्स व्यक्तिले यसरी खाइरहेको छ, संरचनाहरू हुनुपर्छ भनेर चाहिँ डोनरसँग पनि हुन सक्छ, तपाईँको
3: सरकारसँग पनि हामीले किनभने संविधानले यसको ग्यारेन्टी गरेको छ, संविधानले चाहिँ उहाँहरूको पहिचान सहित बाँच्न पाउनु पर्छ भनेपछि त यो व्यवस्था पनि गर्नु पर्छ। डिमान्ड क्रिएट गर्नुभएको छ. अब अहिले यो अलिकति जोडौँला, तपाईँले आफूले अनुभव गरेकोमा चाहिँ कस्तो कस्तो खालको जटिलताहरू कारणले जटिलताहरू चाहिँ.
2: अब म अरूको भन्दा पनि म आफ्नै स्टोरी सेयर गर्छु. स्टोरी भन्दा पनि मेरो कम्प्लिकेसन कस्तो आयो भने होइन, मैले 2013 चाहिँ ट्रान्जिसन पिरियड सुरु गरेको हो र 2018 आउँदा 18 मैले हर्मोन युज गर्थेँ सर, 18 होइन. तर म पहिला 58-60 केजी रेन्जमा मेरो वेट थियो. आफ्टर हर्मोन युज गरिसकेपछि ममा वेट गेन 81 भयो होइन. अब यसले वेट गेन सँगसँगै तपाईँको हाइपरटेन्सन, सुगर, अरू थुप्रै कम्प्लेन, अनि तपाईँको मुड स्विङहरू त यो देखिने लक्षणहरू अथवा समस्याहरू हामीले भए. तर योभन्दा बियोन्ड पनि हुन सक्ला जसलाई चाहिँ हामीले अहिलेसम्म पहिचान अथवा देख्न सकेको छैन. तर विशेषतः साथीहरूलाई अहिले देखिरहेको समस्या चुनौती भनेको चाहिँ यसको कम्प्लिकेसन भनेको चाहिँ हाइपरटेन्सन, मधुमेह, अनि तपाईँको ओभर थिङ्किङ, मुड स्विङ नै देखिरहेको छ.
3: अब तपाईँले लिने भनेको हर्मोन भनेको त प्रोजेस्टेरोन इस्ट्रोजन होइन. त्यसैले अब इस्ट्रोजनको मात्रा बढ्ने बित्तिकै प्रेसर एकदम हाई हुन्छ, सुट गर्दैन नि, किनभने तपाईँको बायोलोजी त मेल छ नि होइन. त्यहाँ टेस्टोस्टेरोन हर्मोन भनिन्छ होइन, त्यसले गर्दाखेरि त्यो दुइटैले गर्दाखेरि झन् प्रेसर बढ्यो होइन, डायबिटिज हुने भयो. अब बिस्तारै यो बुढो हुँदै गइसकेपछि हड्डी छिटो खिने, हड्डीमा प्रब्लम आउने होइन. अब अनि त्यसपछि मेन्टल हेल्थको इस्युजमा चाहिँ मुड स्विङ्सहरू एकदमै धेरै मुड स्विङ्सहरू हुने, किनभने त्यो यो हर्मोनको कारणले गर्दाखेरि हाम्रो शरीरमा ब्रेनमा निस्किने केमिकलहरू डोपामिन सेरोटोनिन भन्छ त्यसको पनि इम्ब्यालेन्स गराउँदो रहेछ, अनि त्यो स्वाभाविक रूपमा चाहिँ मेन्टल हेल्थमा पनि यसको इस्युजहरू हुँदो रहेछ. त्यसैले म चिकित्सक भएको हुनाले पनि तपाईँलाई म भनिरहेको छु कि हामीले वास्तवमा सरकारले अथवा गैर सरकारी क्षेत्रले दात्री निकायले सबैले एउटा चाहिँ गम्भीर भएर सोच्नुपर्ने विषय के छ भने हजारौं लाखौं यस्तो ट्रान्सजेन्डरहरू उहाँहरूलाई मनले ब्रेनले मैला हुनुपर्छ भनेपछि उहाँहरू त्यो साइड इफेक्ट पनि मतलब नराखिकन, पैसाको पनि मतलब नराखिकन औषधिहरू प्रयोग गरिराख्नु भएको छ होइन. त त्यस्तै गरेर ट्रान्सम्यानहरूले पनि त्यस्तै औषधिहरू प्रयोग गरिराख्नु भएको छ, मेल बन्नलाई कोसिस गरिराख्नु भएको छ. भनेपछि यो त एकदम धेरै ठूलो चाहिँ केमिकल्सहरूको प्रयोग भइरहेछ. अब यो केमिकल्सहरू चाहिँ यसरी प्रयोग गर्नुपर्छ भनेर

0: होइन हेट्रोसेक्चुअल हो, तर मैले पनि त्यो इक्वल रेस्पेक्ट दिन सकेँ भने मात्रै अनि हाम्रो चाहिँ स अस्तित्व हुन्छ र हामी सँगसँगै बसेर थुप्रो कामहरू गर्न सक्छौँ। र अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के छ भने हाम्रो समाजमा एक खालको भ्रम छ नि कि यो युनिक अल्पसंख्यक भएका मान्छेहरू चाहिँ विद्वान हुँदैनन् अथवा पढ्दैनन् अथवा चाहिँ यिनीहरू यस्तो गर्छन्। तर मैले यस्तो देखेको छु कि यति ठुल्ठूलो विद्वानहरू र यति ठुल्ठूलो साइन्टिस्टहरू त्यो समुदायबाट हुन्छ, त्यसैले यो पनि एउटा एकदमै ठुलो भ्रम
1: एक्ज्याक्टली सर
0: है। यो पनि तपाईँले अलिकति भनिदिनु भयो भने सजिलो हुन्छ।
1: अब हामीले भन्नुपर्दाखेरि हामीलाई लान्छना विभेद थुप्रै ठाउँमा छ,
0: हजुर
1: अवसर छैन होइन, यसले गर्दाखेरि हाम्रो त्यो खुबीहरू अझै परिष्कृत मात्रामा देखिराख्ने अथवा देखाउन सकिएको अवस्था छैन। तर नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि, तर बाहिरी मुलुकको हेर्नुहुन्छ भने तपाईँले यी समूहसँग सम्बन्धित राख्ने व्यक्तिहरू धेरै ठुला उच्च अहदाहरूमा पुगेको होइन, तपाईँको राज्य व्यवस्थाको लेभलसम्म पुगेको समूहहरू पनि देख्न सक्नुहुन्छ। बस यति हो कि तपाईँले त्यो ठाउँमा पुग्नको लागि तपाईँमा नलेज, एक्सपिरियन्स, एडुकेसन सबै हुनु पर्यो होइन। हाम्रो समूहको साथीहरू छन्, नेपालमा पनि छन्, तर हामीले सबैको गोपनीयताको हकको अधिकारको सुरक्षित गर्नुपर्छ। हामीले त्यही भएर उहाँहरूको त्यो अधिकारलाई अथवा उहाँको त्यो कन्फिडेन्सियल डिस्क्लोज गर्दैनौ, तर उच्च ओहदामा नै हुनुहुन्छ, तर बस समाजको डरको कारणले लोकलाजको कारणले गर्दा खुल्न सक्नु भएको छैन अथवा खुलाउन सक्नु भएको छैन। तर जो जति म जस्ता व्यक्तिहरू भुइँ मान्छेहरू होइन, समाजमा यो लैङ्गिक पहिचानको अधिकारको लागि काम गर्ने मान्छेहरू जति पनि छन्, उहाँहरूको स्थिति हेर्नुहुन्छ भने धेरैको चाहिँ स्कुल ड्रप आउटको केसेस बढी छ होइन, किनकि त्यतिखेर हामीले स्कुल राम्रोसँग पढ्न स्कुलमा हुने बुलिङले गर्दाखेरि स्कुल ड्रप आउट हुन्छ,
0: सबभन्दा ठुलो कुरो बुलिङ
1: होइन, ड्रप आउट हुन्छ। ड्रप आउट भएपछि तपाईँको हातमा राम्रो एडुकेसनको सर्टिफिकेट हुँदैन, तपाईँ जहाँ पनि बिक्ने भनेको तपाईँको सर्टिफिकेट हो, सो त्यो सर्टिफिकेट नभइसकेपछि हामीले डिसेन्ट जब पाउन गाह्रो छ
0: होइन।
1: जो जतिले आफ्नो युनिकता लैङ्गिकता लुकाएर त्यो उच्च हदमा पुग्नु भएको छ, उहाँहरूले डिस्क्लोज गर्दा फेरि त्यो भएको पद, त्यो ठाउँ, पोजिसनमा फेरि डिस्क्रिप्सन भएर ब्याक टु त्यो जिरो लेभलमा आउने डरको कारणले गर्दाखेरि पनि नेपालको केसमा कुरा गर्नुपर्दाखेरि खुलेको छैन होइन, अन्त खुल्न सकिरहेको अवस्था छैन। तर विश्वको अन्य मुलुकहरू जहाँ चाहिँ लैङ्गिकतालाई विश्वास गर्छ, जेन्डर इक्वालिटीमा विश्वास गर्छ, ह्युमन राइटको प्रिन्सिपललाई सबैले मान्छ, त्यो ठाउँमा चाहिँ समूहको साथीहरू खुलिरहेको छ
0: होइन। त्यसैले यसमा चाहिँ एउटा भ्रम पाल्नु जरुरी छैन कि यो ओरिएन्टेसनको आधारमा अथवा पहिचानको आधारमा चाहिँ कोही विद्वान हुने, कोही चाहिँ मतलब चाहिँ विद्वान नहुने, अथवा कोही चाहिँ एकदमै राम्रो चाहिँ पेसा व्यवसाय गर्ने, अर्को चाहिँ नगर्ने भन्ने कुरा चाहिँ पटक्कै होइन। तर हाम्रोमा किन त्यस्तो भयो भनेर भन्दा, हामीले भेदभाव गऱ्यौँ, लान्छना लगायौँ, उनीहरूलाई उठ्नै दिएनौँ, स्कूलमा चाहिँ उहाँहरूलाई हामीले रेस्पेक्टै गरेनौँ, आधारै गरेनौँ, जिस्क्याउन थाल्यौँ, अनि आज जिस्कायो भोलि जिस्कायो सबैले, अनि आफ्नो साथीहरूले मात्रै होइन कि शिक्षकले समेत चाहिँ अर्को दृष्टिकोणले हेरिने, समुदायले समेत अर्को दृष्टिकोणले हेर्ने भएको हुनाले हामी कहाँ चाहिँ स्कूल ड्रप आउटहरूको रेटहरू पनि धेरै छ र उहाँहरूले चाहिँ अवसरबाट वञ्चित हुनुपर्ने स्थिति बन्यो। त्यसरी यो पनि एउटा चाहिँ राइटको विषय, अधिकारको विषय कि हामीले स्कूल स्कूलमा अहिले त हामीले एसआरजीबीबी भन्छौँ, स्कूल रिलेटेड जेन्डर बेस्ड भाइलेन्स भन्छौँ, त्यो स्कूल स्कूलमा पनि यो लिङ्गमा आधारित जति पनि हिंसाहरू छ त्यो हिंसालाई चाहिँ हामीले जिरो टलरेन्सै गर्नु होइन, र योसँग जोडिएको बुलिङ छ अथवा बुलिङ भनेको अब आफ्नो शक्ति भएको बल भएकोले अर्कोलाई हेप्ने हेपाई भनौँ न, त्यो हेपाईलाई पनि हामीले चाहिँ हटाउनु जरुरी छ। त्यसैले हाम्रो खुलदुली.com मार्फत हामीले सबै हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई यो अभियानमा आइदिनुहोस् कि सबै मान्छेहरू यो संसारमा धरतीमा जन्मिएका सबै मानिसहरू चाहिँ बराबर हुन् र उनीहरूले चाहिँ आफ्नो मान्छे भएर आफ्नो पहिचानका साथ म चाहिँ फलानो हुँ भन्ने पहिचानका साथ बाँच्न पाउनुपर्छ र उहाँहरूले चाहिँ जिन्दगी बिताउन पाउनुपर्छ। यसको लागि तपाईँ हामी सबैले सक्रिय रूपमा काम गर्नुपर्छ होइन त। अब अलिकति तपाईँहरूले जस्तो आफ्नो बडी चेन्ज गर्नलाई वास्तवमा एकदमै महँगो खालको प्रविधिहरू छ नि त्यो प्रयोग गरिराख्नु होइन, अब यो पनि त त्यति सजिलो त छैन नि, अब यहाँहरूले नेपालमा त यो सम्भवै छैन होइन, त्यसैले तपाईँहरू विदेश जानुहुन्छ, सायद इन्डिया जानुहुन्छ होला धेरै अथवा ब्याङ्कक जानुहुन्छ होला होइन, त्यसैले अब यसको चाहिँ एकदमै ठुलो महँगो छ नि होइन,

0: कि अहिले सामान्यतया चाहिँ कतिसम्म खर्च गर्नुहुन्छ यसको लागि?
1: अब सामान्य हिसाबमा जिन्दगीभरको कमाई यो सर्जरी कमाईको बचत चाहिँ टप सर्जरी गर्नको लागि खर्च छ हजुर. अब एउटा हिसाबमा हामी इकोनोमिक इम्पावरमेन्ट पनि कमजोर छौँ, किनकि राज्यले कुनै पनि त्यस्तो आरक्षण कोटा तपाईँको समावेश सिद्धान्तको आधारमा हामीलाई कुनै पनि तह तपका अथवा अवसरको ढोका खोलिदिएको छैन. जे जति छौ हामी काम गरेकाहरू तपाईँको यसैसँग सरकार राख्ने संस्थाहरूमा काम गर्छौँ जहाँ पनि लिमिटेड कोटा हुन्छ. अब कतिपय साथीहरू खुलेर आउँछ, खुलेर आइसकेपछि रोजगारको अरू ढोका बन्द भएपछि संस्था ताक्छ, संस्थामा लिमिटेड कोटा भएपछि तपाईँको पाउँदैन त्यहाँ पनि. सो ब्याक टु उहाँहरू अलिकति जोखिमपूर्ण व्यवहारमा, मैले अब त्यो टर्म यहाँ युज गर्न सकिनँ होइन सर, जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ नाइट लाइफमा जहाँ त्यहाँ थुप्रै किसिमको लान्छना विभेद जीबीबी लैङ्गिक हिंसा थुप्रै हुन्छ. त्यहाँबाट उहाँहरूले आफ्नो जीवनलाई एउटा जीवनलाई मृत्युको दशमा राखेर त्यो पैसा गल्नुहुन्छ, त्यहाँबाट कमाएको जीवनभरको पैसा
0: अप्ठ्यारोबाट कमाएको पैसालाई
1: तपाईँ काम गर्नुहुन्छ, सेभिङ गर्नुहुन्छ, भविष्यको लागि सुरक्षित राख्नुहुन्छ होइन. तर म काम गर्छु, सेभिङ चाहिँ मेरो यो पहिचान पाउनको लागि सेभिङ गर्दाखेरि बुढेसकालको लागि सेभिङ छैन सर. सो खर्चको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 5 लाख भन्दा बढीबाटै स्टार्ट हुन्छ सर होइन. त्यसमा पनि कम्प्लिकेसन कस्तो छ भन्दाखेरि अब नेपालमा त्यो संरचना छैन, फलोअपको लागि फेरि जानुपर्छ, त्यहाँनिर गाह्रो छ. पैसाको सँगसँगै समयको त्यहाँनिर त्यो पिरियडमा छिर्दाखेरिको आफ्नो मानसिक स्ट्रेसहरूको त कुरै नगरौँ. अनि त्यो छ अब त बटम सर्जरी गर्दाखेरि अझै झन महँगो छ सर होइन. सो आर्थिक हिसाबमा हामी कमजोर छौँ, यो रूपमा आउनको लागि हामीलाई त्यो गर्नै पर्ने बाध्यता अथवा आवश्यकता पनि हो.
0: आवश्यकता चाहिँ तपाईँको मनले मान्नै मान्छ, तपाईँको शरीरलाई तपाईँको आफ्नो मनले रिफ्युज गरिरहेको छैन, मानिरहेको छैन. आफ्नो मन अनुसारको त शरीर त बनाउनु पर्यो, त्यसको लागि तपाईँ सबै चिज त्यागेर पनि त्यो खर्च गरिरहेको
1: छ. अनि अब जिन्दगीभरको कमाएको सेभिङलाई यो रूपमा आउनको लागि खर्च गरिसकेपछि फेरि चिन्ता चाहिँ अर्को भविष्यमा के होला भन्ने डर छ. अहिलेको फेरि यो करेन्ट अब केही समय पहिलासम्म जागिर थियो सर मेरो होइन. अब जागिर थियो, जागिर भइरहेको छ, म सेभिङ गराउँला, अहिले चाहिँ यो सेभिङ भएको पैसाले सर्जरी गराउँला र सर्जरी गरेछ. अनफोर्चुनेटली अहिले हामी ग्लोबल सिनारियो कन्टेक्स्ट तपाईँ हामी सबैलाई थाहा छ, अहिले जबलेस छु. अब यसले चाहिँ अर्को किसिमको तनाव वृद्धि गराइरहेको छ कि सर. सो पैसा लाग्छ सर, अनि सबैको चाहना हुँदा हुँदै पनि आर्थिक हैसियत कमजोर भएको हुनाले चाहिँ सर्जरी गर्न सकिरहेको अवस्था छैन. अब मैले काम गर्यो अनि त्यसबाट केही सेभिङहरू गरेर नखाई नखाई सर नखाई नखाई सेभिङ गरेर मैले यो इच्छा पूरा गरेको हुँ. त्यही अहिले चाहिँ अलिकति गाह्रो
0: त्यही त एकदमै यो यो चिज किन मैले कुटाइरहेको भने हामीले चाहिँ यो पाटो पनि हेरेका छैनौँ अनि उल्टो ढङ्गले नेगेटिभ ढङ्गले हामीले चाहिँ बुझिरहेको छौँ होइन. त यो त कस्तो भने उसले त होल लाइफ चाहिँ आफूलाई आफ्नो पहिचानसँग बाँच्नको लागि चाहिँ उसले होल लाइफ डिभोसन गरेको छ, खर्च गरेको छ र उसको एउटै मात्रै आशा अथवा विश्वास के छ भने मैले सबै चिज गरेर भए पनि म बेस्ट बनाउँछु होइन स्वरूपमा आउँछु भन्ने छ. भनेपछि कति धेरै तनाव र कति धेरै चाहिँ समस्याको बीचमा उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहिराख्नु भएको छ होइन. त्यसैले यो पनि समाजले बुझिदिनु जरुरी छ, रेस्पेक्ट गरिदिनु जरुरी छ र उहाँहरूले समाजलाई कुनै हानि नोक्सानी गर्नु भएको छैन होइन. उहाँहरूले कसैलाई चाहिँ बिगार दिनु भएको छैन, उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहनु भएको छ होइन. त्यसलाई हामीले चाहिँ रेस्पेक्ट गर्नुपर्छ, आदर गर्नुपर्छ भन्ने कुरा नै हो. अब अलिकति सेक्सुअल लाइफको कुरा होइन, जस्तो चाहिँ एउटा क्वालिटी अफ लाइफ भन्छौँ नि हामीले, जीवनको एउटा चाहिँ गुणस्तरीय जीवनको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ उसको चाहिँ यौनिक जीवन पनि हो, यौन जीवन पनि हो र त्यसमा चाहिँ त्योसँग जोडिएर आनन्द आउँछ अथवा आनन्दको पाटो आउँछ क्या, प्लिजरको पाटो आउँछ होइन. प्लिजर भनेको चाहिँ हामी सबैले संसारभरि जे जे गरिरहेछौँ त्यसको अल्टिमेट एम भनेको प्लिजर प्राप्त गर्ने हो. तपाईँ सम्पत्ति कमाउनुहोस्, तपाईँ चाहिँ जेसुकै गर्नुहोस्, यो सबैलाई के छ भने त्यसको अल्टिमेट गोल भनेको प्लिजर प्राप्त गर्ने हो होइन. त्यसमा प्लिजरको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ सेक्सुअल लाइफ होइन. त्यसैले अब तपाईँहरूको समुदायको चाहिँ सेक्सुअल लाइफको बारेमा अलिकति बताइदिनुहोस्, कसरी इन्जोय गर्नुहुन्छ, कसरी आनन्द प्राप्ति गर्नुहुन्छ होइन, त्यसको चाहिँ पाटो के छ.
1: अब प्लेजर को विषयमा त हामी एकदम कम चर्चा गर्छौँ सर, होइन? हाम्रो कम्युनिटी भित्र होस् अथवा हेटरोसेक्सुअल कम्युनिटी भित्र होस्, प्लेजरको हामी एकदम कम चर्चा गर्छौँ र प्लेजरको कुरा गर्ने बित्तिकै यसलाई चाहिँ हामी यो उश्रृङ्खल भई यसले बोर्डर क्रस गरी भएर उसलाई ट्यागहरू लगाइदिने चलन
0: छ। तर एउटा प्रश्न के भन्नु पर्यो भन्दाखेरि चाहिँ त्यो जसले भन्छ त्यसलाई पनि त्यो प्लेजर आवश्यक छ।
1: हो, एक्ज्याक्टली सर। उसले पनि बन्द कोठाभित्र गर्न खोज्छ,
0: बन्द कोठा गर्छ,
1: तर उसले चाहिँ बाहिरी रूपमा देखाउँदा चाहिँ उसले चाहिँ ऊ साधु, यो शब्द प्रयोग नगर, साधु शब्द प्रयोग नगर, उसले चाहिँ आफूले आफूलाई महान ठान्छ अथवा सोभर ठानेर चाहिँ
0: सोभर ठान्छ। तर त्यो जति उसले चाहिँ आफूलाई सोभर ठान्छ,
1: हजुर,
0: जति उसले चाहिँ हामीलाई अथवा यो प्लेजरको कुरा गर्ने मान्छेहरूलाई चाहिँ गाली गर्छ, त्यति नै त्यो उसको चाहना हुन्छ, होइन? किन ऊ चाहिँ त्यो प्लेजरको सम्भाव, मेरो एउटा अनुसन्धानबाट चाहिँ के देखेको छ भने जसले आनन्द प्राप्ति गर्न सकेको छैन नि तिनै मान्छेहरू चाहिँ बढी आलोचक
1: हो सर। अब म तपाईँकै प्रश्नलाई जवाब दिँदै प्लेजरको कुरा गर्नु पर्दाखेरि प्लेजर सेक्सुअल इन्टरकोर्सको मात्रै प्लेजर होइन सर, रोमान्सको पनि कुरा प्लेजर हो, रिलेसनसिपको पनि प्लेजर हो, होइन? आफ्नो डिसिजनको र चोइसेसको र कन्सेन्ट को पनि प्लेजरको कुरा आउँछ, होइन सर? अब हाम्रो समुदायको कुरा गर्नु पर्दाखेरि हामीलाई कहिले पनि सिकाएन कि ट्रान्स व्यक्तिको प्लेजर यस्तो हुन सक्छ, यसो हुन सक्छ, समलिङ्गीपन भएको व्यक्तिको प्लेजर यसरी हुन सक्छ, होइन? र सम्बन्ध योसँग हुन सक्छ भनेर कहिले पनि हामीलाई सिकाएन, बुझाइएन। अनि तपाईँहरूको कुरा गर्नु पर्दा तपाईँहरू 13-14 वर्ष उमेरमा जुन तपाईँहरूकोमा विकास हुन्छ भावनाको, शारीरिक यौन चाहनाको, त्यतिखेर तपाईँहरूले आफ्नो यौन चाहनाहरू, यौन इच्छाहरू एउटा समय पुगेपछि सजिलै इन्जोय गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईँहरूमा कुनै पनि किसिमको मानसिक प्रेसर हुँदैन, तपाईँहरूको बौद्धिकता त्यसै अनुरूप विकास भइरहेको हुन्छ, तपाईँहरू आफ्नो क्वालिटी लाइफलाई जिएर अगाडि बढेर एउटा सक्सेसफुल लाइफ जिइरहेको, जिउन सफल हुन्छ
0: सर।
1: एट द सेम टाइम मेरो कुरा गर्नुपर्दा अथवा मसँग सरकार राख्ने एलजिबिटीक्यूको कुरा गर्नुपर्दाखेरि उहाँ यो आफ्नो यौन चाहना, यौन झुकाव, लैङ्गिक पहिचानको प्रश्न खोज्दा खोज्दै नै त्यो एउटा यौनिकता तपाईँको उजागर गर्ने समय त्यतिकै व्यतीत गरेको हुन्छ,
0: लामो समय आफूलाई खोज्दा खोज्दै हराइरहेको
1: बितेको हुन्छ। सो मैले अघि नै भनिसकेँ, मैले मेरो सेक्सुअल लाइफलाई इन्जोय गर्नको लागि तपाईँहरू सामान्य हिसाबमा 16 वर्ष 17 वर्ष 18 वर्ष र उमेर पुगेपछि त्योभन्दा अगाडि पनि हुनसक्छ, पछाडि पनि हुनसक्छ। अब हामीले लिगल वाइज कुरा गर्नुपर्छ, 18 वर्ष पछिको कुरा गर्छौँ। तपाईँहरू 18 वर्ष पुगेपछि तपाईँहरूको आफ्नो प्लेजरको लागि तपाईँहरूलाई समाजले पनि खोजिदिन्छ, परिवारले पनि
0: खोजिदिन्छ,
1: आफै खोल्न पनि सक्नुहुन्छ, सजिलै प्राप्त गर्न सक्नुहुन्छ, होइन? तपाईँलाई कुनै एउटा व्यक्ति मन पर्यो, महिला, होइन, तपाईँ सजिलै सँग कुनै एउटा व्यक्तिसँग तपाईँले आफ्नो यौन चाहना पूरा गर्न सक्नुहुन्छ। तर त्यही ठाउँमा मैले आफूले आफूलाई बोध्नको लागि त 24 वर्ष लाग्यो नि सर, 24 वर्ष लाग्यो, र त्यो आत्मबल निकालेर म खोल्नको लागि अझ टाइम लाग्यो। सो मैले त आफ्नो यौनिकता त 30 वर्ष पछि मात्रै इन्जोय गर्दाखेरि त मेरो त 30 वर्ष जीवनको क्वालिटी लाइफ जिने समय त मेरो बित्यो नि त, त्यो गर्दाखेरि मेरो लाइफलाई मैले आफ्नो क्वालिटी लाइफ बिताउन सकिनँ नि त। सो त्यही पनि खैर होइन, 30 वर्षपछि मैले आफ्नो यौन चाहनाहरू, यौन आवश्यकताहरू पूरा गर्नको लागि अझै कठिन छ, होइन? किनकि म जस्तो व्यक्तिलाई माया गर्ने पुरुषहरू कमै मात्रामा सोसाइटीमा पाउँछ, पाइहालेको खण्डमा पनि तपाईँको विभिन्न कारणले गर्दाखेरि सम्बन्धहरू स्थायी हुन सक्दैन, होइन? त्यहाँनिर फेरि आफै किसिमको डोमिनेसनहरू छँदैछ, होइन? त्यसले गर्दाखेरि ट्रान्स व्यक्तिहरूले, अनि तपाईँहरूले देख्नुहुन्छ ट्रान्स व्यक्तिहरू कति उश्रृङ्खल भएको, यिनीहरू यौन पेसामा मात्रै लागेको, यिनीहरूको पार्टनर धेरै हुन्छ भन्दाखेरि के भन्दा के त्यो के कारणले हुन्छ भन्दा सर, मैले चाहेको पुरुष त तपाईँ जस्तो, मैले चाहेको पार्टनर तपाईँ जस्तो पुरुष हुन्छ, होइन? तर तपाईँबाट मैले त्यो माया पाउँदिन, होइन? सेक्सुअल इन्टरकोर्स पाउँछ, तर माया सेक्सुअल इन्टरकोर्स सँगसँगै माया
0: पनि, सेक्सुअल इन्टरकोर्स मात्रै सबै चिज होइन
1: सर, हो
0: यो पनि हामीले चाहिँ दर्शक श्रोताहरूलाई भन्नुपर्छ, यो एउटा त सानो कम्पनी हो, माया भन्ने चिज धेरै ठुलो हो,
1: माया सम्बन्ध त्यो नपाउँदाखेरि तपाईँबाट पाउला कि अर्कोबाट पाउला कि भन्दाखेरि त्यो वान टु गर्दा चाहिँ बृहत हुन जान्छ, म्याक्सिमम हुन जान्छ, त्यहाँबाट आफ्नै किसिम अरू जोखिम छँदैछ सर,
0: छँदैछ, अनि उसले योबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, लाइफ इज सो फ्रस्ट्रेटिङ, होइन? त्यो पनि एउटा ठुलो श्रृङ्खला छ,
1: अनि
0: हामीले हेर्दाखेरि, समाजले हेर्दाखेरि चाहिँ उनीहरू बहुत उश्रृङ्खल भएको अथवा चाहिँ मल्टिपल पार्टनरहरू बनाएको जस्तो सोचिन्छ, तर उनीहरूको आफ्नो चाहिँ बाध्यता
1: हामीले सम्बन्ध विस्तार गर्न खोज्दाखेरि, सम्बन्ध बनाउन खोज्दाखेरि, होइन, रिलेसनसिप गर्न खोज्दाखेरि त्यो नपाउँदाखेरि हाम्रो मल्टिपल पार्टनर भएर आफ्नै जोखिममा छ, होइन? अनि अब प्लेजरको कुरा गर्दाखेरि कतिपय अवस्थामा हामी आफ्नो सेल्फ प्लेजर भन्दा पनि पार्टनरको सेल्फ प्लेजरलाई बढी महत्त्व दिन्छौँ, ताकि उसले छोडेर नजाओस् मलाई, किनकि बल्ल बल्ल दुःख गरेर एउटा पार्टनर पाएको छ, यसले पनि मलाई छोडेर गयो भने मेरो सेक्सुअल लाइफ अर्को पर्सनल लाइफ ड्यामेज हुन्छ भन्ने डरले पनि उसको धेरै समूहको साथीहरूको सेक्सुअल लाइफ प्लेजरमय छैन होइन, र जो जति त्यो पेसामा लागेर आफ्नो जीवन यापन गरिराख्नु भएको छ उहाँहरूको पनि प्लेजर लाइफ छैन हजुर। सो अब हामीले बुझ्न जरुरी छ किनकि यो किन भयो भन्दाखेरि हाम्रो सम्बन्धलाई स्थायित्व दिने कुनै कानुनी आधारहरू पनि अझैसम्म पूर्ण रूपमा बन्न सकेको अथवा कार्यान्वयन हुन नसक्दाखेरि सोसाइटीले एक्सेप्ट नगर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अझै प्लेजरमय हुन सकेको छैन। यसले गर्दाखेरि एउटा पैसाको लडाईँले गर्दाखेरि मानसिक तनाव एउटा ठाउँमा छ, त्यो चाहिँ बाहिरी रूपबाट दिने भयो सर, र आफै भित्रको त्यो माया खोज्दाखेरि सम्बन्ध खोज्दाखेरि त्यो नपाउँदाखेरि चाहिँ आफै भित्रको आन्तरिक तन्त्रले गर्दाखेरि चाहिँ हाम्रो जिन्दगी चाहिँ म्याक्सिमम, म फेरि सबैको भन्न सक्दिनँ, म्याक्सिमम प्राय जसोको जिन्दगी चाहिँ यो मेन्टल हेल्थको प्रब्लमबाट चाहिँ गुजिरहेको छ।
0: अनि त्यसो भएपछि आनन्द प्राप्ति अथवा प्लिजर भनौँ न एउटा आनन्दको अनुभूति होइन मा चाहिँ एकदमै
1: ह्रास
0: छ होइन। हामीले बाहिरबाट देख्दाखेरि जे देखिरहेछौँ, तर अहिले सेचनजी सिमरन होइन सिमरन सेचनजी हामीसँग कुराकानी गर्दा गर्दा पनि उहाँ आँखा रसिलो बनाइराख्नु भएको छ, भावना चाहिँ कसरी अभिव्यक्त गरिराख्नु भएको छ भने वास्तवमा हाम्रो समाजले यो कुराहरूलाई बुझिदिनु जरुरी छ होइन। उहाँहरू पनि एउटा चाहिँ माया भएको व्यक्ति हो र उहाँहरू आफैले रहर गरेको
1: छ,
0: प्रकृतिले नै त्यस्तो गरिदियो। अहिले चाहिँ सिमरनजीले भन्नुभयो नि उहाँ चाहिँ बालक भएर जन्मिनु भएको थियो, तर जब किशोर अवस्थामा जब यौन तथा प्रजनन अङ्गहरूको विकास हुँदै जाँदाखेरि उहाँको भावना चाहिँ म त केटी हो नि केटा होइन नि भन्ने जुन भावना भयो त्यो त उहाँले आफैले रहर गरेको होइन नि, यो त भित्रदेखि आएको हो नि। त्यसैले यसरी बायोलोजिकली अथवा चाहिँ प्रकृतिले जसरी उहाँहरूलाई एउटा चाहिँ पहिचानमा उभ्याइदिएको छ, त्यो प्रकृतिले उभ्याइदिएको पहिचानलाई त हामीले रेस्पेक्ट गरौँ न, आधार गरौँ न होइन, अनि मात्रै उहाँहरू पनि एउटा चाहिँ एउटा हामी जस्तै चाहिँ एउटा मानव भएर मानव जाति भएर जे ढङ्गले हामीले चाहिँ सबै खालको स्रोतहरूको उपभोग गर्न पाएका छौँ, त्यस्तै स्रोतहरूको उपभोग गर्ने अधिकार उहाँहरूको पनि हो र उहाँहरूले पनि आफ्नो चाहिँ लाइफलाई एउटा प्लिजरेबल बनाउन सक्नुहुन्छ। त्यसैले अब सम्भवतः हामीसँग समय एकदमै सकियो जस्तो लाग्छ, हामीले थोरै गफ गरे जस्तो लागेको छ होइन, कुनै अर्को दिन पनि सिमरनजी हामी भेटेर कुराकानीहरू गरौँला, धेरै इस्युजहरू छन्, धेरै समस्याहरू छन् र यो हाम्रो श्रोताहरू दर्शक साथीहरूले पनि यो कुराहरूको बारेमा जानकारी लिनुपर्ने होइन, यो बारेमा छलफल गर्नुपर्ने र उहाँहरूको म स्ट्रेट भएर अथवा चाहिँ म एउटा चाहिँ हेट्रोसेक्सुअल भएर विपरीत लिङ्गी भएर मैले जे अनुभूत गर्न सक्छु म तपाईँलाई बताइरहेको छु होइन, तर योभन्दा धेरै चिज तपाईँलाई अनुभूति गरिराख्नु भएको छ र मेरो सबै श्रोता दर्शक साथीहरूलाई के हो भने हामीभन्दा फरक खालको चाहिँ पहिचान भएका, हामीभन्दा फरक खालको सोच भएका व्यक्तिहरू पनि हाम्रो समाजमा हुनुहुन्छ, उहाँहरूको बारेमा पनि बुझौँ र उहाँहरूलाई हामीले चाहिँ सहयोग गरौँ, स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ। त्यसैले हामी एउटा चाहिँ एकदमै विविधता भएको देशमा, विविधता भएको सोसाइटीभित्र समाजभित्र छौँ र हामी एकले अर्कालाई आधार गर्ने, सम्मान गर्ने, सहयोग गर्ने भयो भने मात्रै हामीले यो पृथ्वीनारायण शाहले भनेको होइन यो के भन्छ चारजात 36 वर्षको एउटा फुलबारी हो भनेर भन्छ नि, त्यसैले यो फुलबारी राम्रो बनाउन सक्छौँ, ब्युटिफुल बनाउन सक्छौँ। अब यही भनाइका साथ आज हामी चाहिँ आजको श्रृङ्खलाबाट बिदा हौ र हामी श्रोता दर्शक साथीहरूलाई तपाईँहरूको सुझाव सल्लाह तपाईँहरूले चाहिँ हामीलाई बहुत माया गर्नुभएको छ र तर सुझाव पनि दिनुहोला, सल्लाह पनि दिनुहोला र आउँदो श्रृङ्खलाहरूमा के विषयमा छलफल गर्ने होला त्यो पनि हामीलाई भन्नुहोला, हामी त्यही अनुसारको चाहिँ छलफल गर्छौँ र सकेसम्म हामी वैज्ञानिक कुराहरू तपाईँहरूलाई चाहिँ पस्किन्छौँ। यति भन्दै आजको श्रृङ्खलाबाट सिमरनजी र म संयुक्त रूपमा बिदा चाहन्छौ, नमस्कार।
2: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेशनशिप
0: खुल्दुली.com, म डाक्टर खेम कार्कीको साथ। खुल्दुली.com, म डाक्टर खेम कार्कीको साथ। हरेक दिन बेलुकी 9 बजे।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
9: हुन्छ
10: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लो
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमीको नि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टो चल्दैन थियो मेरो, पुरै हातखुट्टो पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टो जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
15: रामराजीपुर कल्याणपुर भन्छ न, पितनमाडी मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
16: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर, आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ एलिजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने, मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
18: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि, गहनामा खास सधैँको विश्वास।
17: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
19: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
21: किन झोक्राउनु भन्छ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
23: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857021757 र 9842796228।
24: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए बीसीएस आईटी बीबीए में सीमित सीटहरूको लागि नया भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071410380 071410479, मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
16: हजुर, घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
25: होइन पुर्खे बा, किन के
26: भयो?
25: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
27: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
25: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
26: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
27: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071562744 562744।
28: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
29: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
30: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
31: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
29: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
32: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
33: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौं।
34: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
35: कहिले पनि
34: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
0: ए धन्त धन्त
1: होइन, के भयो बाबु?
3: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
1: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
34: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
4: उत्सवको पर्व
5: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
4: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
5: कृषि विकास बैङ्कको गल्ली विनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
4: फोन नम्बर 071-542-6999 549-6999।
1: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु?
1: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
1: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
9: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
10: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
8: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
11: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
8: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बढ़िरामा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
12: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
11: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
12: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा हुन्छ
10: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
13: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
14: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा।

नमस्कार, रेडियो लुमिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुमिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा 20 करोड़ 61 लाख अनियमितताको दावी, 61 जना पदाधिकारी र कर्मचारीमाथि कार्यवाहीको सिफारिश। मनसून जन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बन्न आग्रह। विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त, सरकारद्वारा मीटर ब्याज सम्बन्धी सबै कच्चा लिखितहरू अवैध घोषणा। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न हुवावे कम्पनीद्वारा नयाँ प्रविधि सार्वजनिक, विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने दावी। अण्डाको भाव फेरि बढ़न थाल्यो, अझै लागत मूल्य पाउन नसकेको किसानहरूको गुनासो। काठमाण्डुका होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै आफ्नो पालिकामा सम्पर्क गर्न भूमि समस्या समाधान आयोगको आग्रह। महिनावारीको समयमा हुने छुवाछुत र भेदभाव अन्त्य गर्न सरकारवालाको चासो, निर्माणाधीन पानी टंकीमा निसासिएर मृत्यु भएका दाङ तुलसीपुरका दुईजनाको पहिचान खुल्यो। गुल्मीको धुरकोटमा 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण, भैरहवा भन्सारबाट गत आर्थिक वर्षमा 1.5 खर्ब राजस्व संकलन, सबैभन्दा बढ़ी मोटरसाइकलबाट राजस्व संकलन भयो। बुटवलो नयाँ बस पार्कबाट रिभल्भर र 6 राउण्ड गोलीसहित युवक पक्राउ, विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी भनाई। हात हतियार र खरखजना मुद्दामा 5 दिनको म्याद थप। र काभा पुरूष भलिबलमा नेपाल काजकिस्तानसँग पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिदमा करिब 20,61,00,000 रूपियाँ बराबरको अनियमितता भएको निष्कर्ष सहित थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ। स्पेस टेक्नोलोजी विज्ञ डाक्टर आभास मास्केको समय जगतमा गठित अध्ययन समितिले सन् 2005 देखि 2025 सम्मको खरिद प्रक्रिया अध्ययन गर्दै सार्वजनिक खरिद ऐन उल्लंघन लागत अनुमान कृत्रिम रूपमा बढ़ाएको आवश्यकता भन्दा बढ़ी ब्यान्डविथ खरिद गरिएको करछली तथा संस्थालाई आर्थिक हानि पुर्याएको निष्कर्ष निकालेको हो। प्रतिवेदनमा नेपाल टेलिभिजनका पूर्व तथा वर्तमान संचालक समिति महाप्रबन्धक प्राविधिक लेखा र प्रशासन शाखाका गरी 61 जना विरूद्ध भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान र कार्यवाही गर्न सिफारिश गरिएको छ। समितिले समयमा नयाँ खरिद प्रक्रिया अघि नबढ़ाई पुरानै सम्झौता दोहोर्याउने बजार मूल्य घट्दा समेत महँगो दरमा सम्झौता गर्ने तथा आवश्यक प्राविधिक मापदण्ड पूरा नगरेको कम्पनीसँग सम्झौता गरिएको भन्दै त्यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ। संचार मन्त्रालयले उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइसकेको